0: सिफारिश गर्ने सहमति भएको छ। यस्तै घ वर्गका इजाजत प्राप्त लघु वित्तीय संस्थाहरूले नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको संचालन मार्गदर्शन 2081 पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने र त्यसको कड़ाईका साथ अनुगमन नेपाल राष्ट्र ब्याङ्कले गर्ने सहमति पनि भएको छ। लघु वित्तीय संस्थाबाट ऋण असुलीका क्रममा हुने यातना, घरबाट जिन्सी सामान उठाइदिने, किस्ता नतिरेसम्म कर्मचारीलाई घरमै बसेर दबाव दिने जस्ता कानूनी विपरीतका गतिविधिमाथि प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने पनि सहमति भएको छ। सरकार र लघु वित्त पीड़ित बीच पाँच बुधे सहमति, आन्दोलन स्थगित, आजका पत्र पत्रिकामा खबर छ।
1: अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर एक चिदिका बड डाँडाका 23 वर्षीय पुष्कर कुमारले असार 20 गते साँझ विषालु सर्प समातेर खेलाइरहेका थिए। मादक पदार्थ सेवन गरेका कुमारलाई सर्पले डसे पनि दुखाई महसुस गरेनन्, परिवारलाई पनि केही भनेनन्। सर्पलाई समात्ने र खेलाउने क्रममा साँझ 8 बजेतिर अचानक उनलाई टोकेको थियो। सर्पको टोकाईपछिका लक्षण देखिएपछि शनिबार बिहान 8 बजे मात्र उपचारका लागि अस्पताल पुर्याइएको थियो। वडा अध्यक्ष काजी बाबु गेवालीका अनुसार अर्घाखाँचीबाट कपिलवस्तुको गोरुसिंगे स्थित सर्प दंश उपचार केन्द्रमा ल्याइ पुर्याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो। गोरुसिंगे सर्पदंश उपचार केन्द्रले उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरे पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको थियो। त्यस्तै कैलालीको कैलाली गाउँपालिकामा सर्पले टोकेर साउने 11 गते 29 वर्षीय हेमन्त चौधरीको मृत्यु भयो। राति सभा 9 बजेतिर जब दवा स्थित आफ्नै खेतबारीमा काम गरिरहेका बेला उनलाई सर्पले डसेको थियो। दाङको सिबु खनाल दिनमा 20 वटासम्म सर्पको उद्धार गर्छन्। वर्षाको समयमा सफा ठाउँ खोज्दै सर्प मान्छेको घर आँगनमा पुग्छ। खनाल ती सर्प उद्धार गर्न पुग्छन् र नजिकैको जंगलमा लगेर छाड्छन्। पछिल्लो 3 वर्ष खनालको दिनचर्या यसरी नै बित्ने गरेको छ। पेसाले पत्रकार रहेका उनको परिचय पछिल्लो समय सर्प उद्धार कर्मीको रूपमा पनि चिनिन्छ। मंगलबार खनाल सर्प उद्धारकै क्रममा थिए। उनी राजपुर गाउँपालिका कडा नम्बर 3 भैरवा स्थित जनकल्याण आधारभूत विद्यालयमा सर्प उद्धारमा व्यस्त थिए। उक्त विद्यालयको कक्षा 4 विद्यार्थीहरू पठन पाठनमा व्यस्त रहेका बेला कक्षा कोठामा देखा परेको मध्यम विषालु सर्पलाई सकुशल उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको उनले बताएका छन्। 3.5 महिनाको अवधिमा सर्पदंशबाट 53 जनाको मृत्यु भएको छ भने 601 जना घाइते भएका छन्। सर्पले डसलानी शीर्षकमा आजको मध्याह राष्ट्र दैनिकमा यो खबर छ।
0: गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजा सम्बन्धी विधेयक पुनः हुबहु पारित शीर्षकमा आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। प्रदेश प्रमुखले प्रमाणीकरण नगरी गण्डकी प्रदेश सभामा फिर्ता गरेको गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पुनः हुबहु पारित गरेको छ। 25 असारमा बसेको प्रदेश सभा बैठकबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामुख कृष्ण प्रसाद धितालले प्रमाणित गरेसँगै प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि 30 असारमा प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। तर प्रदेश प्रमुख दिल्लीराज भट्टले विधेयक प्रमाणीकरण नगरी आसाममा प्रदेश सभामै फिर्ता पठाइदिएका थिए। प्रदेश प्रमुखले नेपालको संविधानको धारा 201 उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देशसहित विधेयक फिर्ता पठाएका थिए। सोही विधेयक शुक्रबारको प्रदेश सभा बैठकमा पेश भई आवश्यक छलफल गरी सर्वसम्मतिले पारित भएको हो। शुक्रबारको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट पुनर्विचारका लागि फिर्ता गरिएको विधेयक सम्बन्धी पत्र र सो पत्र प्राप्त सन्देशको बेहोरा सभामा पढेर सुनाएका थिए। त्यसपछि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले विधेयकमाथि पुनर्विचार गरियोस् भनी प्रस्ताव पेश गरेकोमा बैठकमा छलफलपछि सर्वसम्मत पारित भयो। छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले संविधानले प्रदेशलाई दिएको र प्रदेशले पाएको अधिकार, संहिताको सबलीकरण र प्रभावकारितामाथि प्रश्न उठेको समय प्रदेशले एक कदम अगाडि बढ़ेर विधेयक ल्याएको तर्क गरे। विज्ञ संघीय सरकारका प्रतिनिधि, नियामक निकाय, सरकारवाला तथा अन्य निकायसँग छलफल गरी तयार पारिएको र नागरिकको सहस्र रूपमा स्वीकार गरिसकेको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुपर्ने कारण र आधार नरहेकाले हुबहु पारित गर्नुपर्ने बरालको भनाई थियो। गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजा सम्बन्धी विधेयक पुनः हुबहु पारित, आजका पत्र पत्रिकामा खबर छ।

0: Tu, account open, activate any karobar, sajile sanga. Busy life easy, banau dai harek din. Global Smart Plus Life ko pesma banking.
1: ए भतिस, त एकाएक शाकाहारी भइसले कमजोर होलास है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. भूमि व्यवस्था सहकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवा प्रवाहलाई सुशासन केन्द्रित गर्न प्रभाव हुने सेवाको गुणस्तर कायम गर्ने उद्देश्यले नीतिगत व्यवस्था गरेको छ. सरकारले शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने उत्कृष्ट निकायलाई प्रोत्साहित गर्न स्थानीय तहबाट प्रभाव हुने गुणस्तर प्रमाणीकरण मापदण्ड बनाउनुपर्ने उल्लेख गरेको थियो.
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले अव्यवस्थित तर तार व्यवस्थापनको समयमा समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ. तार व्यवस्थापनको काम तोकिएको समयमा सम्पन्न हुन नसकेमा असन्तुष्टि जनाउँदै उहाँले काममा देखेका वास्तविक समस्या सरकारले सुन्न र समाधानका लागि आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो. उहाँले अब परिणाममुखी भएर काम गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन समेत दिनुभएको छ.
3: मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान अझै थुनामुक्त भएका छैनन्। शुक्रबारका लागि तोकिएको पेशीमाथि सुनवाई नभएपछि उनीहरू अझै एक हप्ता नछुट्ने पक्का पक्की जस्तो भएको छ. बदरापात सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह सीतामढ़ी जिल्लाको सोनावर्षबाट 27 असारमा पक्राउ परेका थिए.
1: धितुपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ परि मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शेखर गुल्छा, शंकर गुरूपसँग जोड़िएको अग्रवाल परिवार, विभिन्न कर्पोरेट घरानाका साझेदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन्। आरोपी थुनामुक्त हुँदा मुद्दा कमजोर कि पहुँचको खेल भन्ने प्रश्न उब्जिएको छ.
3: जीडेन्ट एमडीएमएसका राष्ट्रिय र इन्टर्न एमबीबीएस बीडीएसका प्रशिक्षार्थी चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ. डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सीट तत्काल नबढ़ाउने सहमतिपछि रेजिडेन्टलाई दिँदै आएको निर्वाह भत्ता नदिने कलेज संचालकहरूको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद देखिएको हो.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्सन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: अब विदेशका खबर. मोरक्को संघको सीमावर्ती स्पेनी स्वायत्त क्षेत्र सेउटा प्रवेशको प्रयास गर्दा कम्तीमा 41 आप्रवासीको मृत्यु भएको छ. बिहिबारदेखि शुक्रबारसम्म 24 घण्टामा करिब 60,000 आप्रवासी मोरक्कोबाट सीमा पार गर्दै स्पेनी भूभाग सेउटामा प्रवेश गरेपछि स्पेनले त्यहाँ अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरेको छ. केवल 85,000 आसपास जनसंख्या रहेको सेउटामा आप्रवासीको यो प्रवेशसँगै अवस्था निकै अस्थिर बनेको छ. सेउटा अफ्रिकासँग स्थल सीमा जोडिएको तीनवटा युरोपेली भूभाग मध्येको एक हो. स्पेनका अन्य दुई क्षेत्र मेलिला र पेनोन डी भालोज गोमेरको स्थल सीमा पनि अफ्रिकासँग जोडिएको छ. यी स्वायत्त क्षेत्रलाई जिब्राल्टरको जलमार्गले स्पेन तथा युरोपको मूल भूमिसँग छुट्याउँछ.
4: अब खेल र खेलाड़ीका खबर. नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेदरल्याण्डस जानुअघि राखेको भनाई र गराईमा ठूलो अन्तर देखिएको छ. नेदरल्याण्डस जानुअघि नेपालको लक्ष्य सन् 2027 हुने एक दिवसीय विश्वकप भएकाले नामिबिया पनि सम्मिलित आईसीसी विश्वकप लीग दुईमा धेरै भन्दा धेरै खेल जित्ने बताउनु भएको छ. तर नेदरल्याण्डसमा नेपालको बिर्सन लायक प्रदर्शन भयो.
3: अब विचार तथा दृष्टिकोण. नागरिक आन्दोलन रूपान्तरण कि विसर्जन शीर्षकमा कान्तिपुर दैनिकमा विश्लेषक दुवान राईको विचार छापिएको छ. पहिले प्रतिगमन विरूद्ध लड्ने भनिरहँदा मुद्दामा जस्तो स्पष्टता देखिन्थ्यो अहिले देखिँदैन. युवा नयाँ परिवर्तन भन्ने जस्ता भाष्य बालेन सरकारले हाइज्याक गरिदिएपछि नागरिक आन्दोलनका पक्षधरहरूसँग भाष्य नभए जस्तो देखिएको छ. मलाई लाग्छ यही सरकारले फेरि न्यायका लागि टुक्रा टुक्रामा बाँधिएका नागरिक अगुवालाई एक ठाउँमा ल्याउँछ. ज्ञानेन्द्रको समयमा पनि परिस्थितिले एक ठाउँमा ल्याएको थियो, अब पनि ल्याउँछ.
4: यसै गरी आजको गोर्खापत्र दैनिकमा पर्यटकको वैवाहिक गन्तव्य शीर्षकमा विजय मस्तले लेख्नु भएको छ. नेपाल पर्यटन बोर्डले रामायण विवाह यात्राको प्याकेज तयार गरेर भारतीय चर्चित पर्यटकीय सरकारी संस्थासँग समन्वय गर्न सक्छ. भारतको अयोध्या, वाराणसी, पटना र दिल्ली स्थित ट्राभल्स कम्पनीहरूसँग सहकार्य गरेर जनकपुर धामलाई विवाह गन्तव्यका रूपमा प्रचार प्रसार गर्नुपर्छ.
5: मया मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन.
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन. सम्पर्क नम्बर 056-493-495. एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
7: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 056-490-959, 98550-60-359 र 98550-67-359.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz.
8: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM. यति बेला बिहानको 6 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 16 गते शनिबार, अगस्त 1 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको तृतीया तिथि, विश्व स्तनपान सप्ताह प्रारम्भ।
0: 18 वर्ष प्रवेशको अवसरमा सरलाईको रेडियो मधेशको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: धनुषा, बाँकी लगायतका जिल्लामा आज सद्भाव र्याली निकालिँदै धार्मिक संहिता कायम गर्न धर्मगुरूहरूको अपील। 5 एआईजी तराई क्षेत्रका जिल्लामा सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै
0: लघुवित्त पीड़ितसँग सरकारको सहमति कार्ययोजना सहित प्रतिवेदन कार्यान्वयन गरिने, आवासीय र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद, हिमपहिरोमा फसे कृतिमाने निम्सताई सहित 10 आरोही।
1: ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलान, सक्रिय करदाता संख्या 79 लाख, तातोपानी नाका नचल्दा राजस्व संकलन।
0: पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा 34 जना मजदूरको मृत्यु, जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न 13 राष्ट्र सहमत, हमासले हतियार त्याग्ने राष्ट्रपति ट्रम्पको घोषणा।
1: र सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनशीप हुने, पुरूष र महिला गरी 12 विधामा प्रतिस्पर्धा, काठमाडौँमा नाथम इन्डोर क्रिकेट च्याम्पियन हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा सर्वपक्षीय सक्रियतापछि तराई मधेशमा देखिएको तनाव साम्य हुँदै गरेको प्रसंग।
0: सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदाय बीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीचमा तराई मधेशमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाइएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेशमा उच्च अधिकारीहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेशको परिस्थिति साम्य हुँदै गएको बताउनुभयो।
3: सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
0: गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिरामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति समेत गरेपछि माहौल शान्त बन्दै गएको छ। गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित पक्षलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेताहरूसँग संवाद गर्नुभएको छ। यसैबीच 10 साउनको राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेश प्रदेशका जिल्लामा पनि फैलिँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ रासपा सभापति रवि लामिछानेले एकपछि अर्को राजनैतिक संवाद र भेटघाटलाई सक्रिय पार्नुभएको छ। समानान्तर रूपमा एक भए जस्तै देखिने ती भेटवार्ता र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछानेले अघिअघि देखिनुहुन्थ्यो भने प्रधानमन्त्री शाहले पनि सोही शैलीमा अर्को छलफल आयोजना गर्दै आउनु भएको छ।
1: नेपाली कांग्रेसका सभापति गगन थापाले पनि द्विपक्षीय तथा बहुपक्षीय छलफललाई तीव्रता दिनुभएको छ। उहाँले वडा स्तरसम्मै छलफल अगाडि बढ़ाएको बताउनुभयो भने हिजो विभिन्न पार्टी पंक्तिका नेताहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पनि साम्प्रदायिक सद्भाव कायम गर्ने बारेमा छलफल अगाडि बढ़ाउनु भएको छ। धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त रूपमा अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेसँग हिजो छलफल गरेपछि अगुवाहरूले धार्मिक हिंसा भट्कन नदी सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन्। सभापति लामिछानेले धार्मिक हिंसा रोकी सामाजिक सद्भाव कायम राख्न देखाएको गम्भीरताबाट आफूहरू प्रभावित भएको धार्मिक अगुवाहरूको भनाइ छ। सुनसरी हुँदै तराई मधेसमा धार्मिक हिंसा एवं सामाजिक सद्भाव नभट्काउन विश्व हिन्दू महासंघ नेपालले नेपालका महासचिव रामचन्द्र तिवारी, जमीअत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ नेपालका सदस्य राजु राज भुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन पलाहीले संयुक्त रूपमा अपील पनि गर्नुभएको छ। पछिल्ला केही दिन यता तराई मधेसका जिल्लामा बढ़दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर पाँचजना एआईजीलाई पनि स्थलगत रूपमा पठाइएको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रदर्शन साम्य पार्नको लागि गृहमन्त्री आफै पनि खट्नुभएको छ र सुनसरीको देवानगंजमा भएको घटनापछि उत्पन्न स्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरूङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ र विभिन्न सम्झौताहरू पनि उहाँले पीड़ित परिवारसँग गर्दै आउनु भएको छ। त्यसैगरी आज देशका विभिन्न स्थानमा सद्भाव कायम गर्नको लागि सद्भाव र्यालीको आयोजना गरिँदैछ। शान्ति सद्भाव सामाजिक एकता र राष्ट्रिय भ्रातृत्व कायम रहोस् भन्ने कामनासहित विश्व सम्पदा सूचीमा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनी स्थित ऐतिहासिक मायादेवी मन्दिर परिसरमा हिजो विशेष प्रार्थना तथा पूजा आजा गरिएको छ। लुम्बिनी विकास कोषको आयोजनामा सम्पन्न विशेष प्रार्थना सभामा पछिल्लो समय देशमा देखिएका अन्योल सामाजिक विभाजन र अशान्ति अन्त्य भई आपसी सद्भाव सहिष्णुता र मेलमिलापको वातावरण सुदृढ़ होस् भन्ने उद्देश्य साथ सामूहिक प्रार्थना गरिएको आयोजकहरूले बताएका छन्। बाँके स्थित सरोकारवालाको संयुक्त बैठकले जिल्लामा शान्ति सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको बाँकेका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्ला प्रशासन कार्यालयमा हिजो आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको छ। शान्ति र सद्भावको वातावरण सुदृढ़ बनाउन आज बिहान सद्भाव र्यालीको आयोजना गर्ने सहमति बनेको छ। सुनसरी लगायतका स्थानमा भएका घटनाका दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्ने, डीजे प्रयोग पूर्ण प्रतिबन्ध लगाउने तथा कुनै पनि धार्मिक वा सामाजिक कार्यक्रममा हात हतियार प्रदर्शन गर्न नदिने निर्णय पनि सर्वसम्मत रूपमा त्यहाँ हिजो भएको छ। प्रदेशको सुरक्षा अवस्थाको बारेमा समीक्षा गरिएको छ। बागमती प्रदेशमा सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठक हिजो आकस्मिक रूपमा बस्यो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेस प्रदेशमा विकसित सुरक्षा स्थितिसँगै बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाको बारेमा पनि समीक्षा गरिएको बैठकमा सहभागीहरूले बताएका छन्। देशमा शान्ति र सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गराउनको लागि अरू सरोकारवाला निकायहरूले पनि आफ्नो ठाउँबाट पहल कदमी लिएको भन्दै विभिन्न सन्देशहरू सार्वजनिक गरेका छन्। सामाजिक सद्भाव, भाइचारा र शान्ति कायम राख्ने उद्देश्यले हिजो विराटनगरमा सद्भाव र्यालीको आयोजना गरियो। इनरुवामा पनि कप्तानगंज घटनापछि उत्पन्न असहज अवस्था, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक सुरक्षालाई दृष्टिगत गर्दै संयमताका लागि सामूहिक त्यहाँबाट पनि अपील गरिएको छ।
0: आवासीय र इन्टर्न चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। डाक्टर गोविन्द केसी र सरकार बीच निजी मेडिकल कलेजको सीट तत्काल नबढ़ाउने सहमतिपछि आवासीय लिँदै आएको निर्वाह भत्ता गरिने दिन कलेज संचालकको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद बढ़ेको हो। डाक्टर केसी र सरकार बीच सोमबार 7 बजे सहमति भएको थियो। सरकारले गत वर्षदेखि आवश्यक चिकित्सकलाई मासिक स्वास्थ्य सेवाको 8 तहको बराबर 48,000 निर्वाह भत्ता दिने निर्णय गरेको थियो। यस वर्षदेखि तलबमा 21% वृद्धि भएर करिब 49,000 पुगेको छ। एमडीएमएस तहमा गत वर्षदेखि आवश्यक चिकित्सकलाई 8 तह बराबरको निर्वाह भत्ता दिने निर्णय आयोगले गरेको थियो।
1: सरकार र आन्दोलनरत लघु वित्त पीड़ितहरू बीच पाँच बुधे सहमति भएसँगै आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको छ। अर्थ मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोली र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच सहमति पत्रमा हस्ताक्षर भएसँगै पीड़ितहरूले देशभर जारी राखेका सम्पूर्ण आन्दोलन र अनशनका कार्यक्रमहरू तत्कालका लागि पूर्ण रूपमा फिर्ता लिएका छन्। पीड़ितहरूले माइती घर मञ्चलमा आएर आन्दोलन थालेपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गर्नुभएको थियो। समितिमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य र अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहनुभएको थियो। सहमतिमा लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 22 साउन 2081 को प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालय समक्ष सिफारिश गर्ने, समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरूत्थानका लागि पुनस्थापना कार्यक्रम संचालन एवं कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा उपयुक्त कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन सिफारिश गर्ने, घवर्गका इजाजत पत्र प्राप्त लघु वित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको संचालन मार्गदर्शन 2081 को पूर्ण कार्यान्वयन गर्ने र सोको नेपाल राष्ट्र बैंकले कडाईका साथ अनुगमन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। लघु वित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका कानून विपरीतका कार्यहरू उप प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गर्ने र संघर्ष समितिको तर्फबाट देशभर जारी रहेका सबै आन्दोलन तथा अनशनका कार्यक्रम हिजैका मितिदेखि पूर्ण रूपमा अन्त्य गर्ने पनि सहमति बनेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरोको जोखिमका बारेमा सूचना र जानकारी लिने ठाउँ,
4: जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ।
1: कृतिमानी निङ्स दाई सहित 10 आरोही हिम पहिरोमा फसे, ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलाङ, सक्रिय करदाताको संख्या 79 लाख, तातोपानी नाका नचल्दा राजस्व संकलन प्रभावित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
7: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
6: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका 2 सातादेखि बन्द छ। 12 बजे तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अल्पत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ, लसुन लगायतका कुहिन थालेका छन् भने मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायीहरू भने असन्तुष्ट छन्।
11: बारबेसी तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरदूरी र इको क्षेत्रका 65 देखि 70 घरदूरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी
12: काठमाडौँदेखिको नजिकको नाका हो, देशलाई नै आमदानी हुने यति ठूलो नाका अहिले तपाईँको पनि छप्पनै छ।
11: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढ़ाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने
13: इको पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको, यो लामो समय चाहिँ धेरै दुःख बिहोरिरहेको हो। हामी व्यवसायीहरूले यहाँ राज्यले के गरिरहेको छ भन्दाखेरि हुँदा भने सुत दिने, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि आक्रोश पनि भएका थिए। 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्दा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
11: सड़क मरमतका लागि गत आर्थिक वर्षमै 48 करोड 49 लाख रूपियाँको ठेक्का लागेर काम शुरू भएको थियो, तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रूपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाए सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे
14: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरूद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बरसातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टीमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यही अनुसार सड़क विभागले टीम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ़ला।
11: तातोपानी नाकाबाट तयारी पोशाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14 अर्ब 52 करोड़ रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1 अर्ब 80 करोड़ रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, नागरिक दैनिकमा वित्तीय अपराधमा व्यवसायी मुद्दा फितलो कि पहुँचको खेल शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको छ। धितोपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ गरी मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शेखर गोल्छा, शंकर ग्रुपसँग जोड़िएको अग्रवाल परिवार, विभिन्न कार्पोरेट घरानाका सजदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन्। आरोपित थुनामुक्त हुँदा कमजोर मुद्दा हुने हो कि पहुँच्ने पनि कतिपयलाई चिन्ता छ भने पहुँचको खेल भन्ने पनि प्रश्न उठ्न थालेको छ। अर्कोतर्फ आवश्यक प्रमाण नजुटाइकन हतारमा काम देखाउन सीआईडी, सम्पत्ति शोधिकरण अनुसन्धान विभाग र सरकारी वकिलको कार्यालयले व्यवसायीमाथि मुद्दा लगाएको टिप्पणी पनि भइरहेको छ। अनलाइनको निशानामा बालिका शीर्षकमा अमर खड्का र चुमन बस्नेतले इटहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा रूस नै फर्कन चाहन्छन् युक्रेनमा बन्दी रहेका नेपाली शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ। रूसी सेनामा भर्ती भएका 9 जना नेपाली युवा वर्षौंदेखि युक्रेनको नियन्त्रणमा छन्, तर उनीहरूको एउटै भनाइ छ, युद्ध सकिएपछि रूसमै फर्किने, आफूहरू स्वेच्छाले रूस पुगेको, स्वेच्छाले नै रूसको सेनामा भर्ती भएको र अहिलेको अवस्थाको जिम्मेवारी पनि रूसले नै लिनुपर्ने उनीहरूको भनाइ रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा बगैँचामा लटरम्म पाकिस्तानी कागती शीर्षकमा जे पाण्डेले एलगाउ बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ भने साम्प्रदायिक द्वन्द्वबारे निजी क्षेत्र तनाव लम्बिन दिन नहुने उनीहरूको भनाईबारेको खबर छापिएको छ। नौबिसे मुगलिन सड़कमा पोल र बिटुमिन अभावले प्रगति प्रभावित भएको बारेमा विकास रौनियारले धादिङबाट लेख्नु भएको छ। किन डुबिरहन्छ माइतीघर शीर्षकमा निमा योन्जनले लेख्नु भएको खबर पनि छापिएको छ। नयाँ पत्रिका दैनिकमा ब्रान्डिङको बलले तीन महिनामै डीडीसीको व्यापारमा 35% छलाङ शीर्षकमा खबर छापिएको छ। अजित अधिकारी लेख्नुहुन्छ प्रधानमन्त्री बालेन शाह र कृषि मन्त्री गीता चौधरीले ब्रान्ड प्रवर्धन गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको व्यापारमा वृद्धि भएको हो। बजार विस्तार भएको छ। किसानको बकेता घटाउने अभियान चलाइएको छ। नयाँ बिक्री केन्द्र सञ्चालन गरिएको छ। अनलाइन सेवाको शुरूआत र घिउ निर्यातको तयारीले डीडीसीलाई पुनः प्रतिस्पर्धी र भरोसा योग्य संस्था बनाउने अवसर मिलेको उल्लेख गरिएको छ। भित्री पन्नामा त्रिनगरबाट 29 अर्बको आयात 125 अर्बको निर्यात शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ भने 79 लाख पुगे सक्रिय करदाता शीर्षकमा अर्को खबर छ। राजस्व प्रशासनले बढ़ाएको प्रविधि करदाता दर्ता प्रक्रियामा सरकारी सहजीकरणले गर्दा प्रत्येक वर्ष करदाताको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। शेयर बजारमा तरलता बढ़ाउन नयाँ उपकरण ल्याउँदै सेवोन शीर्षकमा पवन तिमल सिन्हाले खबर पनि छापिएको छ।
0: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा हिम पहिरोमा फसे कीर्तिमानी निम्सदाई सहित 10 आरोही शीर्षकमा सूरज कुमारले खबर लेख्नु भएको छ। पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिम पहिरोमा फसेका 10 आरोही मध्ये हेलिकप्टरबाट 3 शव उठाइएको छ भने 7 जनाको अवस्था अझै अज्ञात छ। त्यस्तै आकाशमै कर्मथलो रिजाल परिवारको 75,000 घण्टाको उड़ान शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै बिस्कुटदेखि चाउमिनका परिकार पस्किँदै कोदो शीर्षकमा पनि भित्र पृष्ठमा खबर प्रकाशित छ।
1: साझा खबरमा अब विदेशको खबर। दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्त स्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा 34 खानी मजदूरको मृत्यु भएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका अनुसार खानीमा मिथेन ग्यास विस्फोट भएको थियो। विस्फोटपछि खानीभित्र ठूलो क्षति पुगेको र उद्धार टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साउदी अरेबिया लगायतका अन्य 13 राष्ट्रहरूले विभिन्न जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षा नौसेना स्थापना गर्न सहमत भएको घोषणा गरेका छन्। साउदी अरेबिया विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको समयको बीचमा यो घोषणा आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने गाजा स्थित हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण सम्बन्धी सम्झौता भएको दावी गर्नुभएको छ। ट्रम्पले आफ्नो बोर्ड अफ पीसले हमास तथा अन्य सशस्त्र समूहसँग हतियार त्याग्ने सहमति गरेको पनि घोषणा गर्नुभएको छ। सहमति भएको पुष्टि गर्दै यसबारे चाँडै आधिकारिक वक्तव्य सार्वजनिक गर्ने पनि उल्लेख गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। भियतनाममा छनौट प्रतियोगिता पार गरेर थाई बनाएको स्थान बनाएको नेपाली पब्जी टोलीले विश्व एसियाली खेलकुद प्रतियोगिता गुमाउने भएको छ। आगामी 2 असोजमा जापानको नागोया र आईचीमा एसियाड हुँदैछ। नेपालले भियतनाममा भएको छनौट प्रतियोगिताको शीर्ष 6 स्थान रक्षा गर्दै एसियाडमा स्थान बनाउन सफल भएको हो। घरेलु टोली नेदरल्याण्डलाई 6 विकेटले हराउँदै नामिबियाले हिजो आईसीसी विश्वकप लीग 2 पाँचौं स्थान बलियो बनाएको छ, जससँगै नामिबियाले 32 खेलबाट 28 अंक जोडेको हो। त्यस्तै सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशीप धनगढ़ीमा हुने भएको छ। ब्याक स्ट्रोङ फिटनेस धनगढ़ीको आयोजनामा 17 असोजमा प्रतियोगिता शुरू हुने बताइएको हो।
1: पहिरोको पूर्व सूचना र संकेत कस्ता हुन्छन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पाइयो त्यतिमा पाइयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब पहिरोबाट बच्ने उपाय र पाइने संकेत अनि सूचनाको कुरा। बर्खाको बेलामा लगातार पानी पर्दा होस् वा पानी नपरेको बेलामा पनि सुक्खा पहिरोको जोखिम भूगोल र परिस्थिति अनुसार कम बेसी हुन्छ। पहिरोको जोखिम र अध्ययन अनुसन्धानको अभ्यासका बारेमा हामीले पहिरो विज्ञ बसन्त अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रूखहरू ढल्किने, पुलहरू ढल्किने, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि। कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
16: सङ्केतै नदिने पहिरोमा चाहिँ लास्टै डर मात्र हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउनु त्यसको बेलामा?
4: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्। जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ भने पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरले असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
16: ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिमबारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
4: मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन उहाँले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
16: उहाँहरूको
4: अनि अघिल्लो चोटि हाम्रो एकजना सर पनि आउनु भएको थियो मौसमको, होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ। र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन। तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन्, होइन, ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
16: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त, यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना त महत्वपूर्ण हुने भयो हाम्रो लागि।
4: एक्ज्याक्टली, यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा, नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ। यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ विपद प्राधिकरण NDRRMA छ, उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ। अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौ।
1: पहिरो विज्ञ बसन्तराज अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: धनुष र बाँकी लगायतका जिल्लामा आज सद्भाव र्याली निकालिँदै धार्मिक सहिष्णुता कायम गर्न धर्मगुरूहरूको अपील। 5 AIG तराई मधेशका जिल्लामा सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै
1: लघुवित्त पीड़ित संघ सरकारको सहमति कार्ययोजना सहित प्रतिवेदन कार्यान्वयन गरिने, आवासीय र इन्टर्न चिकित्सक निर्वाह भत्तामा फेरि विवाद, हिम पहिरोमा फँसे कृतिमानी निम्स दाई सहित 10 आरोही,
0: ब्रान्डिङको बलले 3 महिनामै DDC को व्यापारमा 35% छलाङ, सक्रिय करदाताको संख्या 79 लाख, तातोपानी भन्सार नचल्दा राजस्व संकलन प्रभावित,
1: पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा 34 जना मजदूरको मृत्यु, जलमार्गबाट आवागमन गर्ने व्यावसायिक जहाजको सुरक्षा गर्न 13 राष्ट्र सहमत, हमासले हतियार त्याग्ने राष्ट्रपति ट्रम्पको घोषणा,
0: र सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ च्याम्पियनशीप हुने, पुरूष र महिला गरी 12 विधामा प्रतिस्पर्धा, काठमाडौँमा नामथन इन्डोर क्रिकेट च्याम्पियनशीप हुने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा कन्टेन्ट क्रिएटर इन्फ्लुएन्सर जो आफूलाई सृजनशील व्यक्ति भन्छन् तर उनीहरू कुनै पनि विपद वा अप्ठ्यारोको समयमा थप सहजीकरण होइन कि झन त्यो परिस्थितिलाई उछाल पछाल गर्नको लागि सक्रिय भएको तर्फ संकेत गर्न खोजिएको छ। यहाँ एकजना व्यक्ति छन् जसको मोबाइल कानमा छ, कसैसँग कुराकानी गर्दैछन्, अगाडिपट्टि क्यामेरा छ र एउटा दाहिने हातमा भने पेट्रोलको जर्किन छ, जर्किनमा पेट्रोल बोकिराखेको जस्तो देखाइएको छ। उनी कसैसँग कुराकानी गरिराखेका छन्। माथि यस्तो लेखेको छ, आगो लाग्यो रे कहानी।
0: हस् प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गंगर्व। कार्यक्रम साझा आवाजको आज छैटौं भाग। आजको भागमा हामी महिलाको आर्थिक सशक्तिकरण, वित्तीय पहुँच, उद्यमशीलता र आफ्नै आमदानीमाथिको निर्णय अधिकारका विषयमा छलफल गर्नेछौं।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रममा हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: आर्थिक रूपमा सक्षम महिलाले केवल आफ्नै जीवन मात्रै परिवर्तन गर्दैनन्, उहाँको परिवार, समुदाय र समाजलाई पनि परिवर्तन गर्न सक्छिन्। जब महिलाको आफ्नै आमदानी हुन्छ तब महिलाको आत्मविश्वास बढ्छ, परिवारको निर्णय प्रक्रियामा उहाँको भूमिका बलियो बन्छ, आफ्ना आवश्यकता पूरा गर्न अरूमाथि निर्भर रहनु पर्दैन।
0: नेपालको कृषि क्षेत्रमा महिलाको योगदान अत्यन्त ठूलो छ। खेतबारीमा रोपाईदेखि कटानीसम्म, पशुपालनदेखि तरकारी उत्पादनसम्म, खाद्य सुरक्षादेखि परिवारको हेरचाहसम्म महिलाको भूमिका अग्रस्थानमा छ। तर उहाँहरूको श्रम जति ठूलो छ त्यसको आर्थिक मूल्य र निर्णय गर्ने अधिकार भने अझै समान रूपमा स्थापित हुन सकेको छैन।
1: धेरै महिलाले आमदानी त गर्छन् तर त्यो आमदानी कहाँ खर्च गर्ने भन्ने निर्णय आफै गर्न पाउँदैनन्। कतिपय महिलाको आफ्नै बैंक खाता छैन, बचत गर्ने अवसर छैन, ऋण लिन कठिनाई छ र व्यवसाय विस्तार गर्न आवश्यक जानकारी तथा पहुँचको अभाव छ।
0: तर अहिले अवस्था विस्तारै परिवर्तन हुँदैछ। सहकारी लघु वित्त संस्था, बैंक तथा स्थानीय सरकारका कार्यक्रम मार्फत धेरै महिलाले आफ्नै व्यवसाय शुरू गरेका छन्। उनीहरू उद्यमी बनेका छन्, रोजगारी सृजना गरेका छन् र परिवारको आर्थिक मेरुदण्ड बनेका छन्।
1: आज हामी त्यही परिवर्तनका कथा र सम्भावना बारे कुरा गर्दैछौ।
0: सफल महिलाका कथाले अरू महिलालाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिइरहेका छन्।
1: आजको कार्यक्रममा शुरूमा यस्तै एक सफल महिला उद्यमीको कथा प्रस्तुत गर्दैछौ।
0: यदि कुनै महिलाले व्यवसाय शुरू गर्न चाहनुहुन्छ भने कहाँ जाने, कुन सरकारी सेवा उपलब्ध छन्, सहयोग कसरी लिने, बजार कसरी खोज्ने, यी सबै विषयमा जानकारी दिन हामीसँग हुनुहुन्छ सफल व्यवसायिक महिला किसान देवी माया राई।
2: वर्षा लाग्यो बादलुडी अन्तु डाँडा ढाक्यो, वर्षा लाग्यो

0: धन्यवाद। मेरो नाम देवीमा राई, म यस लगलगे पाहा सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष हो।
1: अहिले त बिरुवाले रुन मन लाग्छ त?
0: अब पहिले चाहिँ लाग्थ्यो, अहिले चाहिँ घाँस दाउरा बाहेक हामीले अरू पनि गर्न थालिसकेका छौँ होइन महिलाहरूले। अब यो गीत पछि पहिले यो गीत अब जुन लेखकले जुन गीतकारले जुन गायकले गाउनुभयो अब यो गीत पनि एकदम मार्मिक छ र यो गीत गाउँदै हामीले ल अब हामी बिरुवाले रुनु भन्दा पनि हामी चाहिँ जब बर्खा लाग्छ
1: मेहनतले हाँसौँ
0: जस्तै बर्खा लाग्छ होइन। बर्खा लागेपछि त अब जमिन भिज्छ, अब हामी खनजोत गर्नलाई सजिलो हुन्छ, अब हामी बिरुवा होइन हामी रमाउने, अब खुसी हुने, अब हाँस्ने, कम्बर कस्ने होइन, कम्बर कस्ने होइन गर्ने, दिदी बहिनी सबै सल्लाह गर्ने होइन, एउटा सामूहिक रूपमा भए पनि गरौँ अथवा आफूले जाने कुरा सेयर गरौँ साटौँ।
1: तपाईँले कम्बर कसेर व्यावसायिक खेती गर्नुभएको त लामो समय भइसक्यो नि होइन, अहिले के गरिरहनु भएको छ?
0: लगभग मैले अब हामी यहाँनिर हामीले सुरु गरेको 69 सालबाट हो। सुरुमा हामीले हाँस पालनबाट सुरु गऱ्यौँ होइन, हाँस पालन पनि एकदमै राम्रो व्यवसाय मैले बुझेँ। अनि त्यस पछाडि माछा पालन अत्यन्तै राम्रो, माछा पालन आमदामीको हिसाबले माछा पालन पनि एकदमै राम्रो हाम्रो यो यो यो ठाउँमा जुन हामी अहिले यहाँ म बसिरहेको छु है, यो चन्द्रगिरी नगरपालिका वडा 3 छु, यहाँनिर माछा पालन एकदमै राम्रो हुन्छ। माछा पालनबाट पनि एकदम आमदानी हामीले प्राप्त गरेछौँ होइन, एकदमै धेरै फाइदा हुन्छ माछाबाट
1: लगानी।
0: हजुर,
1: अहिले चाहिँ के गर्नु भएको छ?
0: अब अहिले चाहिँ माछा पालनलाई अलिकति स्थगित राखेर अब माछा त्यो खालको माछा अहिले खानु हुँदैन के भन्छ यहाँ बजारमा, त्यो माछा मात्रै हुन्छ फेरि यहाँ, त्यो माछा अब छैन भन्छ बजारमा पनि। हामीले चाहिँ छोडेको 2-3 जस्तो अगाडि भयो, आजभोलि यो माछा यहाँ बजारमा पनि पाउँदैन, अब किन हो होइन। तर त्यो माछा एकदम राम्रो हुन्छ र यहाँ हामीले अब गाउँमा पनि उहाँहरूले पनि अब पाहुनापात आउनुभयो भने पनि हाम्रोमा आउने अनि हामीले ताजा माछा दिने है, लगेर पाहुनालाई उहाँहरूले स्वागत गर्नुहुन्थ्यो, तुरुन्तै उहाँहरूलाई पनि सजिलो, हामीलाई झन् काहीँ लानु नपर्ने, पोखरीबाटै तुरुन्तै मारेर उहाँहरूकै अगाडि ताजा ताजा माछा यसरी गरेर उहाँहरू खुसी हुन्थ्यो, खुसी उहाँ गाउँको पनि छैन भन्छ बजारमा पनि। हामीले चाहिँ छोडेको 2-3 जस्तो अगाडि भयो, आजभोलि यो माछा यहाँ बजारमा पनि पाउँदैन, अब किन हो होइन। तर त्यो माछा एकदम राम्रो हुन्छ र यहाँ हामीले अब गाउँमा पनि उहाँहरूले पनि अब

0: चरणमा अलिकति रोग पनि लगाएपछि चाहिँ दुई वर्ष अगाडि
1: के के भयो त्यो चाहिँ मलाई थाहा छैन, तर हामीले चाहिँ त्यस्तो भएर बन्द गरेको होइन, हामी अरू कारणले गर्दा अथवा त्यो ठाउँ चाहिँ हामीले त्यो ठाउँबाट हामी सर्नु पर्ने भयो र त्यस्तो मिल्ने माछा पाल्ने खालको जमिन नपाएको कारणले गर्दाखेरि
0: अहिले चाहिँ के छ व्यवसाय?
1: अहिले चाहिँ तरकारी खेती
0: गरन भएको,
1: तरकारी खेती नै अहिले चाहिँ गरेर
0: के छ अहिले बारी?
1: तरकारी खेतीमा अब मैले चाहिँ यो पारम्परिक रूपमा जाने कि भनेर अहिले अर्ग्यानिक सकभर सकिन्छ भने अलिकति विषादी त प्रयोग गर्दै नगर्ने, विषादी गरे पनि यो
0: जैविक
1: विषादी प्रयोग गर्ने अनि यो अरू रासायनिक विषादीहरू चाहिँ प्रयोग नगर्ने कि भन्ने तरिकाले मैले चाहिँ प्राङ्गारिकलाई चाहिँ दिएको छु होइन। अब अलिअलि सबै तरकारी भयो, बन्दा पनि भएको थियो होइन, फर्सीको मुन्टाहरू अहिले भइरहेछ अनि अलिअलि अरू तरकारीहरू जस्तै फर्सी त्यो सानो सानो सानैमा फल्ने सानोमा फल्ने फर्सी हरियो फर्सी हुन्छ त्यो पाक्दैन रहेछ होइन, त्यो चाहिँ फल्ने अनि त्यो दानाहरू छिट्टो फल्छ, त्यसबाट आमदानी मजाले हुने रहेछ यो साल मैले।
0: कति कति क्षेत्रफलमा छ यहाँको अहिले?
1: मेरो अहिले थोरै नै छ, अब जनशक्ति नभएको कारणले गर्दाखेरि मैले चाहिँ अब सकभर आफू बढी खट्ने अनि साथीभाइ पाए भने लाउने, अब
0: नभए आफैले
1: आफैले गर्ने भनेर मेरो थोरै एरिया छ, लगभग एक रोपनी डेढ रोपनी जति होला,
0: डेढ रोपनीलाई थोरै एरिया भन्छन् त त्यो पनि धेरै नै
1: भयो तुलनामा। अनि साग अब हिउँदोमा रायो सागहरू प्रशस्तै मात्रा उत्पादन गर्न सकिन्छ गरे पनि, अनि राय गुन्द्रुक पनि बनाएको थियो होइन, गुन्द्रुकहरू पनि मैले उत्पादन राम्रो गरेको थिएँ।
0: कति हुन्छ वार्षिक आमदानी चाहिँ यहाँले तरकारी खेतीबाट?
1: अब मेरो आमदानी त अब अर्ग्यानिक भएकोले गर्दाखेरि त्यति धेरै उत्पादन हुँदैन होइन, अब अर्ग्यानिक धेरै राम्रो पनि हुँदैन, अर्ग्यानिक भनेको अलिक
0: हलहल सप्रिँदैन
1: अनि त्यसलाई बिक्री गर्नु पनि अलिकति गाह्रो हुन्छ, अनि सानो स्केलमा भएकोले गर्दाखेरि त्यो ग्राहकलाई सधैँ दिनु पनि नसकेर पसलले त सधैँ खोज्छ कि, अब पसललाई दिन थाल्यो भने सधैँ ल्याउनेलाई मात्रै उहाँहरूले चाहिँ रोज्नुहुन्छ कि, अब हामीले भनेको हुँदाखेरि लाने हो, त्यही भएर आमदानी चाहिँ अब ठ्याक्कै भन्नुपर्दा त अलि मैले पनि हिसाब गरेको छैन, जे होस् अब आफूलाई किनेर खाने जति लाग्थ्यो नि त्यो सबै बचेको छ कि, त्यो बचेर अब अलिअलि बचत पनि भएको छ, लगानी थोरै छ।
0: कति लगानी गरेर सुरु गर्नुभएको थियो?
1: लगानी त एकदमै थोरै, दस हजार
0: दस बाह्र लगानी सुरु गर्नुभयो, अहिले कति पुगिसक्यो?
1: होइन त्यति नै हो, त्यसमा अलि दुई चार एक कि दुई हजार थप्ने हो, नत्र खासै धेरै छैन लगानी।
0: त्यति लगानीमा अहिले तपाईँले व्यवसाय गर्दै गर्दाखेरि कसैसँग हात फैलाउनु परेको
1: छैन? छैन, तरकारीलाई त अब साथीभाइलाई ओर्तिर पर्थ्यो त त्यतिकै पनि
0: बाँडेर
1: खाइन्छ होइन, बजारमा भए त्यही अब
0: एक दुई पैसा चलाउनुलाई
1: चलाउनुलाई आफूलाई खाँचो छैन एकदम। म चाहिँ के खुसी छु भने श्रीमानलाई चाहिँ अब ल तरकारी किन्ने पैसा दिनु पर्यो भनेर उहाँलाई भन्नु पर्दैन, उहाँको उहाँले कमाएको पैसाले अब अरू खर्च हुन्छ, तर तरकारीमा चाहिँ खास चाहिँ मैले उहाँलाई पैसा माग्नु परेको छैन,
0: आफूलाई चाहिने खर्चहरू
1: आफूलाई चाहिने खर्च पनि खासै म त्यस्तो उहाँसँग धेरै अब माग्नु पर्दैन, किनभने अब आफ्नो आफूसँग भएपछि आफूलाई खुसी पनि हुँदो रहेछ भनेको बेलामा होइन, नभए त्यो अरूको भर पर्नु चाहिँ धेरै गाह्रो हुन्छ नि।
0: व्यावसायिक बन्दाखेरि चाहिँ महिलाहरूको आर्थिक सशक्तिकरण हुन्छ नि, एउटा आफ्नो लागि आफै गर्न सक्ने त्यो विश्वास चाहिँ कतिको बढ्दो रहेछ?
1: एकदम एकदम, अझ हजुरले चाहिँ अब तरकारी खेती लाउनु सुरु गर्नुभयो र आफै बजारीकरण मार्केटिङ भन्छ नि, बजारीकरण पनि आफै गर्नुभयो भने त पैसा आफ्नै हातमा हुन्छ,
0: सिधै आयो
1: सिधै आयो, अब श्रीमानलाई अब सिधा तरिकाले सबै दियो भने आफ्नो हात खाली हुन्छ, अब आफूले अलिकति राखेर आफूलाई चाहिने कुरा राखेर
0: मैले पनि गर्न सक्छु हिम्मत गरेर अघि बढ्नु पर्यो
1: गर्नु पर्यो एकदमै, अनि हात खाली हुँदैन कि, यो कृषि गर्यो भने हात खाली हुँदैन, जे गर्नुहोस् तपाईँ कुखुरा पालनै गर्नुहोस् बाख्रा पालनै गर्नुहोस् अरू
0: धेरै ठाउँमा अब कुखुरा पालन गर्ने बाख्रा पाल्ने खेतीपातीमा काम गर्ने अन्न उब्जाउने काममा प्राय महिला नै खटिनुहुन्छ होइन,
1: एकदम महिला बेगर त मैले के चाहिँ अनुभव गरेँ भने यो कृषिको काममा त महिला बेगर त त्यो पुरुषलाई मात्रै धेरै असम्भव हुन्छ,
0: तर त्यहाँबाट भएको आमदानी चाहिँ पुरुषले धेरै प्रयोग गर्छन् भन्ने त रिसर्चले पनि देखाएको छ नि,
1: उहाँहरूको हातमा पर्यो भने त यता महिलामा आउनु त धेरै नै गाह्रो हुन्छ, त्यही भनेर मैले मार्केटिङमा पनि अगाडि बढ्नु
0: आफै जानु पर्छ,
1: आफै जाने हो अनि आफूलाई चाहिने जति आफूले अलिकति राखेर मात्रै पुरै ल मैले एक हजारको बेचेँ भनेर उहाँलाई एकै हजार दिनु पर्दैन नि, उहाँले पनि

0: एक हजार ले त भन्दैन होला होइन, आफूलाई पनि राखेर अलिकति आफ्नो लागि होइन, आफू चाहिन्छ नि त होइन, हामीलाई पनि हरेक खर्च झन् धेरै चाहिन्छ हामीलाई घरको, अब खा मर मसलादेखि तेल नुनदेखि लिएर होइन हरेक कुरा। अब चामल एक बोरा उहाँले ल्याइदिएला, चामल मात्रै ल्याइदिएपछि उहाँले सक्यो भन्नुहुन्छ के, अब खर्च छैन भन्नुहुन्छ, तर त्यो भित्रको सानो सानो खर्च,
1: नुन तेल भुटु मर मसला कति थर चाहिन्छ, दाल चाहियो अचार चाहियो,
0: अनि त्यस्तो त्यसले गर्दा त्यो आफूले आफू बजारमा गएर बेच्नुहुन्छ भने त्यो सबै सामानको लागि आफूले छुट्याएर ल यति भयो भनेर दिनुभए पनि उहाँले पुरै खोजेर गर्नुहुन्न नि त। त्यसरी अलिकति गर्दै जाँदा यो कस्तो हुन्छ नि, सिक्दै गयो भने गर्दै गयो भने यो एकदम सिकिन्छ जानिन्छ बानी पर्छ, यसो गर्नुपर्ने रहेछ ज्ञान बुद्धि आउँछ, यो
1: नगरेपछि पछिको पछि
0: नगरेपछि र श्रीमानको भर पर्ने अथवा सासू ससुराको भर पर्यो भने अनि एकदम गाह्रो हुन्छ क्या आफूलाई। अनि
1: तर यसमा अब कतिपयले चाहिँ ल म गर्छु भनेर व्यावसायिक रूपमा गर्छु भनेर अघि बढ्नुहुन्छ, तर बजारसम्म पुग्न सकिँदैन, अनि बजारसम्म पुग्न नसक्दाखेरि चाहिँ अब पछि छोड्नु परेको सक्दिनँ कि भनेर लत्त छाडेको त्यस्तो पनि छ नि त। बजारसम्म चाहिँ पुग्नको लागि के गर्नु पर्दो रहेछ तपाईँको अनुभवमा?
0: अब
1: महिलाले
0: बजारसम्म पुग्नलाई अब के गर्ने भने, अब पहिले त अब यहाँ यही स्थानबाट त राति 3 बजे उठेर डोकोमा सामान तरकारी बोकेर जाने त महिलाहरू, पानी झर परिरहेको छ 3 बजे छ राति, अब डोकोमा पुरा बोरामा होइन कसेर भारीको भारी लगेर जाने महिलाहरू हो। अब अहिले चाहिँ गाडीको सुविधा अलिकति आएको छ र अलिकति ठुलो स्केलमा व्यावसायिक गरेको छ भने गाडी नै आएर घरबाट गाडीले नै लगिदिन्छ होइन। अब आफूले नै बोकेर गयो भने त आफ्नै हातमा पैसा भयो, अब व्यावसायिक रूपमा गरेको छ र गाडीले लग्छ भने त्यो पैसा आउँदाखेरि अब श्रीमानले नै गएर त्यहाँ ठाउँबाट ल्याउनुहुन्छ भने पनि अलिकति आफूलाई लिने के, मलाई यो कामको लागि छ भनेर लिने। अब धेरैवटा काम देखायो भने रिसाउनुहुन्छ, यो कामलाई लिने भने अनि सबै पैसा चाहिँ अलिकति यति चाहिने अड्कल गरेर लिने र अनि सबैतिर पुर्याउने। अलिकति
1: बजारमा जस्तो आफ्नो उत्पादनको बजार खोज्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्ने प्रश्न?
0: बजार खोज्नलाई त अब अहिले त धेरै सजिलो छ होइन, अहिले अब अहिले यहाँनिर यसरी सामान उत्पादन गरेको सामानलाई उठाउने यहाँनिर कम्पनी नै छ,
1: आउँछ
0: यहाँनिर छ।
1: त्यो भाषामा चाहिँ कसरी पुग्ने त, यो कम्पनीले उठाउँछ अथवा यो मान्छेले उठाउँछ, यो मान्छेले चाहिँ मलाई सहयोग गर्न सक्छ भनेर चाहिँ कसरी थाहा पाउने त?
0: त्यो अब भर्खर अब आजबाट सुरु गर्ने हो भने अब उत्पादन भइसकेपछि पहिले आजभन्दा अगाडि गरिरहनु भएको हुन्छ नि साथीहरू छिमेकी हुन्छ, यहाँ त धेरै छ त्यस्तो व्यवसाय गर्नेहरू होइन, अब उहाँहरूलाई गएर तपाईँले कसलाई दिइरहनु भएको छ तरकारी सामानहरू भन्ने सोध्ने होइन, अब अनि उहाँले त्यो नम्बरहरू दिनुहुन्छ उहाँ, अनि उहाँ फोनसोन गरेर उहाँहरू आरसी गर्ने, अब अर्को साथीलाई सोध्ने, अर्को साथीले अर्कैसँग गरेको हुन्छ, यहाँ धेरैवटा त्यस्तो व्यक्तिहरू हुन्छ अरूले उत्पादन गरेको लिएर बजारमा पुर्याउने त्यस्तो हुन्छ, अनि त्यसरी सजिलो छ अहिले उत्पादन मात्रै गर्नु,
1: सोधी खोजी गरेपछि मात्रै थाहा हुन्छ, सोलाएर बस्नु चाहिँ।
0: अनि अब अहिले त अब इन्टरनेटको जमाना छ होइन, हामीले मोबाइलमै नै उहाँहरूले पनि हालेको हुन्छ नि, मोबाइलमा यसरी हामी यसरी लिन्छौँ तपाईँहरूले उत्पादन गर्नुहोस् न लिन्छौँ भनेको हुन्छ, त्यसरी खोजे पनि भयो अहिले चाहिँ, अब धेरै सजिलो छ अहिले, गर्नु चाहिँ गर्नुहोस्। अब प्राङ्गारिक खेतीलाई बढी जोड दिनुहोस् होइन, वस्तुको मल गाई वस्तुको मल हामीले यो सामुदायिक हाम्रो जंगलबाट मल उत्पादन गरेर गाई वस्तुसँग मिलाएर कम्पोस्ट मल तयार गर्नुहोस्, कम्पोस्ट मल प्रयोग गरेपछि मात्रै त्यो रासायनिक मल लाग्छ म चाहिँ त्यसो भन्छु
1: बिस्तारै,
0: किनभने कम्पोस्ट मल भनेको हामीले यो वर्ष लगायौँ भने त्यो अर्को वर्षसम्मलाई पनि त्यो रहन्छ त्यहाँनिर, त्यो
1: सुरुमा उत्पादन केही नराम्रो भए पनि पछिको लागि चाहिँ त्यो राम्रो भयो भन्ने भयो प्राङ्गारिक खेती गर्दाखेरि होइन। अलिकति अब यो व्यवसायको कुरा गर्दाखेरि चाहिँ अब व्यवसायले चाहिँ कसरी सुरुवात गर्ने भनेर चाहिँ कसरी थाहा पाउने कि कहाँ कहाँनिर चाहिँ यसो सहयोगको लागि भन्न सक्ने रहेछ, कहाँ कहाँ चाहिँ हामी पुग्न सक्ने रहेछौँ महिलाहरूले व्यवसाय सुरु गर्ने यदि नयाँ सोच बनाइरहनु भएको छ भनेदेखि तपाईँको अनुभव?
0: अब अहिले त सबै पहिले चाहिँ हामी नगरपालिकामा जान्थ्यौँ, नगरपालिकामाबाट कृषि विभाग हुन्थ्यो, अहिले चाहिँ सबै कुरा नगरपालिकामा पनि छ तर अहिले ओडाले नै पनि सहयोग गर्ने एकदम अहिले ओडाले नै गर्छ भनेको छ, बजेट आयो भने पनि ओडामा आउँछ, बिउ बिजन आयो भने ओडामै आउँछ र केही हामीलाई सहयोग चाहियो तालिम चाहियो भने पनि ओडामै आउँछ भनेको छ कि नगरपालिकाले। अब हामी सुरुमा ओडामा जाने अनि ओडाले गर्ने सक्ने सहयोग ओडाले गर्नुहुन्छ, ओडाले सकेन भने अनि नगरपालिका गाउँपालिकाहरूमा जाने भन्ने एउटा छ। अब सिधै तपाईँ नगरपालिकै जानुभयो गाउँपालिकै जानुभयो भने पनि अब त्यहाँ पनि धेरै जानकारीहरू दिनुहुन्छ होइन, अब बजेट छ भने बजेट दिनुहुन्छ, अनुदान छ भने अनुदान दिनुहुन्छ होइन, अब आफ्नो फर्म दर्ता गरेर चलाउने हो भने त्यो सबै उहाँहरूले नै यस्तो यस्तो गर्नुपर्छ भन्नुहुन्छ, अब सबै कुराहरू त्यहाँनिर यस्तो तपाईँ के गर्न चाहनुहुन्छ भन्नुहुन्छ भन्छ होइन, अनि एकदम तपाईँहरूले चाहिँ अब गर्छु भनेर घरमा बस्नुभन्दा पनि अलिकति चाहिँ दुःख चाहिँ गर्नुपर्छ।
1: तपाईँको अब महिला किसान जसले चाहिँ व्यावसायिक रूपमा खेती सुरुवात नै गर्नु भएको छैन, गर्ने सोच बनाइरहनु भएको छ भने सुझाव के हुन्छ त्यताहरू भन्दा?
0: अब सोच मात्रै गर्नु भएको छ भने अब त्यो सोच भनेकै एकदमै सकारात्मक तपाईँको एउटा तयारी हो, तपाईँ सुरु गरिहाल्नुहोस्। म चाहिँ के भन्छु भने सम्पूर्ण दिदी बहिनी दाजुभाइहरू सम्पूर्णलाई के भन्छु भने तपाईँले अब सोच गर्नुभएको छ भने सोच्नु ठिक छ, एकदमै राम्रो गर्नुभएको छ तपाईँ, यो भनेको सकारात्मक एउटा तपाईँले योजना सुरु गर्नुभएको, अब तपाईँले सम्बन्धित निकायमा गएर म यस्तो गर्नु सोच गरिरहेछु, मैले गरेको के छ तपाईँले चाहिँ मलाई यो दिनुहोस् जान के भन्छ सहयोग गर्नुहोस् होइन, मैले सोचेको ठिक छ कि छैन मेरो, म यो गरिरहेछु यसमा के गर्नुपर्छ, तपाईँले प्राविधिक रूपमा सहयोग गर्नुहोस् होइन, आर्थिक रूपमा गर्नुहोस्, किनभने नेपाल सरकारकै सम्बन्धित कार्यालयहरू हो, उहाँहरूले अब बजेट छुट्टी नै हाल्छ होइन, कृषिमा बजेट हुन्छ नै, त्यो बजेटबाट कतिसम्म सहयोग पाइन्छ, मसँग यति छ तर यतिको गर्ने विचार छ, यस्तो गर्ने विचार छ भनेर तपाईँले त्यो सम्बन्धित निकायमा गएर सल्लाह लिनुहोस् अनि सहयोग पनि गर्नुहोस् भन्ने, सहयोग माग्ने अनि केही बीचबीचमा पनि सुरु गरिसकेपछि पनि बीचबीचमा तपाईँलाई समस्या पर्यो भने पनि उहाँहरूसँग चाहिँ सधैँभरि सम्पर्क रहिरहनुहोस्, फोनबाटै पनि यस्तो यस्तो भनेर गर्न सकिन्छ, आएर भेटेर पनि सकिन्छ होइन, एकदमै सजिलो छ अहिले, पहिले भन्दा धेरै सजिलो छ अहिले, अब गाउँ गाउँमा धेरै नेपालको विकट ठाउँमा पनि चाहनुहुनेले अहिले अब गाउँपालिका भनेको धेरै सुविधायुक्त संस्था बनाएर अहिले नेपाल सरकारले बनाएको छ, तपाईँहरूलाई धेरै सजिलो हुन्छ र अगाडि बढ्नुहोस् होइन, अब घरभन्दा मात्रैले अहिले सीमित छैन, किनभने हाम्रो यो 21औं शताब्दी भन्छ अहिले धेरै अगाडि बढिसकेको छ हाम्रो देश पनि र हामी पनि, अब भाँडाकुँडा माझ्ने र भात पकाउने मात्रै नराखेर र अन्न बाली मात्रै लाउने भन्दा पनि हामीले चाहिँ यो नब्बे बालीपट्टि लाग्नुपर्छ र हामीले बढीभन्दा बढी आमदानी लिनेपट्टि लाग्नुपर्छ भन्ने चाहिँ मलाई लागेको छ र म यहाँहरूलाई पनि एउटा सल्लाह यही दिन चाहन्छु होइन, तपाईँहरू सोच्नु भएको छ भने सुरु गरिहाल्नुहोस्, जति छ तपाईँसँग मसँग थोरै पैसा छ नभन्नु होला, सुरु गर्नुहोस् होइन, जस्तै तपाईँले एउटा जस्तै गाई पाल्ने विचार गर्नुभएको छ भने म 10 गाई पाल्छु भन्ने विचार गर्नुभयो भने ठिक छ, तर एउटा गाई किन्ने पैसा छ भने किनिहाल्नुहोस् अनि अरू थप्ने भनेको तपाईँले अब कमाउने थप्ने, अब कुनै अनुदान पायो भने अनुदानबाट थप्ने, ऋण पायो भने ऋणबाट थपेर अनि त्यसलाई बिस्तारी बिस्तारी होइन बढाउँदै लाने, ऋण घटाउँदै लाने, अनुदान भनेको अनुदानै भइहाल्यो, तर सुरु चाहिँ गर्नुहोस्, म यहाँहरूसँग यही अनुरोध गर्न चाहन्छु, आफूले सोचेको कुरा चाहिँ सुरु गर्नुहोस् र धेरै नै अब तपाईँहरूलाई ज्ञान बुद्धि बढ्छ होइन, आर्थिक लाभ पनि हुन्छ, ज्ञान पनि बढ्छ, धेरै राम्रो हुन्छ।
2: सुरुमा सानो लगानी भए पनि मेहनत, सिप र उचित व्यवस्थापन भए महिलाले राम्रो आमदानी गर्न सक्ने उहाँको कथाले देखाएको छ।
3: यदि तपाईँ पनि व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने आफ्नो पालिका, कृषि शाखा, सहकारी र बैंकबाट उपलब्ध सेवा तथा कार्यक्रमबारे जानकारी लिन नबिर्सिनुहोला है, किनकि व्यावसायिक रूपमा अघि बढ़ेका अधिकांश किसान महिलाको आफ्नै आमदानीले परिवारमा सम्मान, आत्मविश्वास र निर्णय गर्ने क्षमता बढ़ने बताएका छन्।
2: महिलाको आर्थिक सशक्तिकरण भनेको केवल आमदानी बढ़ाउनु मात्रै भने होइन, आफ्नो कमाईमाथि निर्णय गर्ने अधिकार, बचत गर्ने बानी, बैंक तथा सहकारीसँग पहुँच, सिपको विकास र उद्यम सञ्चालन गर्ने क्षमता विकास गर्नु पनि हो।
3: जब महिलाको आर्थिक अवस्था बलियो हुन्छ, परिवारको जीवनस्तर सुधारिन्छ, बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सकारात्मक प्रभाव पर्छ, महिलाले गर्ने घरायसी काममा समानता होस् वा नेतृत्वमा आउन गरिने प्रयासमा अहिले पनि परिवारको साथ सहयोग अपरिहार्य छ।
2: यसका लागि महिला किसानले व्यावसायिक बन्न के गर्ने कार्यक्रममा अब सुनौ अर्का व्यावसायिक महिला किसानको सफलताको कथा।
4: नमस्ते, म सुशीला आले, चन्दागिरी नगरपालिका वडा नम्बर 3, म माटी खेलमा बस्छु। म चाहिँ यहाँ अहिले फलफुल खेती र बाख्रा पालन गरेर बसिराखेको छ।
1: फलफुल खेती यहाँले सुरुवात गर्नुभएको चाहिँ कति भयो?
4: फलफुल खेती गरेको चाहिँ लगभग हाम्रो 10 वर्ष माथि भयो। अब अहिले चाहिँ हामीसँग पहिला चाहिँ एउटा पकेट क्षेत्रको रूपमा सबैजनासँग थियो, अहिले चाहिँ प्लटिङको उसले गर्दाखेरि धेरैजनाकोमा थियो। त्यसमा चाहिँ अब थोरै
1: कति क्षेत्रफलमा छ यहाँको फलफुल व्यवसाय, फलफुल खेती?
4: डेढ रोपनी जतिमा छ।
1: डेढ रोपनीमा कतिवटा बोटहरू छन्
4: त्यसमा? अब सानो ठुलो गरेर अहिले 15-20 वटा बोटहरू छ। मसँग अहिले हल्लाबेत बेच्ने हिसाबले हल्लाबेत, अम्बा अनि केरा, त्यसपछि अरू कागती, कागतीहरू चाहिँ फलेको छैन, भर लगाएको छ। अनि अम्बा हल्लाबेतहरू चाहिँ अहिले बेच्ने हिसाब। अब यो फलफुल पनि यस्तो हुँदो रहेछ, एक वर्ष राम्रो फल्ने, अर्को वर्ष कम फल्ने हुन्छ होइन। राम्रो फलेको बेलामा 1-1.5 लाख हुन्छ, अब कम फलेको बेलामा एक सिजनमा कम फलेको बेलामा पनि 60-70 हजार यस्तो हुन्छ
1: वर्षमा। कमाइरहनु भएको छ, त्यो कमाई चाहिँ तपाईँको आफै प्रयोग गर्नुहुन्छ अथवा के हुन्छ त्यो कमाईमा चाहिँ कसको अधिकार हुन्छ? अब
4: त्यो त यस्तो हुन्छ, अब परिवारभित्र अब सबैजनाको आफ्नो आफ्नो कमाइ छ होइन, त्यसमा परिवारभित्रको खर्च सबैजना मिलेर गर्छौँ कि त्यो चाहिँ। अब मसँग
1: यस्तो हुन्छ, अब कतिपयको चाहिँ अब खेतीपाती गर्ने गर्ने नेपालमा चाहिँ महिला किसान एकदमै धेरै, तर त्यो महिला किसानले उत्पादन गरेको पछि बिक्री गरेको आय आर्जनमा चाहिँ अधिकारै नहुने, आफ्नो घरको श्रीमानलाई सोध्नुपर्ने, ससुरालाई सोध्नुपर्ने, अथवा घरको को छ मुली केटा मान्छेलाई सोधेर मात्रै खर्च गर्न पाउने भन्ने खालको हुँदो रहेछ कि धेरैमा। हजुरकोमा चाहिँ के छ? अब त्यस्तै हो अथवा होइन, म प्रायः ठाउँमा खर्च गर्न सक्छु?
4: त्यस्तो चाहिँ हाम्रो बिल्कुलै छैन, हाम्रो घरमा चाहिँ त्यस्तो छैन। हाम्रो चाहिँ हामीले लिएको आमदानीमा हाम्रो केटा मान्छेहरू घरको जोस केटा मान्छेहरूको कुनै पनि आफ्नै हातमा आउँछ, र कहाँ खर्च गर्ने भने आफ्नै निर्णय हो,
1: आफैले गर्नु।
4: कस्तो लाग्छ त्यति बेला चाहिँ? एकदम रमाइलो लाग्छ,
1: आफैले खर्च गर्न पाउँदा आफ्नो आमदानी
4: यो चाहिँ मेरै कमाइ हो भन्ने एकदम गर्व लाग्छ क्या मलाई। त्यसलाई स्याहार सुसार गर्ने पनि मै हो, त्यसबाट भएको आमदानी लिने पनि आफै हो।
1: यसमा अब नेपालमा एउटा तथ्याङ्कले नै भन्छ, करिब 80% किसान चाहिँ महिला छन्। एकदमै नेपालको कृषि क्षेत्रलाई धान्ने भनेकै महिला हो भनेर भनिरहँदाखेरि, तर व्यावसायिक रूपमा खेतीपाती गर्ने महिलाको संख्या चाहिँ एकदमै धेरै कम छ। यहाँले व्यावसायिक रूपमा कृषि गरिरहनु भएको छ, फलफुल खेती गरिरहनु भएको छ, त्यो व्यावसायिक रूपमा काम गर्ने सोच चाहिँ कसरी आयो?
4: त्यो एउटा कस्तो भने, अब हामीलाई हामीले अब यो मकै अरू बालीहरू लगाउँदाखेरि हामीलाई वर्षभरिमा त्यो बारीमा अहिले जुन मैले फलफुल लगाएको छ त्यो बारीमा वर्षभरिको हाम्रो मकै हिसाब गऱ्यो भने त्यसमा अब 15-20 साथी आउन पनि गाह्रो हुन्छ।
1: 15-20 साथी
4: रुपियाँमा भन्दाखेरि 15-20 साथी मकैको, अब अहिलेको भावमा गर्दा पनि त 200ले, अब 200 पाथी आयो भने पनि 200ले त्यहाँ 4 हजारको मकै हुने भयो होइन। तर अहिले फलफुलको हिसाब गऱ्यो भने त मेरो त एउटा बोटबाट केही नभने 10 हजार आउँछ कि, राम्रो फल्यो भने 10 हजार आउँछ कि,
1: 4 हजार कमाइ हुन्छ, मैले 1.5 लाख वर्षको कमाइ हुन्छ।
4: कति कति फरक त्यसमा, अझ त्यसमा फलफुलसँग फलफुल लगाएर अरू केही लाउन नमिल्ने होइन, त्यसमा खाली ठाउँमा मैले मकै पनि ल्याएको छु, तरकारी लाउन मिल्छ, भटमास सिमी हिउँदामा भने लसुन प्याज सबै रोप्न मिल्छ कि। हिउँदामा किनभने पात झरेर राम्रो हुन्छ, त्यसले कुनै असर गर्दैन कि, त्यसको खेतमा सागहरू भयो, धनियाँ लसुन सबै लगाउन मिल्छ कि। त्यो एउटै सिजनमा त्यो बोटको वरिपरि एउटा मकै लाउने सिजनमा चाहिँ त्यो मकै एउटा चाहिँ लाउन मिल्दैन, किनभने त्यसको त्यति बेला पात तल्न हुन्छ र मकै
1: उठ्ने जान्ने हो भने कि सानो ठाउँबाट पनि धेरै उत्पादन लिन सकिने रहेछ भन्ने हो।
4: वर्षभरि खाने तरकारी हामीले कुनै आफ्नो बारीमा फल्दैन भने मात्र किन्ने हो, नत्र कुनै तरकारी किन्न पर्दैन, त्यही बारीमा त पुग्छ तरकारी चाहिँ।
1: व्यावसायिक हुनुभन्दा अगाडिको जीवन र तपाईँ व्यावसायिक भइसकेपछि आमदानी गर्न थालिसकेपछिको जीवनमा चाहिँ के फरक छ?
4: एकदम फरक, त्यो त हुँदैन। आफू व्यावसायिक भइसकेपछि आफूसँग बकलीमा पैसा टुट्दैन, आफू पनि एउटा आत्मनिर्भर भएको जस्तो होइन, कोहीसँग पनि 1000-1500 पैसा अब घरमा मसँग छैन भन्न पर्दैन होइन, त्यो पैसा आफूले सेभ गर्न पाइयो, आफूले चाहिएको ठाउँमा खर्च गर्न पाइयो, आफ्नो आफूलाई र आफ्नो परिवारलाई खुवाउन लाउन मन लागेको चिज चाहिँ हामीले त्यहीबाट किन्न सकियो कति अब देखेर अरूलाई देखेर त्यस्तो चिज म पनि गर्न पाए हुन्थ्यो भन्दाखेरि चाहिँ त्यो पैसा टक्क निकालेर गर्न सकियो एकदम फरक हुन्छ.
1: व्यवसायिक बन्न चाहिँ के गर्नु पर्दो रहेछ?
4: व्यवसायिक बन्न त अब हामीले कुन चाहिँ बाली लाउँदाखेरि हामीलाई त्यहाँबाट फाइदा हुन्छ बढी पैसा आउँछ त्यो चाहिँ हामीले चुन्न सक्नुपर्छ.
1: यहाँले कोहीसँग सरसल्लाह गर्नुभएको थियो अथवा होइन म चाहिँ फलफुल खेती नै गर्छु भनेर सुरुवात गर्नुभयो?
4: होइन, पहिला हामीले एउटा कृषि जस्तो के भन्छ त्यो कृषि सेवा केन्द्र भन्ने चाहिँ हाम्रो एउटा संस्था थियो. त्यसले चाहिँ जाइका भन्ने एउटा जापानिज संस्थाबाट चाहिँ यो ठाउँ चाहिँ फलफुलको लागि एकदम सुइटेबल छ भनेर चाहिँ एउटा संस्था आएको थियो. उहाँले नै त्यो बिरुवा ल्याएर होइन यहाँ पुरै एरियामा चाहिँ त्यो बिरुवालाई लगाएर अनि उहाँले नै बेच्ने ठाउँहरू बजारहरू देखाइदिएर गरिदिनु भएको हो. अनि जापानिजहरू पनि बसेर हामीलाई हेल्प गरेको. हामीले चाहिँ पहिला सुरु सुरुमा हामी नेपालीहरूको बजारमा त्यो झलबे बिक्री नहुँदाखेरि हामीले जापानिज रेस्टुरेन्ट जापानिज होटल जापानिज स्कुल यस्तोहरूमा चाहिँ हामीले त्यो बोकेर लगेर त्यहाँ उहाँहरूलाई चाहिँ खाकी आयो खाकी भनेर उहाँ जापानिज भाषा खाकी भन्छ है हाम्रोहरूलाई खाकी है खाकी भन्दै हामीले त्यसरी बेच्छौँ क्या. अब अहिले चाहिँ त्यस्तो समस्या छैन. अहिले त बेला भयो कि भएन भनेर तारतर्फ फलाइसक्यो. अहिले
3: कहिले काहीँ एउटा सानो अवसरले मानिसको जीवन बदलिदिन्छ. कसैका लागि त्यो अवसर शिवमूलक तालिम हुन्छ, कसैका लागि सहकारीको ऋण, कसैका लागि कुनै संस्थाले गरेको सहयोग होला त कसैका लागि परिवारको साथ. हामीले अहिले सुनेको कथा त्यही साहस मेहनत र आत्मविश्वासको कथा हो.
2: महिलाले आर्थिक रूपमा सक्षम बन्नका लागि ठूलो पुँजी मात्रै आवश्यक हुँदैन, सही योजना सिप बजारको जानकारी बचत गर्ने बानी र परिवारको साथ भए सानो लगानीबाट पनि सफल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण पनि हो. सबैभन्दा महत्वपूर्ण कुरा भनेको महिलाले आफ्ना सपनामाथि विश्वास गर्नु हो.
3: यो सँगै आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ. आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ. त्यसका लागि हाम्रो इमेल ठेगाना साझा खबर @gmail.com आइडिआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुन्छ. हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ.
2: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद. हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौं. तबसम्मका लागि प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै बिदा हुन्छौं.
3: नमस्कार.

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: सहिनो समय सूचक अहिले बिहानको 7 बज्यो। It's 7 AM।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने।
3: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याडभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10 सुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9550 60359 र 9550 67359।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सिवेदी कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या वैदेशिक यात्रा श्रीमान श्रीमतीको दाम्पत्य जीवन निसन्तानपन सम्बन्धीका समस्या कालसर्प योगका समस्या मांगलिक योगका समस्या पितृदोषका समस्याहरू के कस्तो रहन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। 9845175223 र 9806575273 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट रेडियो साहिनो 89.8 मेगाहर्ज चनौरी चितवनबाट हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट सामुदायिक रेडियो दुधली एफएम 97.2 मेगाहर्ज दुधली सिन्धुलीबाट रेडियो फुलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलिबाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेरुडा मकनपुरबाट रेडियो वर्षा 91.1 मेगाहर्ज मुरङ्गवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 मेगाहर्ज वीरगञ्ज पर्साबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज निलकण्ठ तीन धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575273 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575273 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको बारेमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा छलफल भने तपाईँले गर्न सक्नुहुन्छ। तपाईँले कार्यक्रम ज्योतिष वास्तुमा सहभागिताका लागि 9845175223 र 9806575273 नम्बरमा तपाईँले भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

राजनीति 2083 साल साउन महिनाको आज 16 गते तदनुसार इसी सन् 2026 अगस्त 1 तारिक सक सम्बत 1948 नेपाल सम्बत 1146 दिल्लागा रौद्र नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज शनिबार रहेको छ। श्रावण कृष्ण पक्ष तिथि रहेको छ आज तृतीया। नक्षत्रमा शतभिषा नक्षत्र, युगमा रहेको छ शोभना योग, करणमा रहेको छ वणिज करण रहेको छ। चन्द्रमा आज कुम्भ राशिमा, श्री सूर्य नाम चाहिँ विशेष गरी कर्कट राशिमा, आनन्दादि योगमा आज आनन्द योग रहेको छ। आज बिहान सूर्योदय 5:27 भयो भने सरस्वती अस्त 6:51 हुनेछ र आजको दिनभन घडी 13:24 पुरा रहनेछ। आज विशेष गरी पञ्चक रहेको छ, प्राणनाथजीको धाम गमन भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। त्योभन्दा पहिले आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी पनि गराउनेछु। आजको बिहानको 5:26 विशेष गरी 7:07 चाहिँ कार्यबेला रहेको थियो भने अहिले यतिखेर शुभ बेला प्रारम्भ भइसकेका छन्। आजको शुभ बेलाको समय रहेको छ बिहानको 7:08 विशेष गरी बिहानको 8:48:29 शुभ बेला रहनेछ। आजको लागि चाहिँ कालो बेला अब साँझ पख रहेको छ। साँझको 5:12:23 साँझको 6:53:10 आज कालो बेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ, विशेष गरी आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 1:50:49 विशेष गरी दिउँसोको 3:31:36 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब निकालो रहेको छ तपाईँको ग्रह गोचर। आजको दिनमा ग्रह गोचरले के भन्छ भन्ने विषयमा विशेष जानकारी पनि गराउँदैछु। ग्रह गोचरमा सूर्य कर्कट राशिमा, चन्द्रमा कुम्भ राशिमा, यस्तै गरेर मंगल वृष राशिमा, बृहस्पति बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ। शतभिषाको दोस्रो चरण, नाम आउँछ सावित्रा अथवा सागर नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पारा रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि बारा सिफल।

0: राशि।
1: मेष राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। आमदामी गर्न स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरिएको कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उसु पनि रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनको फाइदा उठाउन सकिन्छ। पतिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुने खालि योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूको लागि आजको दिन पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसर पछ्याउनेछन् भने भविष्यको लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मिनत्री नामदाम इनाम दिन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यापार व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। पेसा व्यवसाय व्यवसायमा लगानी बढाउने समय पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन विशेष गरी फाइदा सामान्य भए पनि तारिफको काम थालनी हुनेछ। धर्म कर्म तथा परोपकारमा प्रवृत्त भइला बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिन्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भर पर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो होला। दिगो कामको जग बसाउन पनि सकिने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूको लागि आजको दिन शरीरमा कमजोर भएको अनुभूति हुनेछ। लगनशील बन्दा बन्दै पनि काममा पछि परिन्छ। स्वास्थ्यको लागि आहार विहारमा अलि सजग रहनु पर्ला। पहिलेका समस्या दुध नाली पनि अलमल बन्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद काम जिम्मेवार वहन गर्नु पर्ला। प्रत्याशित नतिजा कमजोर देखिनेले काम दोहोर्याउनु पर्ने पनि हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूको लागि आजको दिन मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। कामको चापबाट पनि अलिक फुर्सद पाइन्छ। व्यापार व्यवसायले मनका आमदामी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हात लागि हुनेछ। परिवार जनसँगको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साई जुट्नेछ। अतिथिको रूपमा मान सम्मान प्राप्त होला। टाढेका साथीभाइहरूसँग पनि भेटघाट हुने समय भन्ने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूको लागि आजको दिन हिम्मतले काम लिँदा मनका फाइदा हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्दै जानेछन्। बल जबरजस्ती गरेर भए पनि चित्त काम बनाउन सकिन्छ। शत्रु परास्त हुँदै जानेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा समन्वित रहनुहोला। मुद्दा मामिलामा विजयी भइनेछ। व्यापार व्यवसायमा मनका फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूसँग पनि सम्झौता हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि हुनेहरूको लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको सत् पहिचान गर्न पनि सकिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। भौतिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। सेवामूलक कामबाट सम्पादन गर्न सकिन्छ। प्रतीक्षा गरेको नतिजा सबल रहनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछन्। पछि लाभ हुने काम पनि प्रारम्भ हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूको लागि आजको दिन आवेशको निर्णयले समस्या निम्त्याउनु हुँदा व्यवहारमा सजग रहनु पर्ला। यसै गर्नेहरूले काममा अवध पुर्याउन सक्छन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार गर्दा फाइदा हुनेछ। मेहनत गर्दा जटिल काम समेत सम्पादन हुँदै जाँदैछन्। आफन्तले उत्साह जगाउँदैछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले अलि हर्ष र उल्लास पनि आउने खालको यो गोइन राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूको लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। पहिले लगानी गरेको व्यापार व्यवसाय मनका लाभ हुनेछ। मेहनतले दिगो फाइदा दिलाउन सक्छ। कामको उपलब्धिले पनि उत्साह जगाउनेछन्। प्रतिस्पर्धीहरूले समेत सहयोगको हात फैलाउनेछन्। चिताको काममा सोरो जस्तै सफलता मिल्ने खालको यो गोइन राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूको लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। नहुने काममा बल जबरजस्ती प्रयत्न गर्दा नयाँ खाली समस्या आउन सक्छ। बुद्धिको उपयोगले नयाँ तथा सावधानीले समस्याबाट बच्न सकिन्छ। आजको समयलाई पछि फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ। ज्ञानलाई निखार्न सकिन्छ। नीति नियमलाई समयमै ध्यान दिएर अगाडि बढ्नु राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट शिष्टाचारमा अवलम्बन पर्दा खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम दिइरहनु पर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। केही सहयोगीहरू पनि भेट्ने जानेछन् तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूको लागि आजको दिन खर्च लागि पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय रहेको छ। अवसरको खोजीमा केही डोलधोल गर्नु पर्ला। तैपनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीहरूसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। फाइदाका लागि पछि लागेर धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइ पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

तपाईँ सर्वप्रति पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तर म तपाईँलाई आज फेरि पनि पितृदोषको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। पितृदोष लाग्यो भने के सङ्केत मिल्छ, पितृदोषको कारणले काममा, कार्यमा, परिवारमा के कस्ता खालको समस्याहरू आउनेछन् भन्ने विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। विशेष गरी तपाईँहरू सबैलाई थाहा छ कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान र भविष्य, ग्रह भाग्यको विषयमा जानकारी भने गराउने गरेका थियौँ। र कहिलेकाहीँ हामीले तपाईँहरूलाई यस्तै जानकारीमूलक र अति आवश्यकमूलक विषयमा पनि तपाईँहरूलाई हामीले जानकारी भने गराउने कोसिसमा रहेका छौँ। र पितृदोषको सङ्केत र समाधान के कसरी गर्न सकिन्छ, हामी सबैको जीवनमा पुर्खाको ठुलो भूमिका हुन्छ। हामीले आज जे छौँ, जस्तो छौँ, त्यो हाम्रो पितृहरूको कर्म, संस्कार र आशीर्वादले सम्भव भएको भनेर मानिन्छ, बुझिन्छ। तर कहिलेकाहीँ जीवनमा समस्या, अडचन, अनौठा घटनाहरू दोहोरिरहँदा मानिसले पितृदोष भन्ने शब्द सुन्ने गर्दछन्। र पितृदोष भनेको के हो, सबै समस्या पितृदोष नै हो त, यो सबै कुराहरू भएको पितृदोषको कारणले गर्दाखेरि हो त, डराउनु पर्छ कि बुझ्नु पर्छ त यो पितृदोषको विषयमा, यो सबै पितृदोष हो, ओहो बर्बाद भएछ भन्ने कि अब पितृदोष हो कि होइन भन्ने कुराहरू बुझ्नुपर्छ भन्ने विषयमा विशेष म तपाईँलाई जानकारी गराउँछु। आज हामी यही विषयमा सरल र प्रष्ट वैज्ञानिक धार्मिक दृष्टिकोणबाट हामीले बुझ्ने कोसिस गर्नेछौँ। सबैभन्दा पहिला पितृ भनेको को हुन् भन्नेतर्फ लागौँ। पितृ भनेको हाम्रा पुर्खाहरू, बुवा बाजे, बुढो बाजे मात्र होइन, हाम्रो सम्पूर्ण वंशका दिवंगत आत्माहरूलाई हामीले पितृको रूपमा बुझ्न सकिन्छ। दोष भनेको, पितृ भनेको कुरा बुझ्नुभयो, अब दोषको विषयमा जाउँ। दोष भनेको असन्तुलन, अधुरो कर्म अथवा असन्तुष्टिलाई दोष भनिन्छ। पितृहरू असन्तुष्टि हुनुहुन्छ, अधुरो कर्महरू गरिराख्नु भएको छ, त्यसलाई हामीले असन्तुष्टिको रूपमा पनि बुझ्न सकिन्छ। ज्योतिषमा पितृदोष तब भनिन्छ जब कुण्डलीमा सूर्य, राहु, केतु, शनि जस्ता ग्रहहरूको विशेष संयोजनले पुर्खाहरूसँग सम्बन्धित कर्मको प्रभाव देखाउने गर्दछ। विशेष गरी चाहिँ तर ज्योतिषले सङ्केत गर्ने हो, ज्योतिषी हामीले चाहिँ हामीले तपाईँलाई सङ्केत गराउँछौँ त है, तपाईँलाई पितृदोष परेको छ भनेर हामीले सङ्केत गराउँछौँ, तपाईँले त्यसको समस्याको समाधान तपाईँले आफै गर्नुपर्ने हुन्छ। धार्मिक दृष्टिकोणले विशेष गरी जब पुर्खाहरूको स्मरण, श्राद्ध, संस्कार, कर्तव्य छोडिन्छ त्यसले वंशको ऊर्जा कमजोर बनाउने गर्दछ। यसकारण ओम देवताभ्य पितृभ्यश्च महायोगी भयेव च नमः स्वाहा ईश्वराय नित्यमेव नमो नमः, यो पितृ गायत्री हो, यो गायत्री हामीले जप गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ अब विशेष गरी मुख्य प्रश्न छ, पितृदोष किन हुन्छ त, किन लाग्छ हामीलाई पितृदोष भन्दा, पुर्खाहरूको अधुरो कर्म, पुर्खाहरूले गर्न खोज्नुभएको कर्म थियो हामीले पुरा गर्न सकेनौँ भने पितृदोष लाग्ने गर्दछ। जस्तै पितृ, जस्तै पुर्खाहरूको ऋणहरू छ, कसैलाई दिनुपर्ने ऋण हामीले तिर्न सकेनौँ, पुर्खाहरूको म यहाँ दान गर्छु, म यो काम गर्छु भन्ने कुराहरू मनमा थियो, त्यो उहाँहरूले चाहिँ पुरा नगरिकन उहाँको चाहिँ मृत्यु भयो भने ती अधुरा कर्महरू भए, जुनै पनि कामहरू अधुरा कर्महरू भए। वंशमा गरिएको अन्याय, विशेष गरी चाहिँ श्राद्ध र तर्पणको उपेक्षा गर्छन् पितृहरूले, हामीले श्राद्ध तर्पण नगर्दाखेरि पनि यसले हामीले विशेष रूपमा चाहिँ पितृदोष लाग्ने गर्दछ। परिवारभित्रको कलह, घरमा धेरै झगडा हुन्छ भने पनि पितृदोषको सङ्केतको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। अकाल मृत्यु, असन्तुष्ट आत्मा, अकाल मृत्यु भए पनि आत्माहरू सन्तुष्ट हुँदैनन्, त्यस कारण गर्दा हामीलाई पितृदोष पनि लाग्न सक्छ। कहिलेकाहीँ हाम्रो कर्मभन्दा पनि वंशीय कर्मको असर हुन्छ,
जस्तै हामीले विशेष गरी चाहिँ विशेष गरी कुनै पनि कर्म हामीले गर्छौँ, गर्न खोजेका छौँ, मिहिनेत गरेका छौँ, तर पनि काम बनेको छैन। हाम्रो कर्मभन्दा पनि वंशको कर्मको असर गर्छ। त्यस कारण गर्दा पितृदोषको शान्ति हामीले गर्नुपर्ने हुन्छ। श्राद्धहरू तर्पणहरू हामीले दैनिक रूपमा गर्नुपर्ने हुन्छ। जुन बेला आफ्नो पितृहरूको दिवंगत आत्माहरूको तिथि पर्दछ त्यो बेलामा हामीले छोड्नु हुँदैन। एक परिवारमा तीन पुस्तासम्म विवाह समस्या भयो भने पनि हामीले पितृदोषको रूपमा बुझ्न सकिन्छ। पछि पिण्डदान र श्राद्ध नियमित भएपछि स्थिति परिवर्तन हुन्छ। तर पनि म तपाईँलाई के भन्न चाहन्छु भने यी सबै समस्या भनेको पितृदोषबाट नै हुन्छ भन्ने चाहिँ होइन। फेरि अरू पनि सङ्केतहरू हुन सक्छन्। जस्तै गरी सन्तानमा समस्या आउनु पितृदोषको रूपमा बुझ्न सकिन्छ। हामीहरूले विवाह त भयो तर सन्तानमा समस्या आइराखेका छ, बाधाहरू छन्, गर्व रहने गर्व खेर गइराखेका छ भने पनि पितृदोषको सङ्केतको रूपमा हामीले बुझ्न सकिन्छ। विवाहमा ढिलाइ, कुराहरू चल्ने, विवाहमा बाधाहरू अडचनहरू आइराख्ने, विवाहमा ढिलो हुने, घरमा लगातार रोगहरू बढ्ने, जस्तै कसै कुनै सदस्यलाई चाहिँ घरमा रोग लाग्ने, उहाँलाई सन्चो भएपछि अर्कोलाई लाग्ने, अथवा उहाँलाई औषधि खाउनु जब सन्चो हुने त्यसपछि फेरि समस्या भइहाल्ने, लगातार रोगहरू औषधि उपचारमा खर्च भइराख्नुलाई पनि पितृदोषको रूपमा हामीले बुझ्न सकिन्छ। आर्थिक समस्या, कमाउनु भएको छ तर बचत भइराखेको छैन भने पनि तपाईँको चाहिँ विशेष गरी पितृदोष हुनसक्छ। कमाउनु ठुलो कुरो होइन, बचत गर्नु ठुलो कुरो हो। कमाउनु त महिनाको 1,00,000 रुपियाँ तपाईँले कमाउनु भएको छ तर बचत भने 10,000 पनि गर्न सक्नु भएको छैन भने त्यसलाई कमाइ भन्न मिल्दैन, त्यो त सबै खर्च नै भइहाल्यो। कमाउनु ठुलो कुरो होइन, त्यसलाई बचत गर्नु ठुलो कुरो हो। घरमा अशान्ति भइराख्ने, श्रीमान श्रीमतीको बीचको सम्बन्ध बिग्रिराख्ने, झैझडा भइराख्ने, माता पितासँगको सम्बन्धहरू बिग्रिराख्ने, झैझडा भइराख्ने, अशान्ति हुने, बारम्बार एउटै दुःखद घटनाहरू घटिराख्ने, बारम्बार एउटै घटनाहरू घटिराख्ने, एउटै दुःख भइराख्ने, विशेष गरी चाहिँ अब सपनामा हामीले के बुझ्न सकिन्छ, सपना कस्तो खालको सपना आउँछन् पितृदोषबाट, पितृदोष हुने व्यक्तिलाई भन्दा पुर्खाहरूदेखि, जस्तै पितृहरू कोही हाम्रो चाहिँ घरमा परिवारका सदस्यहरू मृत्यु भएको छ उहाँलाई देखिराख्नु बारम्बार, पानी देख्नु होइन, त्यस्तै गरी तपाईँको चाहिँ मसान घाट देखिनुलाई पनि पितृदोषको रूपमा हामीले बुझ्न सकिन्छ। तर यहाँ अत्यन्त महत्वपूर्ण कुरा के छ भन्दा यी सङ्केत मात्र निर्णय गर्नेको लायक पनि होइन। फेरि डाक्टरको जाँच जस्तै ज्योतिष पनि जाँच हो एउटा, यो चाहिँ यस्तो सङ्केत छ है तपाईँलाई यो हुन सक्छ भन्ने हो, तर कुण्डली नदेखाइकन यो कुरो थाहा हुँदैन। अब विशेष गरी चाहिँ हामीले यसको समस्या त यस्तो समस्या आएको छ, अब यसको समाधान के गर्ने होला त, कसरी अगाडि बढ्न सकिन्छ होला त भन्ने विषयमा पनि तपाईँलाई मनमा जिज्ञासा लागे पक्कै पनि। गुरुबारे समस्या यस्तो यस्तो हुन्छन्, पितृदोष भयो भने अकाल मृत्यु हुने, दुर्घटना आदि घरमा परिवारमा कसैको भएको छ भने पनि पितृदोष हुन्छ भन्नुभयो। घरमा श्राद्धहरू नगर्दाखेरि पनि, तर्पण आदिमा कर्म नगर्दाखेरि पनि पितृदोष हुन्छ भन्नुभयो होइन। अब यसको समस्याको समाधान के गर्ने त भन्दा नियमित श्राद्ध गर्नुपर्छ। नियमित भन्नाले दिनदिनै होइन, फेरि नियमित भनेको हरेक तिथिमा श्राद्ध गर्नुपर्छ। बुवाको मृत्यु भएको छ भने बुवाको तिथिमा, आमाको मृत्यु भएको छ आमाको तिथिमा, अनि 16 श्राद्धमा पनि तपाईँले श्राद्ध गर्नुपर्छ। हजुरबा र हजुरआमाको पनि श्राद्ध गर्नुपर्छ। विशेष गरी चाहिँ जस्तै उदाहरणको लागि एउटा घरमा तपाईँ श्राद्ध गर्ने व्यक्ति हुनुहुन्छ भने तपाईँले श्राद्ध गर्नुपर्छ, 5 श्राद्ध गर्नुपर्छ वर्षको। बुवा आमा हुनुहुन्न भने, बुवा आमाको मृत्यु भइसकेको छ, हजुरबा हजुरआमाको मृत्यु भइसकेको छ भने तपाईँले वर्षमा 5 श्राद्ध चाहिँ गर्नै पर्छ। एउटा हजुरबाको तिथिमा गर्नु श्राद्ध, एउटा हजुरआमाको तिथिमा श्राद्ध गर्नु, एउटा बुवाको तिथिमा, एउटा आमाको तिथिमा, यी 4 भए, अनि 16 श्राद्धमा चाहिँ हजुरबाको तिथिमा श्राद्ध गर्नुहोस् तपाईँले। यसरी 5 श्राद्ध हुन्छ। यदि हजुरबाको तिथि श्राद्ध तपाईँले गर्नुभएको छैन, एक दुई श्राद्ध हजुरबा गर्नुभएको छैन भने 16 श्राद्धमा फेरि तपाईँले हजुरबाको तिथिमा श्राद्ध गर्न पाउनुहुन्न। त्यही भएर तपाईँले वर्षमा कतिवटा श्राद्ध गर्नुहुन्छ तपाईँ यसमा कुरा बुझ्नु भएन भने तपाईँले विशेष गरी चाहिँ हामीलाई दिउँसो पनि फोन गरेर यसको विषयमा जानकारी तपाईँ लिन सक्नुहुन्छ। नियमित श्राद्ध भनेको तिथि तिथिमा श्राद्ध गर्नुपर्छ। औँसीमा तर्पण गर्नुपर्छ,
हरेक औँसी औँसीमा हामीले चौरासाको मठमा गएर पितृहरूलाई सम्झेर तर्पण गर्नुपर्दछ। पिण्डदानहरू गर्ने, हामीले गया जाने, देवघाटमा आएर पिण्डदानहरू गर्ने, तीर्थश्राद्धहरू गर्नु पनि हामीले गर्नुपर्छ। पिपल र तुलसीको सेवा गर्ने, पिपलमा जल चढाउने, तुलसीमा जल चढाउने, तुलसीको सेवा गर्ने, पिपलको सेवा गर्ने गर्नुपर्छ। ब्राह्मणहरूलाई बोलाएर भोजन गराउने, आफ्ना भान्जा भान्जीहरूलाई बोलाएर, ज्वाइँ चुलालाई बोलाएर भोजन गराउने गर्नुपर्छ। दान पुण्य कति सकिन्छ आफ्नो योग्यता क्षमता अनुसारको दानहरू पनि गर्नुपर्छ। अझै विशेष गरी सरल उपाय, एकदम सजिलो उपाय भनेको चाहिँ हामीले त्रिपिण्डी श्राद्ध गर्यौँ भने पनि यसमा विशेष राम्रो हुन्छ। र त्योभन्दा सजिलो उपाय हरेक औँसीमा तर्पण गर्ने, हामीले चाहिँ कागलाई खानेकुरा खुवाउने, गाईलाई कुकुरलाई भोजन गराउने, ओम सर्व पितृभ्यो नमः स्वधा भन्ने, नमः ओम देवताभ्य पितृभ्यश्च महायोगी भयवच नमः स्वहाय स्वधाय नित्यमेव, आफ्नो योग्यता क्षमता अनुसारको दानहरू पनि गर्नुपर्छ। अझै विशेष गरी सरल उपाय, एकदम सजिलो उपाय भनेको चाहिँ हामीले त्रिपिण्डी श्राद्ध गर्यौँ भने पनि यसमा विशेष राम्रो हुन्छ। र त्योभन्दा

परिवारमा सबैभन्दा ठुलो उपाय भनेको पितृदोषको, परिवारमा प्रेम राख्ने, रिस क्रोध नराख्ने, सम्मान एक अर्काले सम्मान गर्ने गर्ने र सत्य आचरण गर्ने, आचरण हाम्रो सत्य हुनुपर्छ विशेष गरी चाहिँ। विशेष गरी चाहिँ सत्य जीवनमा धेरै कारणले हुने गर्दछ, मिथक सबै समस्या पितृदोष हो। विशेष गरी चाहिँ मिथक ठुलो पैसा खर्च गर्ने गर्नै पर्छ भन्ने कुराहरू पनि हाम्रो गलत हो। फेरि सत्य भनेको श्राद्ध नै सबैभन्दा ठुलो पितृदोषको समस्याको समाधान हो। अब डराउनु पनि पर्दैन, हामी डर मान्नु पनि गलत हो फेरि, तर पितृ भनेका आशीर्वाद दिने हुन्, पितृ भनेका आशीर्वाद दिनुहुन्छ पितृहरूले चाहिँ। विशेष गरी चाहिँ अब हाम्रा प्रिय श्रोताहरूको चाहिँ प्रश्न के हुन सक्छ भन्दा, धेरैले के सोध्नुहुन्छ हामीलाई र धेरैले के सोचिराख्नु भएको छ अहिले भन्दा, कुण्डली त्रिना नहेरिकन पितृदोष भन्न मिल्छ र? मेरो उत्तर छ, मिल्दैन। सही अध्ययन आवश्यक हुन्छ, त्यही भएर कुण्डली देखाएपछि मात्रै यसको सही निर्णय हामीले भन्न सकिन्छ। विशेष गरी चाहिँ आज हामीले पितृदोषको वास्तविक अर्थ, संकेत र समाधान हामीले बुझ्ने कोसिस गरेका छौँ। पुर्खा भनेका डर होइनन् है, उहाँहरू हाम्रो आधार, हाम्रो शक्ति र हामीलाई आशीर्वाद दिनको लागि तयार भएर बस्नु भएको हुन्छ। विशेष गरी चाहिँ मन्त्र मैले भनेको छु, यो मन्त्र जप गर्दै गर्नुहोस्। विशेष गरी चाहिँ तपाईँले यो कुरा बुझ्न सक्नुहुन्छ। अब सबैभन्दा राम्रो सजिलो भनेको त्रिपिण्डी श्राद्ध गर्नु पनि असाध्यै राम्रो हुन्छ। हेर्नुहोस्, हामी हिन्दू संस्कृतिमा पितृलाई अत्यन्त सम्मान गर्ने गर्दछौँ, तर कहिले काहीँ त्रिपिण्डी भन्ने शब्द धेरैले सुन्नुहुन्छ, तर यसको वार्षिक अर्थ र महत्व आवश्यकता धेरैलाई स्पष्ट हुँदैन। यो त्रिपिण्डी भनेको के हो भन्ने कुराहरू आवश्यक र अर्थ चाहिँ तपाईँले धेरैले नबुझ्नु भएको पनि हुनसक्छ। त्रिपिण्डी भनेको के त, पितृदोषकै उपाय हो त यो। त्रिपिण्डी भन्नाले पितृदोषको उपाय गर्छ त, कसले गर्नुपर्छ यो त्रिपिण्डी श्राद्ध, कहिले गर्नुपर्छ र कसरी गर्नुपर्छ, यस विषयमा हामी सरल र गहिरो प्रामाणिक तरिकाले हामीले तपाईँले बुझ्नेछौँ त्रिपिण्डी भनेको के हो। सबैभन्दा पहिले त्रिपिण्डी शब्दको अर्थ बुझौँ हामी चाहिँ। विशेष गरी चाहिँ त्रिपिण्डी भनेको के हो भन्ने शब्दको अर्थ हामीले बुझ्नु जरुरी छ। त्रि भनेको तिनवटा भइहाल्यो, त्रि भनेको तिन, पिण्ड भनेको पिण्डदान, अन्नको अर्पण। त्रिपिण्डी तीन प्रकारका पितृलाई एकै पटक गरिने विशेष श्राद्धलाई हामीले त्रिपिण्डी श्राद्ध भन्ने बुझ्न सकिन्छ। धार्मिक मान्यता अनुसार चाहिँ विशेष गरी कहिलेकाहीँ वंशका केही आत्माहरू नियमित श्राद्धबाट पनि तृप्त हुन सक्दैनन्। जस्तै मैले भने नि तपाईँलाई, नियमित श्राद्ध गर्नु, तिथि तिथिमा श्राद्ध गर्नुभयो भने पनि कुनै कुनै कसै कसैको चाहिँ पितृहरू चाहिँ तृप्त नभएर होइन आश गरिराख्नु भएको हुन्छ, यो दिन्छन् कि मलाई त्रिपिण्डी गर्दै हुन्थ्यो कि भन्ने हुन्छ। कसैको सप्ताह लगाउँदाखेरि पनि यो समस्याको समाधान नभएको हुनसक्छ, तर त्रिपिण्डीले समस्याको समाधान गराउँछ भन्ने कुराहरू चाहिँ हाम्रो शास्त्रमा उल्लेख भने विशेष गरेको छ। त्रिपिण्डी श्राद्ध विशेष गरी पितृदोष भनेको चाहिँ अकाल मृत्यु भयो, दुर्घटना आदि भएर अकाल मृत्यु भयो, असामयिक घटनाहरू घटे, विशेष गरी चाहिँ यो त्रिपिण्डी गर्नुपर्छ हामीहरूले चाहिँ। अब एघारौँ दिनको दिन चाहिँ मृत्यु भएको, एघारौँ दिनको दिन चाहिँ हामीले नारायण बलि भन्ने कर्म गर्नुपर्छ। नारायण बलि भन्ने कर्म एघारौँ दिनको दिन गर्यो भने गर्न पाइयो, सपिण्डी गरिसकेपछि नारायण बलि कर्म गर्न पाइँदैन। यो कुरो पनि तपाईँहरू पहिला प्रष्ट हुनुहोस्। कसै कसैले कुनै कुनै गुरुले के भन्नुहुन्छ भन्दा, नारायण बलि गर्नुहोस् न भइहाल्छ नि, राम्रो हुन्छ भनेर भन्नुहुन्छ। तर नारायण बलिको अर्थ के हो भन्दा, विशेष गरी चाहिँ नारायण बलि कर्म गर्दाखेरि जस कसको नाममा नारायण बलि गर्ने उसको नाम उच्चारण गर्नुपर्छ। अनि हामीले मृत्यु भएको बाह्रौँ दिनको दिन चाहिँ हामीले सपिण्डी गरेर प्रेतबाट पितृ पङ्क्तिमा हामीले झारिसकेका हुन्छौँ, उहाँलाई उचाले माथि माथिल्लो पोस्टमा पुर्याइसकेका हुन्छौँ होइन। प्रेत भनेको तल्लो पोस्ट भयो, पितृ भनेको उच्च श्रेणीको पोस्ट भयो। यसरी कुरा बुझ्नु होला तपाईँले, मैले बुझाउन खोजेको तपाईँलाई। अनि तपाईँले त्रिपिण्डी श्राद्ध जस्तै नारायण बलि कर्म फेरि तपाईँले गर्नु पर्यो, दुई वर्षपछि गर्न खोज्नु भयो।

मृत्यु भएको दुई वर्षपछि तपाईँले नारायण बलि कर्म गर्न खोज्नुभयो भने नारायण बलि कर्ममा हामीले प्रेत भन्न उच्चारण गर्नुपर्छ। नारायण बलिमा हामीले प्रेत भन्न उच्चारण गर्नुपर्छ। जस्तै हामीले बाह्रौं दिनको दिन त मृत्यु भएको बाह्रौं दिनको दिन त हामीले उहाँलाई चाहिँ हाम्रा पितृहरूलाई पुर्खाहरूलाई चाहिँ हामीले के गर्यौँ भन्दा पितृ पङ्क्तिमा प्रवेश गरायौँ, उच्च श्रेणीमा हामीले राख्यौँ। अनि फेरि तपाईँको चाहिँ दुई वर्षपछि फेरि हामीले उहाँलाई घटाएर प्रेततिर झार्यौँ भन्दा त्यो राम्रो होइन। एकचोटि पितृपङ्क्ति भएको व्यक्तिलाई फेरि हामीले प्रेतमा झार्न मिल्दैन हो। त्यो भएर हामीले नारामुली गर्दाखेरि एघारौँ दिनको दिन नारामुली गर्ने हो, अथवा बाह्रौँ दिनको दिन गर्दाखेरि पनि सपिङ गर्नुभन्दा पहिला हामीले नारामुली कर्म गरिसक्नुपर्छ। अनि मात्रै हामीले के गर्नुपर्छ भन्दा तेह्रौँ दिनको कामहरू हामीले गर्न पाइन्छ। त्यही भएर तपाईँले कि त एघारौँ दिनको दिन नारामुली कर्म गर्नुहोस् कि त गर्दै नगर्नुहोस् नारामुली कर्म। बिचमा एक वर्षपछि, डेढ वर्षपछि, दुई वर्षपछि, पाँच वर्षपछि, दस वर्षपछि गर्न मिल्दैन, किनकि हाकिमलाई पिउनमा झार्नु हुँदैन। हेर्नु, पिउनको जागिरबाट चाहिँ योग्यता क्षमता पढेर मिहिनेत गरेर हाकिम हुनुभएको छ, अनि फेरि हाकिमलाई चाहिँ पिउनमा झार्न त पाइएन। हेर्नुहोस् होइन, त्यस्तै गरी प्रेतबाट पितृमा हामीले लग्यौँ बाह्र दिनको दिन, तर फेरि हामीले पछि पितृबाट फेरि प्रेतमा झार्न मिल्दैन। यसमा विशेष तपाईँले ध्यान दिनुहोला। हामीले श्राद्धहरू गर्न छुट्यो भने पनि पितृदोष लाग्ने गर्दछ, वंशमा कुनै असन्तुष्टि भयो भने पनि पितृदोष लाग्ने गर्दछ। यस्तो अवस्थामा गरिने भनेको विशेष श्राद्ध भनेको त्रिपिण्डी श्राद्ध हो। यसले तीन पुस्त वा तीन श्रेणीका अतृप्त पितृलाई शान्ति दिने विश्वास गरिन्छ। यसमा विशेष गरी चाहिँ महत्त्वपूर्ण भनेको त्रिपिण्डी सामान्य श्राद्ध होइन, यो विशेष कर्म हो। यसको विशेष श्राद्धको विशेष कर्म, विशेष प्रकारका तृता पिण्ड हुन्छन् यसमा, होइन, एउटा तिलको पिण्ड हुन्छ, एउटा तपाईँको जौको पिठाको पिण्ड हुन्छ, एउटा चामलको पिठाको पिण्ड हुन्छ। तिनवटा पिण्ड हुन्छन् यसमा चाहिँ विशेष गरी चाहिँ। यसको बारेमा पनि पछि फेरि म तपाईँलाई कुनै बेला व्याख्या गर्नेछु। अब किन आवश्यक पर्दछ त त्रिपिण्डी श्राद्ध भन्दा, परिवारमा लगातार समस्या आउने, सन्तानमा बाधा, विवाहमा ढिलाइ, आर्थिक अस्थिरता, बारम्बार दुःख घटनाहरू घटिराख्ने, विशेष गरी चाहिँ त्रिपिण्डी श्राद्ध हामीले गर्नुपर्दछ। तर सम्झनुहोस्, त्रिपिण्डी डरले होइन, श्रद्धाले गर्ने श्राद्ध हो। श्रद्धा भावकोद्वारा सम्पूर्ण आफ्नो बन्धुहरूलाई बोलाएर त्रिपिण्डी श्राद्ध गर्नुपर्छ। एक परिवारमा लगातार सन्तान समस्या त्रिपिण्डीपछि मानसिक शान्ति र पारिवारिक सुधार ल्याउने गर्दछ। यो विशेष गरी चाहिँ सबैले गर्नुपर्दछ, सबैले गर्नु पर्दैन। त्रिपिण्डी आवश्यक हुन्छ जब, कहिले आवश्यक हुन्छ भन्दा, नियमित श्राद्ध छुटेको छ भने, वंशमा अकाल मृत्यु भएको छ भने, पुर्खाको नाम थाहा छैन भने, विशेष गरी चाहिँ र ज्योतिष गुरुहरूले चाहिँ त्रिपिण्डी गर्नुहोस् अथवा पितृदोष परेको छ भन्नुभयो भने यो गर्न मिल्छ। कसले गर्ने त अब त्रिपिण्डी श्राद्ध कसले गर्ने भन्दा, ज्येष्ठ छोराले गर्ने, परिवारको प्रतिनिधि भए, पुरोहित मार्गदर्शनमा यो हामीले गर्न सकिन्छ। महत्वपूर्ण कुरा भनेको कुण्डली हेरेर वा विद्वानसँग सल्लाह गरेर मात्र यो हामीले गर्नुपर्ने हुने गर्दछ। विशेष गरी चाहिँ अब त्रिपिण्डी हामीले कहाँ गर्ने त, कसरी गर्ने त भन्दा, देवघाटमा गएर गर्न सक्नुहुन्छ त्रिपिण्डी श्राद्ध, गयामा गएर गर्न सक्नुहुन्छ, तपाईँ घर परिवार नजिकै कोही कुनै तीर्थ खोलाहरू छन् भने त्यहाँ गएर गर्न सक्नुहुन्छ, पवित्र नदी किनारमा पनि गएर तपाईँले यो विशेष गरी चाहिँ गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ सङ्कल्प गर्नुपर्छ, पिण्ड निर्माण, तर्पण, उच्च मन्त्रहरू उच्चारण गर्ने, ब्राह्मण भोजनहरू गराउनु पर्दछ। मैले अघि भनेको थिएँ तपाईँलाई चामलको, तिलको र जौको विशेष गरी चाहिँ पिण्डहरू हामीले दिनुपर्दछ। विशेष गरी तिनवटा पिण्ड भनेको एउटा अज्ञात पितृलाई, एउटा मातृपक्षलाई, एउटा पितृपक्षलाई हामीले दिनुपर्ने गर्दछ। ओम सर्व पितृभ्यो नमः स्वधा भन्ने, नभए ओम देवताभ्य पितृभ्यश्च महायोगी भैव च नमः स्वाहाय स्वधाय नित्यमेव नमो नमः। अब त्रिपिण्डी नगरे जीवन बिग्रिन्छ भन्ने पनि गलत हो। फेरि श्रद्धा सबैभन्दा ठुलो भाग हो, धेरै खर्च गरेर गर्नुपर्छ भन्ने पनि छैन। यदि तपाईँलाई चाहिँ विशेष गरी त्रिपिण्डी गर्न मन लागेको छ भने पितृदोष छ अथवा छैन यसमा तपाईँले विशेष गरी तपाईँले गर्न सक्नुहुन्छ। ठुलो खर्च चाहिन्छ त भन्दा चाहिँदैन, सरल तरिकाले पनि यसमा हामीले गर्न सकिन्छ। सबैलाई त्रिपिण्डी आवश्यक छ त भन्दा, आवश्यकता अनुसार मात्र हामीले गर्नुपर्ने हुन्छ। डर लाग्ने कर्म भनेको डर लागेर हामीले गर्ने होइन, शान्ति र कृतज्ञताको कर्म गर्नुपर्दछ। हामीले पितृहरूलाई चाहिँ
हामीले आशीर्वाद दिनुहोस् भनेर पितृलाई सम्मान गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ श्रोताको प्रश्न, विशेष गरी धेरै श्रोताहरूले हामीलाई फोन गर्नुहुन्छ र धेरै सोध्नुहुन्छ सपना आएपछि त्रिवेणी गर्नुपर्छ भन्दा सपना सङ्केत मात्र हो, निर्णय भन्ने गर्न सकिन्न। हामीले कुण्डली नहेरिकन चिना नहेरिकन विशेष गरी चाहिँ हामीले यो गर्न मिल्दैन। आज हामीले त्रिवेणी श्राद्धको वास्तविक अर्थ महत्व विधि बुझ्यौँ, हामीले छोटो बुझ्यौँ, फेरि धेरै बुझेको छैनौँ किनकि कार्यक्रममा हाम्रो धेरै समय हुँदैन, त्यसको कारणले गर्दा छोटो हामीले विधि बुझ्यौँ। यसमा चाहिँ हामीले पुर्खा भनेका समस्या होइनन्, उहाँहरूको उहाँहरू हाम्रो जड, हाम्रो शक्ति र हाम्रो आशीर्वाद हुनुहुन्छ पुर्खाहरू भनेको चाहिँ। यदि आवश्यक भए श्राद्ध विधि र सही ज्ञानसहित गर्नुहोस् र विशेष गरी चाहिँ पितृ देवताभ्य पितृभस्त महायोगी भेयवच नमः स्वाहाय स्वधाय नित्यमेव नमो नमः, यो मन्त्र तपाईँले दैनिक रूपमा स्मरण गर्नुहोस्। औँसीको विषयमा विशेष गरी चाहिँ माता पिता हुनुहुन्न भने विशेष तपाईँले गर्न सकिन्छ भन्ने विषय पनि जानकारी हामी तपाईँलाई गराउँछौँ। पितृदोषको विशेष हामीले कर्महरू हामीले गर्नुपर्ने हुन्छ। त्रिपिण्डी श्राद्ध कहिले गर्ने त, कुन समयमा गर्ने भन्ने पनि तपाईँको मनमा लागे हुनसक्छ। कहिले गर्ने, कुन महिनामा गर्ने, कहिले गर्ने, कसरी गर्ने भन्ने पनि तपाईँको विशेष गरी चाहिँ लागेको हुनसक्छ। त्यसै गरी त्रिपिण्डी श्राद्ध भने विशेष गरी चाहिँ कुन कुन तिथिमा भन्दा कृष्ण पक्षको, जस्तै गरी अष्टमी, एकादशी, त्रयोदशी, पञ्चमी, विशेष गरी औँसीको दिन पनि हामीले गर्न सकिन्छ। तर औँसीको भने विशेष गरी पुस्तकमा औँसी चाहिँ अमावस्या भनेर लेखेको छैन, तर औँसी पनि हामीले गर्न सकिन्छ। विशेष गरी चाहिँ विशेष गरी माघ महिनामा हामीले गर्न सकिन्छ, विशेष गरी पुष महिनामा हामीले गर्न सकिन्छ, त्यस्तै गरेर चाहिँ मङ्सिरमा गर्न सकिन्छ। कार्तिक मङ्सिर पुष माघ यी चार महिना छन्। विशेष गरी चाहिँ यसको कृष्ण पक्षमा गर्ने हो, मङ्सिर महिनाको कृष्ण पक्षमा, पुष महिनाको कृष्ण पक्षमा, कार्तिक महिनाको कृष्ण पक्षमा र माघ महिनाको कृष्ण पक्षमा, यी चार महिनाको कृष्ण पक्षमा अष्टमी, एकादशी, त्रयोदशी, पञ्चमी पनि हामीले गर्न सकिन्छ। यसमा विशेष गरी चाहिँ यदि पितृ पक्ष पर्खन नसक्ने अवस्था छन् भने हरेक महिनाको अमावस्या गरी विशेष गरी चाहिँ तपाईँले यो चार महिना चाहिँ छुट्नुभयो तपाईँ गर्न पाउनु भएन, तर अति आवश्यक छ, नगरी भएको छैन, असाध्यै बाधा आइराखेका छन् भने अरू अरू महिनाको पनि पितृपक्ष भनेको कृष्ण पक्षमा हामीले गर्न सकिन्छ। विशेष गरी चाहिँ यदि तपाईँहरू गया जान खोज्दै हुनुहुन्छ भने गयामा गएर गर्नुहोस्, देवघाटमा गर्नुहोस्, गोकर्ण आदि स्थानमा गर्ने भनेर पनि हामीले बुझ्न सकिन्छ। पुरोहितको सल्लाह अनुसार जुनसुकै शुभ दिनमा पनि गर्न सकिन्छ, तर कृष्ण पक्षको यो तिथिमा हामीले तपाईँले गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ विशेष गरी त्रिपिण्डी श्राद्ध गरिसकेपछि तपाईँले कृष्ण पक्षको अष्टमी, पञ्चमी, त्रयोदशी कुनै पनि एउटा तिथिमा गर्नुभयो त्रिपिण्डी श्राद्ध भने हो, त्यसकै औँसीको दिन तपाईँले मालय श्राद्ध गर्नुपर्ने हुन्छ। फेरि कुरा बुझ्नु भने मालय श्राद्ध भनेको जुन सोह्र श्राद्धमा गर्ने श्राद्ध हुन्छ हो, त्यो श्राद्ध तपाईँले गर्नुपर्छ औँसीको दिन। अनि औँसीको दिन चाहिँ तपाईँले मालय श्राद्ध गरिसकेपछि त भोलिपल्टदेखि त फेरि तपाईँको चाहिँ के लाग्यो भन्दा शुक्र पक्ष लाग्यो हो, शुक्ल पक्ष लागिसकेपछि अग्नि रुद्री जुराएर हवन गर्ने, सत्यनारायणको पूजा लाउने, गीता विशु सहस्र नामहरू पाठ गराउनुपर्छ तपाईँले हो। यति गराउनु भयो भने पितृदोषको समस्याको समाधान, जरैबाट समस्याको समाधान हुन्छ, सम्पूर्ण पितृ खुसी भएर रमाएर बस्नुहुन्छ। विशेष गरी तपाईँले त्रिवेणी श्राद्धको विशेष रूपमा मैले तपाईँलाई व्याख्या गरेँ। विशेष गरी चाहिँ तपाईँले चाहिँ अब यसमा पनि अझै केही कुरा जान्न मन लागेका छन्, अहिले यसमा तपाईँले चाहिँ केही कुराहरू चाहिँ सोध्न मन लागेको छ, यसमा मैले बोल्दाखेरि तपाईँले बुझ्नु भएन भने पनि तपाईँले बुझ्ने तरिकाले बुझ्नु सोध्नको लागि, प्राइभेट रूपमा कुरा गर्नको लागि पनि तपाईँले हामीलाई दिउँसो फोन गरेर सोध्न सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। फोन गर्दा साल, महिना, गते र समयको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। साल, महिना, गते र समयको आधारमा भूत, वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ।
कार्यक्रम ज्योतिष वास्तु हामी अन्त्य अन्त्यतिरमा आइसकेका छौँ। कार्यक्रम ज्योतिष वास्तु भनेको हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौँ। आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राप्त मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

0: अब चलाउनु इन्टरनेट र टेलिभिजन र युट्युब एकै साथ सजिलैसँग फ्लिपकार्ट क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98 0 1 0 0 4 4 7 7।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
3: के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
2: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
2: बाबा, हाम्रै बस्ने स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याग प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
2: सम्पर्क नम्बर 98 4 50 82 9 97, 98 5 50 10 9 97।
4: चैते धाममा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँखमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइ राख्ने,
4: वेबिस्ट्रिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: ए लौ न लौ लौ, चटाङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चटाङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले यही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
11: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
12: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
11: कलेजका विशेषताहरू:
12: पर्याप्त सुविधा सहित आफ्नै भवन,
11: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
12: पर्याप्त छात्रवृत्ति व्यवस्था,
11: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
12: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
13: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
12: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603359 र 98550603359।
14: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
15: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 सनौली बजार, चितवन, प्रोप्राइटर, लोकनाथ लामिठाने। मोबाइल 98550524454, 98555020754। इमेल log.logic2@gmail.com।
14: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै AMCमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगाहर्ज।
17: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
18: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
17: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
18: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
2: बाबा, हाम्रै पोस्टिङ स्टोनको 7 नम्बर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
18: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस्छ,
1: तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफी नै भनिहाल्छु नि।
3: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन।
2: सम्पर्क नम्बर 9845082997 9855010997।
19: तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
20: तपाईँको आफ्नै शैक्षिक संस्थाका कुरा, कहिले शैक्षिक समस्याका कुरा, कहिले शैक्षिक सरोकार वालाका कुरा, यो हो कार्यक्रम शिक्षा र सरोकार।
19: हरेक शनिबार बिहान 8 बजे
20: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 MHz मा।

0: नमस्कार, पश्चिम चितवनको आवाज रेडियो सैन्यको उत्पादनमूलक कार्यक्रम शिक्षा र सरकार लिएर म प्रस्तुता विश्वराज दर्याल उपस्थित भइसकेको छु। हरेक हप्ता शनिबार सभा 8 बजेपछि प्रसारण हुने कार्यक्रममा शिक्षा क्षेत्रमा आफ्नो प्रशंसनीय कार्य गर्नुभएका स्रष्टाहरूलाई अतिथिको रूपमा आमन्त्रण गरी उहाँहरूको अनुभव र अनुभूतिलाई हामीले प्रसारण गर्ने गरेका छौं। यसै क्रममा आजको अतिथि हुनुहुन्छ सारदा मावि शारदा नगर भरतपुर 19 अवस्थित विद्यालयको प्रह एन्जिला रिजाल। सर्वप्रथम आजको अतिथिलाई हामी पश्चिम सङ्गावाद रेडियो साइनोमा स्वागत गर्न चाहन्छौ। उहाँ रेडियो स्टेशनमा उपस्थित भइसक्नु हुन्छ। म्याडम नमस्कार।
1: नमस्कार।
0: पश्चिम सङ्गा आवाज रेडियो साइनोमा हजुर हार्दिक स्वागत गर्न चाहन्छु।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ म्याडम?
1: हजुर आराम।
0: अब यो शिक्षा जस्तो पवित्र क्षेत्रमा म्याडमको चाहन्छ यो चोइस म्याडम?
1: यो चोइस नै हुनुपर्छ किनभने मैले एसएलसी त्यतिखेर एसएलसी भनिन्थ्यो, एसएलसी दिइसकेपछि नै शिक्षाशास्त्र संकाय नै लिएर अध्ययन गरेको कारणले गर्दाखेरि यसलाई मैले चोइस नै भन्छु। किनभने शिक्षा क्षेत्रमै लाग्ने भनेर शिक्षाशास्त्र शास्त्र संकाय चाहिँमा विज्ञान र गणित विषय लिएर त्यतिखेर आइएड भनिन्थ्यो, आइएड गरेँ। त्यसपछि बिएड चाहिँ विज्ञान विषयमा गरेको र पछि एमएड पनि सकाएँ। त्यस हिसाबले यो मेरो चोइस नै हो।
0: अब म्याडमको अध्यापनको कार्यमा सरिक हुँदाखेरि सबैभन्दा पहिलो विद्यालय कुन हो र त्यहाँको केही अनुभव बताउन आज अनुरोध छ।
1: मेरो पहिलो विद्यालय रत्न राज्य माध्यमिक विद्यालय बिरिन्चोक गोर्खा हो। त्यहाँ मैले करिब करिब 6 वर्ष अध्यापन गरेँ र त्यहाँबाट चाहिँ मैले धेरै अनुभवहरू शिक्षण सिकाइ सहजीकरणका क्रममा धेरै अनुभवहरू चाहिँ बटुल्न पाएँ। त्यसपछि चाहिँ मेरो औपचारिक रूपमा चाहिँ यात्रा 2072 चाहिँ सुमेश्वर माध्यमिक विद्यालय माडी बरुवामा म स्थायी भएर पोस्टिङ भइसकेपछि औपचारिक रूपमा मैले त्यताबाट चाहिँ सुरुवात गरेँ र 75 सालमा शारदा माध्यमिक विद्यालयमा चाहिँ म सरुवा भएर आफ्नै ठाउँमा आएको हो। त्यस हिसाबले सुरुवातको विद्यालय चाहिँ मैले रत्न राज्य माध्यमिक विद्यालय बिरिन्चोक गोर्खालाई मान्छु।
0: अब म्याडम हजुरले शैक्षिक जागरणमा आफूलाई उभ्याउँदाखेरिमा हिजो तपाईँ आफू अध्ययन गर्दाखेरिको शिक्षाको सिकाइ प्रक्रिया र अहिले तपाईँ आफू अध्यापन पेसामा लाग्दाखेरिको शिक्षा सिकाइमा के अन्तर पाउनु भएको छ?
1: यो अन्तर त धेरै नै देखिन्छ किनभने हिजोको पाठ्यक्रम फरक थियो, हिजोको समाजको आवश्यकता फरक थियो होइन, र हिजोको सिकाइ सहजीकरण अब शिक्षण विधि भन्नु त्यतिखेर शिक्षण विधि फरक थियो होइन। त्यो बेलामा अलिकति शिक्षक केन्द्रित शिक्षण विधिहरू बढी मात्रामा प्रयोग हुन्थ्यो र हामी विद्यार्थीहरू पनि शिक्षकले के भन्नुहुन्छ, उहाँले के गराउनुहुन्छ, उहाँले कसरी गर्नुहुन्छ भन्ने हिसाबले हामी पनि टिचरकै मुख पाकेर बस्थ्यौँ होइन। त्यो किसिमको माहौल थियो। पाठ्यक्रम अलिकति बढी सैद्धान्तिक किसिमको थियो, व्यवहारमा खासै जोड्न नसकेको जस्तो मैले चाहिँ अध्ययन गर्दाखेरि त्यो देखिएको थियो भने पछिल्लो समय बिस्तारै समाजको आवश्यकता परिवर्तन पनि भएको छ, विश्व परिवेशमा चाहिँ भनौँ न विज्ञान र प्रविधिले फड्को मारेको अवस्था पनि छ। अहिले पछिल्लो जेनेरेसन धेरै नै स्मार्ट भइसकेका छन्, त्यो हिसाबले विद्या अहिलेको पाठ्यक्रम पनि फरक हुँदै गएको छ। अलि लचिलो किसिमको पाठ्यक्रम, अलिकति चाहिँ व्यवहारिक कुराहरूलाई जोड्ने किसिमको पाठ्यक्रम आएको छ र पछिल्लो समय सिकाइ सहजीकरण विधि चाहिँ अलिकति स्टुडेन्ट सेन्टर, बढी स्टुडेन्ट सेन्टर त्यस्तो किसिमको छ। त्यो हिसाबले धेरै नै चाहिँ अन्तर मैले चाहिँ देख्छु। म हिजो चाहिँ पढ्दा र अहिले पढाउँदाको अवस्थामा चाहिँ धेरै नै मैले चाहिँ अन्तर देखेको छु।
0: अनि हिजो पाठ्यक्रमका कुराहरूलाई विद्यार्थीहरूले बढी पढ्ने पठन कार्य अगाडि बढिएको थियो तर अहिले त विद्यार्थी पढ्न त ठ्याम्मै छोडेन म्याडम, अब यो पढ्नको लागि जागरुक हामीले कहाँबाट सुरु गर्ने होला?
1: यस्तो पठन संस्कृतिको चाहिँ हेर्ने हो भने पहिला अब पुस्तकहरू बढी पढिन्थ्यो होइन, पुस्तकहरू पढ्ने, पत्र पत्रिका पढ्ने त्यो किसिमको, त्यो बेलामा चाहिँ अध्ययन गर्ने डकुमेन्ट भनौँ अथवा अध्ययनको एउटा स्रोत नै पुस्तक थियो, सन्दर्भ सामग्रीहरू थियो होइन, त्यो थियो भने अब अहिले चाहिँ पाठ्य पुस्तकभन्दा बाहेकका अन्य चाहिँ डिजिटल चाहिँ सिकाइ सामग्रीहरू पनि बढी मात्रामा भए र अलिकति डिजिटलाइजेसन भइसकेपछि चाहिँ अलि हामीले किताबै लिएर पढेको नदेखिए तापनि पठन संस्कृति केही चाहिँ अझै पनि पठन संस्कृति छ, उनीहरूले फरक फरक माध्यमबाट चाहिँ अध्ययन गरिरहेका छन्। तर हिजो हामीले जुन हिसाबले चाहिँ एउटा चाहिँ किताबमा घोत लिने अथवा त्यो चिन्तन मनन त्यो चाहिँ अलिकति पछिल्लो जेनेरेसनमा चाहिँ कमै भएको मैले महसुस गर्छु। तैपनि राम्रा चाहिँ अझै पनि त्यो पठन संस्कृति सकिएको छ जस्तो चाहिँ लाग्दैन, अझै पनि हरायो जस्तो चाहिँ लाग्दैन। किनभने फरक फरक माध्यमबाट कसैले मोबाइलबाट हेरेका छन्, कसैले ल्यापटपबाट हेरिरहेका छन् होइन, अहिले चाहिँ त्यो हिसाबले गरेका छन्। तर किताबै पढ्ने चाहिँ अलिक संस्कृति चाहिँ अलिक कम भएको हो कि जस्तो चाहिँ लागिरहेछ।
0: अब यही क्रममा म्याडम मैले के लाग्छ भने विद्यार्थी सिकाइ प्रक्रियामा प्रकृति र संस्कृतिको जगेर्ना गर्ने किसिमको वातावरण रहेन भने सिकाइ प्रक्रियालाई उपलब्धिमूलक बनाउन सकिँदैन। अब हामीले यो किसिमको संस्कारलाई बचाउनको लागि हिजोका कल्चरलाई पनि साथमा लिँदै आधुनिक मोडर्न साइन्सलाई पनि फलोअप गर्ने किसिमको शिक्षाका प्र्याक्टिकल अभ्यासहरू कसरी गर्न सकिएन?
1: यस्तो हो, शिक्षा चाहिँ समाज रूपान्तरणको लागि हो। शिक्षाले नियमित रूपमा चाहिँ समाजलाई रूपान्तरित गरिरहेको हुन्छ होइन, र समाजका आवश्यकता परिवर्तन हुँदै जाँदाखेरि शैक्षिक क्षेत्रले पनि त्यही अनुसार सामाजिक आवश्यकता अनुसार नै चाहिँ आफ्नो भनौँ पाठ्यक्रम परिवर्तनका कुरा विषयवस्तुदेखि लिएर सिकाइ सहजीकरणको विषयवस्तुलाई परिवर्तन गर्नुपर्ने हुन्छ। तैपनि किनभने हिजो हामी जुन संस्कारमा हुर्क्यौँ, जुन संस्कार संस्कृतिमा हुर्क्यौँ, त्यसलाई जगेर जाने शिक्षाको एउटा कार्य त परम्परागत कार्यको रूपमा छ होइन, र त्यो हाम्रो हिजोको हाम्रो परम्परा हाम्रो संस्कारलाई जोगाउने कुरा हो। त्यसलाई चाहिँ विद्यालय शिक्षामा पाठ्यक्रममा जोड्दै लिएर जाने, एकपटक मानवीय मूल्य शिक्षा भनेर पनि आएको थियो र अहिले पछिल्लो समयमा मानव मूल्य शिक्षालाई जोडिएको पनि छ, सामाजिक विषय अन्तर्गत लिएर गएर त्यसलाई जोडिएको छ। पहिला नैतिक शिक्षा भनेर दिइन्थ्यो होइन, अब संस्कृतमा पनि कतिपय नैतिक दृष्टान्तहरू भएका पाठहरू थिए। हामी संस्कृत, म त संस्कृतको पनि विद्यार्थी हो, कक्षा आठसम्म संस्कृत पढेको मान्छे हो
0: होइन,
1: त्यहाँ थियो। पछि नैतिक शिक्षा भनेर आयो र अहिले चाहिँ मानव मूल्य शिक्षालाई जोड्ने भनेर चाहिँ त्यो अगाडि बढिरहेको छ। त्यसले गर्दा अहिलेको यो सोसियल हार्मोनी, फ्यामिली हार्मोनीलाई चाहिँ एउटा जगेर्ना गर्ने होइन, पारिवारिक त्यो भनौँ न संयन्त्रलाई एउटा चाहिँ एउटै चाहिँ गाँठोमा चाहिँ राखिराख्ने होइन, अब मानवीय संवेदनाका विषयवस्तुहरूलाई चाहिँ जोड्नको लागि चाहिँ अहिले मानव मूल्य शिक्षा भनेर आएको छ। त्यसले चाहिँ अलिकति प्रभाव पार्छ। अब सँगसँगै कस्तो छ भने पछिल्लो समयमा अलिकति विदेशी प्रभाव भनौँ, विदेशी संस्कार र संस्कृतिको प्रभाव बढ्दै जाँदाखेरि हाम्रो संस्कार र संस्कृतिमा केही न केही त त्यसले हामी त पुऱ्याएको छ। अब त्यसलाई जगेर्ना गर्ने भनेको एउटै उपाय के हो त भन्दा हामीले हाम्रो स्थानीय परिवेश अनुसारको पाठ्यक्रम निर्माण गर्ने, हेर्ने विश्व परिवेशलाई हो, थिङ्क ग्लोबली एक्ट लोकली भन्छ होइन, विश्व परिवेशलाई हेरेर विश्वको परिवेश अनुसार आफ्नो चाहिँ भनौँ न पाठ्यक्रमलाई पनि समावेश गर्ने, तर पाठ्यक्रममा समावेश गर्ने विषयवस्तुहरू हाम्रो परिस्थितिसँग चाहिँ जुड्ने किसिमको होस्, हामीसँग चाहिँ टच हुने किसिमको, हाम्रो माटोसँग टच हुने किसिमको होस्, हाम्रो चाहिँ ग्राउन्डसँग हाम्रो चाहिँ भनौँ न त्यो ग्रासरुट लेभलसँग टच हुने किसिमको चाहिँ पाठ्यक्रम निर्माण गर्नुपर्छ। त्यस्तो एउटा थोरै अब भनौँ न सुरुवात पनि भएको जस्तो लाग्छ, किनभने अहिले पछिल्लो समय स्थानीय विषय भनेर राखिएको छ र स्थानीय विषयमा प्रत्येक स्थानीय तहले आफ्नो स्थानीय परिवेशलाई समेटेर स्थानीय पर्यटन, स्थानीय व्यवसाय, स्थानीय चाहिँ धार्मिक सांस्कृतिक क्षेत्रहरू र स्थानीय पेसा के अरे पेसा व्यवसायहरू सबैलाई समेटेर चाहिँ एउटा त्यहाँको संस्कार संस्कृतिलाई जगेर्ना गर्ने किसिमको चाहिँ पछिल्लो समय स्थानीय विषय आएको छ। अब यसलाई नै यही यसैको पाठ्यक्रमलाई अलिकति व्यवस्थित गर्न सक्ने हो भने पनि हामी चाहिँ अब यो संस्कार संस्कृति र हाम्रो परिवेशलाई शिक्षासँग जोड्न पनि सक्छौँ, हामीले हाम्रो संस्कार जोगाउन पनि सक्छौँ, सँगसँगै विश्व परिवेशसँग हामी प्रतिस्पर्धा गर्न पनि तयारी चाहिँ हुन सक्छौँ।
0: केही विज्ञहरूले के भन्नुभएको छ भने 2028 सालको शिक्षा पद्धति जे थियो त्यही नै छ, हस्तान्तरण भयो तर रूपान्तरण भएन भन्ने किसिमको आवाज पनि सुनेको छ, यसमा म्याडमको भनाइ के छ?
1: होइन, रूपान्तरण त नभएको त होइन होइन, अब 28 सालमा नयाँ शिक्षा पद्धति योजना लागू हो, त्यसपछि धेरै आयोगहरूले धेरै सुझावहरू दिए, आयोगको सुझाव अनुसार धेरै परिवर्तनहरू पनि भएको छ, र त्यो बेलाको शिक्षा र अहिलेको शिक्षालाई तुलना गर्ने भने अहिले धेरै नै फरक किसिमको छ. रूपान्तरण हुने प्रोसेसमै छ होइन. रूपान्तरण भनेको आजको भोलि हुने त
0: होइन,
1: यसको लागि केही त समय लाग्छ. त्यसको अब पाठ्यक्रम हामीले पछिल्लो समयको प्रोसेसमा हेर्दा पाठ्यक्रम निरन्तर परिवर्तन हुँदै गएको अवस्था छ. सिकाइ सहजीकरणमा प्रविधिलाई जोडिँदै ल्याइएको छ. हिजो हामी कक्षा कोठामा रमाउने विद्यार्थीहरू कक्षा कोठाभित्र नै हाम्रो क्रियाकलाप सकिन्थ्यो भने आज हाम्रो फिल्डमा गएर क्रियाकलाप भएको छन्. आज हामी चाहिँ प्रविधिसँग जोडिएका छौँ होइन. हिजो एउटा टिचरले डेलिभर गरिरहन्थ्यो, उसले आफ्नो लेक्चर विधिबाट चाहिँ उसले आफ्नो कुराहरू सबै सर्लक भनिभएर कक्षाबाट निस्किने वातावरण थियो भने अहिले बालबालिकाको चाहिँ इन्ट्रेस्ट उसको चाहिँ रुचि उसको क्षमता उसको आवश्यकतालाई बुझ्ने प्रयास भएको छ होइन. त्यस कारणले गर्दा रूपान्तरण हुँदैछ. हामी सबैले साथ सहयोग गर्ने हो भने हामी नै हो जिम्मेवार व्यक्ति होइन. हामी अभिभावकै हो, हामी विद्यालय समिति नै हो, हामी चाहिँ शिक्षकहरू नै हो. शिक्षा क्षेत्रमा लाग्नुभएका सम्पूर्ण सरकारवाला व्यक्तिहरूले नै हो रूपान्तरण गर्ने भने. उहाँले सकारात्मक सल्लाह सुझाव दिनुहुन्छ, साथ सहयोग दिनुहुन्छ भने हामी कार्यान्वयनको पाटोमा रहेका छौँ. त्यस हिसाबले पनि रूपान्तरण बिस्तारै हुँदैछ. कतिपय सामुदायिक विद्यालयहरूले राम्रो गर्नुभएको, संस्थागत विद्यालयहरूले पनि एउटा राम्रो गर्नुभएको त्यो किसिमको चाहिँ देखिएको छ होइन. त्यही भएर रूपान्तरण भएको छ, हुँदैछ. सबैको साथ सहयोग हुने भने पक्कै पनि पूर्ण रूपान्तरण हुन्छ.
0: अब यो शिक्षण सिकाइमा म्याडम जस्तो प्र्याक्टिकलको कुराहरू आएको छ, कक्षा एकदेखि कक्षा तिनसम्मको इन्टिग्रेटेड करिकुलमका कुराहरू छ. अब केही विद्यालयले प्र्याक्टिकल अभ्यास गराउनु भएको छ, धेरै राम्रो गर्नुभएको छ. केही विद्यालयको हकमा शिक्षकले कोर्टको खल्तीबाट नम्बर हाले जस्तै गरेर नम्बर दिनुभएको छ. अब के यसले म्याच गर्छ होला त म्याडम?
1: पक्कै पनि म्याच गर्दैन. अब कन्सेप्ट वाइज हेर्ने हो भने अब एकीकृत पाठ्यक्रम एकदम राम्रो हो कन्सेप्ट वाइज, तर यसलाई चाहिँ कार्यान्वयनमा लिएर जानको लागि अब जुन किसिमको सहजीकरण हुनु पर्थ्यो सरकारवालाहरूसँग होइन, अब अभिभावकले पनि एकीकृत पाठ्यक्रम के हो भन्ने बुझ्नु जरुरी छ. मेरो बच्चाले के पढ्दैछ भन्ने कुरा अभिभावकको पनि बुझ्नु जरुरी छ, र शिक्षकहरूले पनि मैले कसरी कार्यान्वयन गर्ने हो भनेर उनीहरूलाई पनि तालिमको आवश्यकता पर्छ होइन. शिक्षकहरूले पनि तालिम प्राप्त गर्नुपर्छ. नयाँ कुनै पनि विषयवस्तु आइसकेपछि त्यो विषयवस्तुको बारेमा जानकार नभएसम्म कार्यान्वयनको पाटोमा जान सकिँदैन. त्यस कारणले गर्दा कतिपय चाहिँ अवस्थामा तालिम प्रभावकारी नभएको हो कि, अथवा तालिम कार्यक्रमको जति सङ्ख्यामा हुनु पर्थ्यो त्यति सङ्ख्यामा भएन कि, अथवा यहाँ अर्को एउटा पाटो पनि के छ भने जसले तालिम लिएर आउनुभयो उहाँले चाहिँ प्रभावकारी रूपमा चाहिँ अन्य साथीहरूलाई चाहिँ सिकाउन सक्नु भएन कि होइन, त्यो सबै परिस्थितिलाई विश्लेषण गर्न पर्ने हुन्छ. त्यस कारणले गर्दा अब अहिले पछिल्लो समय त भक्तपुर महानगरपालिकादेखि लिएर गएर धेरै चाहिँ भनौँ न स्थानीय तहहरूले अलिकति यो पाठ्यक्रमको आन्तरिक मूल्याङ्कनको विषयवस्तुलाई अलिक बढी नै जोड दिनुभएको छ. आन्तरिक मूल्याङ्कनका विषयमा तालिमहरू सञ्चालन गर्ने, आन्तरिक मूल्याङ्कनको चाहिँ भनौँ न रुब्रिक्सहरू निर्माण गर्नको लागि सहयोग गर्ने, आन्तरिक मूल्याङ्कन कसरी गर्न सकिन्छ भनेर एउटा सहजीकरणको चाहिँ व्यवस्थापन भइरहेको छ. अब बिस्तारै केही अब यो चाहिँ भनौँ न बिस्तारै सबै विद्यालयहरूले चाहिँ अहिले लागू गर्दै हुनुहुन्छ, सिक्दै हुनुहुन्छ, सिकाउँदै पनि हुनुहुन्छ र हुँदैछ. अब कोर्टकै खल्तीबाट चाहिँ नम्बर पक्कै नजाला. अब चाहिँ
0: अब मैले अर्को एउटा जिज्ञासा मैले के राख्नु भने म्याडमसँग, म्याडम आफै सादा नाभि भनेको 2016 सालमा स्थापना
1: 2012 सालमा
0: स्थापना भएको विद्यालय, अनि त्यो विद्यालयको नाम शारदा कसरी राखेको होला? पश्चिम सङ्घ आवाज रेडियो छैन सुनेर सुनेका सम्पूर्ण श्रोतामा जानकारी गर्न आज दिने गर्छु.
1: शारदा माध्यमिक विद्यालयको एउटा राम्रो इतिहास छ. चितवनमा बस्ती बसालिसकेपछि स्वर्गीय बखान सिंह गुरुङ ज्यूले यो क्षेत्रलाई एउटा विद्यालय आवश्यकता पर्छ होइन, त्यसमा चाहिँ शिक्षित हुनु जरुरी छ, जनता शिक्षित नभएसम्म विकास हुँदैन भन्ने हिसाबले एउटा सोच आइसकेपछि विद्यालय स्थापना गर्ने सोच भयो. त्यतिखेर धेरैजना अरू अब स्वर्गीय बखान सिंह गुरुङ सँगसँगै अन्य धेरै व्यक्तित्वहरू पनि हुनुहुन्थ्यो, उहाँहरूले विद्यालय स्थापना गर्नको लागि धेरै नै महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ. त्यसको लागि म उहाँलाई आज यहीँबाट पनि आभार पनि व्यक्त गर्न चाहन्छु, उहाँहरूलाई सम्झन पनि चाहन्छु. शारदा माभि त्यतिखेर श्रीपञ्चमीको दिन विद्यालय खोल्ने भनेर 11 जना विद्यार्थीहरू लिएर चाहिँ त्यो विद्यालय पाठशालाको रूपमा चाहिँ स्थापना भएको र स्थापना चाहिँ त्रिपन समितिको दिन भएको कारणले गर्दा विद्यालयको नाम नै सरस्वती माताको नामबाट चाहिँ शारदा चाहिँ प्राथमिक पाठशाला भनेर त्यतिखेर स्थापना भयो र पछि त्यो नै शारदा हाई स्कुल हुँदै हुँदै शारदा उच्च माध्यमिक र अहिले शारदा माध्यमिक विद्यालयको रूपमा चाहिँ स्थापना भएको छ र त्यो क्षेत्रको अभिभावकको त्यो क्षेत्रको चाहिँ हिजो आदरणीय व्यक्तित्वहरूले व्यक्तित्वहरूको चाहिँ शारदाबाट पुलाउन पुलाउन अत्यन्तै ठुलो योगदान रहेको छ। उहाँहरूको योगदानको लागि म चाहिँ उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु।
0: म्याडम शारदा माविको अहिले फर्स्ट म्यान हुनुहुन्छ, एउटा प्रशासनिक तवरमा शिक्षण सिकाइमा हिजोको अवस्था भन्दा लकडाउन भन्दा अगाडिको भन्दा लकडाउन भन्दा पछिका प्रविधिका कुराहरू शिक्षण सिकाइमा र शिक्षक साथीहरूमा इन्टिग्रेट हुने कुराहरू के कस्ता र कतिको सहयोग पाउनु भएको छ प्रश्न आदि गर्नुहुन्छ।
1: लकडाउन भन्दा अगाडि सिकाउने अथवा चाहिँ विद्यालय शिक्षाको एउटै तरिका भनेको विद्यालयमा विद्यार्थीलाई बोलाएर अनि कक्षाको ठाउँमा राखेर चाहिँ सहजीकरण गर्ने नै हो भन्ने मात्रै थियो। तर लकडाउनले चाहिँ हामीलाई धेरै वैकल्पिक बाटोहरू दियो, कक्षाको ठाउँमा राखेर मात्रै पनि होइन, होइन अब प्रविधिले बाटो पनि सिकाउन सकिन्छ, प्रविधिको प्रयोग गर्न पनि सकिन्छ। अब त्यस त्यतिखेर चाहिँ धेरै किसिमका चाहिँ भनौँ न शैक्षिक सामग्रीहरू उत्पादन भए, मुद्रित सामग्रीहरू पनि उत्पादन भए, होइन डिजिटल सामग्रीहरू पनि उत्पादन भए, रेडियोबाट पनि पढाउने गरियो। एक्कासी लगभग एक वर्षको अन्तरालमा हामी धेरै परिवर्तन भयौँ, हामी प्रविधिसँग जोड्यौँ, हामीलाई कति पनि प्रविधिको बारेमा थाहै नभएका शिक्षकहरू पनि जुममा क्लास चलाउन सक्ने, टिममा क्लास चलाउन सक्ने, होइन त्यो चाहिँ हामी बन्न सक्यौँ। सँगसँगै अलिकति चाहिँ हामी अलिकति मोबाइलमा खेल्न त सक्थ्यौँ होला, तर ल्यापटपमा खेल्न नसक्ने साथीहरू पनि पछिल्लो समय मोबाइल र ल्यापटपमा खेल्न सक्ने हुनुभयो। नयाँ नयाँ चाहिँ प्रविधिहरू आए पछिल्लो समय नेपाल सरकारले अब राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत अब बागमती प्रदेश अन्तर्गत पनि अलिकति बढी चाहिँ फोकस चाहिँ प्रविधिमा गर्नुपर्छ, है चाहिँ आइसिटीको सामग्रीहरू चाहिँ विद्यालयमा प्रदान गर्नुपर्छ। भोलि यस्तै किसिमको सङ्कट घडी आइहाल्यो भने, विपदको अवस्था आइहाल्यो भने, त्यो विपदको अवस्थामा सिकाइ क्षेत्री हुन नदिने होइन, त्यसको लागि चाहिँ हामी तयारी हुनुपर्छ भन्ने हिसाबले पनि अहिले विद्यालयहरूमा आइसिटीको भनौँ न कार्यक्रमहरू साढे छ लाखको राष्ट्रपति शैक्षिक सुधार योजनाको बागमती प्रदेशबाट करिब 15 लाख बराबरको त्यस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। सँगसँगै अन्य सङ्घ संस्थाहरूले पनि विद्यालयमालाई चाहिँ प्रविधि युक्त बनाउनको लागि धेरै भूमिकाहरू पनि खेल्नु भएको छ र यो विगतको 2-3 वर्षको अन्तरालमा मैले देख्दाखेरि चाहिँ एउटा ड्रास्टिक चेन्ज, एकदमै फरक नै देखिरहेको छु। धेरै साथीहरू हिजोको भनौँ न साथीहरूलाई जसलाई कम्प्युटरको बारेमा केही पनि नलेज थिएन, उहाँहरू आज कम्प्युटर के हो भनेर सिक्ने एउटा भनौँ न जिज्ञासु हुन थाल्नु भएको छ, त्यो चाहिँ राम्रो बाटोको रूपमा लिन्छु मैले।
0: भनेपछि परिस्थिति अनुसार शिक्षक साथीहरू मनस्थिति चेन्ज गर्नुभएको
1: हुन्छ। जहिले पनि अब हामीले हेरिन्छ भूकम्पपछि भवन निर्माणका विषयवस्तुहरू कसरी उठे र अहिले पछिल्लो समयका भवनहरू हामीले हेर्यो भने सबै भूकम्प प्रतिरोधी छ। त्यही भएर विपदले एउटा अवसर पनि दिन्छ, चुनौती पनि दिन्छ, होइन अवसरलाई चाहिँ ग्रास गरेर चुनौती च्यालेन्जिङ फेस गर्न सकियो भने हामी पक्कै पनि सफल हुन्छ।
0: अब जस्तो शारदा नगरमा रहेको शारदा माविको जमिन पनि 18-20 बिघा जग्गा रहेको जमिनको रूपमा एकदम धनी विद्यालय भनेर नाम पनि गरिएको छ। अब त्यो जमिनलाई सदुपयोग गर्नको लागि विद्यालय व्यवस्थापन समिति र म्याडम आफै पनि हुनुहुन्छ, सचिव हुनुभयो, यसलाई के कस्ता रचनात्मक कार्यक्रमहरू अगाडि बढाइएको छ प्रश्न हार्दिक अनुरोध छ।
1: हस् धन्यवाद, साह्रै राम्रो प्रश्न सोध्नुभयो र समस्तान्त्रिक विषयमा अहिले शारदा माविको यो कुरा अलिकति बढी उठेको पनि छ। शारदा माविको करिब करिब 19 बिघाको हाराहारीमा जग्गा रहेको छ र त्यो शारदा हाई स्कुल अथवा शारदा माविकै नाममा रहेको जग्गा हो। यो शारदा माविकै नाममा लाल कुर्चा छ यो जग्गाको र यो जग्गा पहिला उपयोग पनि भएको हो, त्यहाँको स्थानीय व्यक्तिहरूले त्यहाँ खेतीपाती पनि गर्नुहुन्थ्यो भन्ने मैले त देखिनँ, तर खेतीपाती गर्नुहुन्थ्यो भनेर मैले सुनेको थिएँ। बीचमा चाहिँ जग्गा खासै उपयोगी भएन, अब लिजमा दिने विषयवस्तुहरू पनि उठेका थिए र लिजका विषयवस्तुहरू पनि खासै हामीलाई उचित लागेन। नलाइसकेपछि के गर्ने भन्दा पोहोर साल हामीले चाहिँ व्यवस्थापन समितिमा छलफल गर्दै गर्दाखेरि हाम्रो अध्यक्षज्यू अनि व्यापार समितिका सम्पूर्ण सदस्यज्यूहरू लगायत शिक्षक स्टाफबाट चाहिँ कि त फलफुल खेती गरौँ न त हामीले थोरै थोरै जग्गा चाहिँ उपयोग गरौँ पहिला अब प्रत्येक वर्ष गर्दै जाउँ थोरै जग्गाहरू उपयोग गरौँ र फलफुल खेती गरौँ भन्ने किसिमको हाम्रो चर्चा परिसक्छ चलिराख्यो चल्दा चल्दै चाहिँ त्रिभुवन विश्वविद्यालयबाट एउटा प्रोग्राम आयो हामीलाई होइन स्कुल गार्डनको थ्रु चाहिँ एउटा दिगो सिकाइ कसरी गर्न सकिन्छ र विद्यार्थीलाई सिकाइसँग कसरी सुन्न सकिन्छ भन्ने चाहिँ त्यहाँ मलाई चाहिँ सिकाउनु हुने पढाउनु हुने गुरु हुनुहुन्थ्यो कमल प्रसाद आचार्य उहाँले चाहिँ यो कार्यक्रमको ठाका लिएर आउनुभयो लिएर आउँदाखेरि मलाई चाहिँ जमिन भएको विद्यालय चाहिन्छ भन्नु ल आउनुहोस् एकपटक मेरो स्कुल हेर्नुहोस् व्यापार समितिसँग सरसल्लाह गर्नुहोस् अनि त्यसपछि भनिसकेपछि उहाँ आउनुभयो र विद्यालय हेर्दा व्यवस्था समितिले गरेको उहाँलाई वेलकमले उहाँ प्रभावित हुनुभयो र साताबारीमा यो कार्यक्रम गर्ने भन्नुभयो अनि त्यो कार्यक्रमको खाका सुन्दै गर्दाखेरि हामीलाई कस्तो किसिमको हौसला भयो भने उहाँहरूले आएर हामीलाई स्कुल गार्डन बनाउँदै गर्दाखेरि त हाम्रो त्यत्रो जग्गा छ हामीले त्यो पनि उपयोग गर्नुपर्छ भन्ने किसिमको हाम्रो व्यवस्था समितिमा त्यो सोच आएर शिक्षक स्टाफसँग सबैसँग सल्लाह गर्दा ल विद्यालयले नै गर्ने यो उपयोग चाहिँ विद्यालयले नै गर्ने विद्यालयको कम्पाउन्डभित्रको चाहिँ जग्गा चाहिँ उहाँहरूले लिनुभएको छ उहाँहरूले गर्नुभएको छ त्यहाँ तरकारी खेती भएको छ विद्यार्थीहरू नै कक्षा वाइजमा तरकारी खेती गरेका छन् त्यसले हाम्रो बच्चाहरूलाई चाहिँ के छ भने एउटा व्यवसायिक ज्ञान पनि दिएको छ कुनै एउटा भोलि गएर चाहिँ एउटा रोजगारीमा चाहिँ भनौँ न लाग्नको लागि उत्प्रेरित पनि गरेको छ र सैद्धान्तिक विषयवस्तुहरूलाई सिकाइसँग जोडेको त्यो व्यवहारसँग जोडेको पनि छ पढेका कुराहरूलाई र त्यसपछि हामीले चाहिँ विद्यालय कम्पाउन्डभन्दा बाहिरको जग्गा चाहिँ हामीले उपयोग गर्ने भनेर हरेक वर्ष थोरै जग्गा गरेर उपयोग गरौँ यो साल 3 बिघालाई गरौँ हेरौँ अनि त्यसपछि अर्को साल थप 2 बिघा गर्दै गर्दै त्यसरी 2-3 बिघा गर्दै थप्दै जाउँ भनेर हामीले करिब करिब हाम्रो चाहिँ स्ट्यान्डर्ड चाहिँ हामीले 2 लाख जति खर्च गरौँ भन्ने थियो र अहिलेसम्म 1,31,000 खर्च भइसकेको छ त्यहाँ जमिन बनाउँदा र तोरी खेती गर्दाखेरि तोरी राम्रो पनि भएको छ अहिले र अब चाहिँ थप जग्गा चाहिँ उपयोग गर्ने शारदा माविले नै उपयोग गर्ने आफ्नो जग्गालाई आफैले उपयोग गर्ने प्लस त्यसले चाहिँ सिकाइमालाई जोड्ने कम्तीमा नि बच्चाले व्यवसाय के हो पेसा के हो होइन हाम्रो परिवेश के हो हाम्रो माटो के हो त्यो चिनोस् र हामीले कक्षामा पढ्दै गरेका सैद्धान्तिक विषयवस्तुहरूलाई फिल्डमा गएर चाहिँ प्र्याक्टिकल गर्ने एउटा वातावरण बनोस् त्यो हिसाबले चाहिँ हामीले पछाडि खेती गर्ने चाहिँ निर्णय गरिसकेपछि सँगसँगै स्कुलको चाहिँ गार्डन प्रोजेक्ट पनि सँगसँगै चल्यो र हाम्रो पछाडिको प्रोग्राम पनि सँगसँगै चल्यो अहिले दुइटै सफल छ विद्यार्थीहरू खुसी छ सबभन्दा ठुलो कुरो विद्यार्थीको खुसी छ एउटा शिक्षकको लागि एउटा विद्यालय व्यवस्था समितिको लागि तपाईँको एउटा चाहिँ भनौँ न प्रहरको लागि एउटा अभिभावकको लागि हाम्रो विद्यार्थी खुसी हुनु उनीहरूले धेरै कुरा सिकेका छन् त्यहाँ हिसाब किताब कसरी राख्ने होइन त्यो एउटा पाटो सिकेका छन् अनि माटोको चाहिँ परीक्षण कसरी गर्ने कस्तो माटो चाहिँ उपयुक्त हुन्छ भन्ने कुरा सिकेका छन् कति क्षेत्रफलमा हामीले के खेती गर्न सकिन्छ भनेर एउटा मापनका विषयवस्तुहरू उनीहरूले सिकेका छन् भन्दाखेरि एउटा चाहिँ भनौँ न सिकाइलाई त्यहाँ जोडिएको छ विद्यार्थीहरूमा केही परिवर्तन आएको छ होइन उनीहरूले व्यवहारिक ज्ञान सिकेका छन् सैद्धान्तिक रूपमा मात्रै सिकेका विषयवस्तुहरू बच्चाले चाहिँ नजान्न सक्ला अथवा बिर्सिन सक्ला अथवा चाहिँ त्यसले उसको चाहिँ जीवनमा प्रभाव नपार्न सक्ला तर व्यवहारिक रूपमा सिकेको ज्ञानले चाहिँ पक्कै पनि बच्चाको जीवनमा सकारात्मक प्रभाव पार्छ भन्ने हामीले आशा लिएका छौँ अब बिस्तारै त्यसलाई अलिक बढी चाहिँ क्षेत्रफलमा विद्यार्थीलाई नै जोड्ने हिसाबले हामी जान्छौँ र यसमा हाम्रो चाहिँ वरिपरिको स्थानीय समुदायको पनि राम्रो भूमिका छ उहाँहरूले एउटा राम्रो सपोर्ट गर्नुभएको छ राम्रो गर्नुभयो भनेर एउटा हौसला प्रदान गर्नुभएको छ विद्यालय व्यवस्थापन समिति त्यत्तिकै खट्या छ शिक्षक अभिभावक सङ्घ त्यत्तिकै खट्या छ शिक्षक स्टाफ यति राम्रो चाहिँ भनौँ न युनिटीको चाहिँ छ उहाँहरू यति राम्रोसँग खट्नु भएको छ कि त्यो काम गर्न अप्ठ्यारो महसुसै भएन एकदमै सहज महसुस भएको छ सजिलै गरिराखेका छौँ अब कन्टिन्युटी दिने हाम्रो चाहिँ छ सोच अब हेरौँ परिस्थिति के रहन्छ होइन परिस्थिति जान्ने कुरा पनि रहन्छन् कतिपय कुराहरू तर हाम्रो अहिलेसम्मको सोच चाहिँ त्यसलाई कन्टिन्यू गर्ने र विद्यालयको जग्गा विद्यालयमै उपयोग गर्ने त्यो चाहिँ हाम्रो सोच रहन्छ
0: म्याडम अब यो सैद्धान्तिक कुराहरू सिकाइन्छ म लामो समय युरोपमा पनि बसेर आएको र मेरो बच्चा त्यही पढेको हुनाले इन्ट्रान्स लेभलको पढाइ यो देशमा हुन्छ, अब इन्टरभ्यू लेभलको पढाइ अहिले म्याडमले भन्नुभयो नि गार्डनको कुराहरू, त्यो बच्चाले गार्डनमा म्याङ्गो आँपको बिरुवा यस्तो हुन्छ भने त उसले टच गर्यो नि त, छोयो नि त, माटोसँग उसले स्पर्श गर्यो नि त, उसले कहिले पनि देखिँदैन नि. हो, यस्तो किसिमको शिक्षा, इन्टरभ्यू लेभलको शिक्षा हामीले जुन शारदा माविबाट म्याडमले सुरु गर्नुहुन्छ, फेरि पनि म्याडमलाई मैले यो त्यहाँको गार्डनिङ सिस्टम र त्यहाँको एग्रिकल्चर सिस्टमको जुन गर्नुभएको थियो अझै राम्रो रहोस् भने हामी इन्टरभ्यू लेभलको पढाइ अहिले म्याडमले भन्नुभयो नि गार्डनको कुराहरू, त्यो बच्चाले गार्डनमा म्याङ्गो आँपको बिरुवा यस्तो हुन्छ भने त उसले टच गर्यो नि त, छोयो नि त, माटोसँग उसले स्पर्श गर्यो नि त, उसले कहिले

0: इन्सान लेभलको पढाइ भन्दा इन्डिभिजुअल लेभलको पढाइलाई फोकस हामीले कहिलेबाट गर्न सकेनौँ होला?
1: अहिले यो यस्तो फोकस हुँदै गएको छ होइन, बिस्तारै अहिले पछिल्लो समय सैद्धान्तिक हिसाबले हुँदैन है, व्यवहार परिवर्तन हुनुपर्छ भनेर पाठ्यक्रमले व्यवहार कौशल सिकहरू भनेर हरेक विषयवस्तुमा जोड्दै गएको छ। अब थोरै के छ भने हाम्रो सहजीकरण गर्ने तरिकामा अलिकति परिवर्तन गर्न सक्यो भने पक्कै नै त्यो चाहिँ व्यवहार पनि परिवर्तन हुन्छ र तपाईँले भन्नुभएको जस्तै इन्टरभ्यू लेभलको चाहिँ सिकाइ पक्कै पनि हुन्छ र त्यो अहिले पाठ्यक्रमले गरिसकेका छ, पाठ्यक्रममा त्यो परिवर्तन आइसकेका छ होइन। अब बिस्तारै हामीले चाहिँ त्यसलाई लागू गर्ने जेनेरेसन जुन छौँ अथवा हामी कार्यान्वयनको पक्षमा छौँ, कार्यान्वयनको पक्षमा रहेका हामी शिक्षकहरूले अलिकति बढी त्यसलाई चाहिँ फोकस गर्नुपर्ने देखिन्छ र हाम्रो कक्षामा हाम्रा उदाहरणहरू हाम्रो स्थानीय परिवेशसँग हुनुपर्छ। विषयवस्तु शिक्षण गर्दै गर्दाखेरि हाम्रो वरिपरि देखिने घटनाहरू परिस्थितिहरूलाई हाम्रो वरिपरि भएका चाहिँ विभिन्न विषयवस्तुहरूलाई समेटेर यदि कक्षा शिक्षण गर्ने हो भने पक्कै पनि आफूले देखेको आफूले भोगेको पक्कै पनि बच्चाले बुझ्छ। त्यो परिस्थिति चाहिँ सिर्जना गर्नुपर्ने जरुरी छ, त्यो हुँदैछ बिस्तारै, एक्कासी अब नहोला तर मैले पछिल्लो समय देख्दाखेरि शिक्षकहरूमा त्यो परिवर्तन आएको छ। एउटा विद्यालयले पनि हरेक विद्यालयले त्यसरी जोडेर लानुपर्छ भन्ने कुरा छ, स्थानीय तह त्यही हिसाबले लागिरहेको छ होइन, ओडाहरू त्यही हिसाबले लागिरहेका छन्। पछिल्लो समय चाहिँ एउटा सकारात्मक परिवर्तन देखिएको छ, सिकाइ सैद्धान्तिक हुँदैन व्यावहारिक नै हुन्छ भन्ने चाहिँ मान्यता स्थापित हुँदै गएको चाहिँ धेरै विद्यालयहरूले पनि देखाएको छ।
0: अब यसमा म्याडम मैले के पाएको छु भने शिक्षकले जति धेरै मिहिनेत गरे पनि विद्यार्थी सिकाइमा प्रगति भएन भनेर अभिभावकले दोष लगाउने, शिक्षकको मात्रै दायित्व हो कि अभिभावकको पनि दायित्व रहन्छ? र अहिले हाम्रो शारदा माविले अभिभावकहरूलाई सचेतना कार्यक्रम के कस्ता रचनात्मक कार्यक्रमहरू गरेर विद्यार्थी सिकाइमा अझै पनि इफेक्टिभ बनाउने कार्यक्रम गरेको छ।
1: हजुर, यस्तो यो शिक्षक र अभिभावक अभिभावक दुवै जिम्मेवार हो यसमा। शिक्षकको चाहिँ त्यसमा कस्तो हुन्छ भने अभिभावकले आफ्नो छोराछोरी भनेर हेरेर आउँछ अरे, शिक्षकले पनि आफ्नो छोराछोरी भनेर त्यो बच्चालाई हेरेर आउँछ। शिक्षकको जति अभिभावकको जति लगानी छ शिक्षकले पनि त्यही किसिमले लगानी चाहिँ भइरहेको छ भने चाहिँ दुवै जिम्मेवार पक्ष हो होइन। पछिल्लो समय खाद्यमाविले अभिभावक सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरेको छ, अभिभावक भेलाहरू बोलाउँदाखेरि अलिकति त्यो प्यारेन्टिङ कसरी गर्ने होइन, अभिभावनको प्रोसेस कस्तो हुन्छ, हामीले चाहिँ दैनिक गर्ने क्रियाकलापहरूले बच्चाको मस्तिष्कमा कस्तो असर पारेको छ, त्यो विषयमा मैले नै एउटा मानव मूल्यको चाहिँ ट्रेनिङ पनि लिएको र अभिभावनको प्यारेन्टिङको ट्रेनिङ पनि लिएको कारणले गर्दाखेरि त्यो प्यारेन्टिङको विषयवस्तुहरूलाई अभिभावकलाई बुझाउँदै जाने प्रयास गरिएको छ। बिस्तारै बिस्तारै अब अभिभावक भेलाहरूमा ती कुराहरूलाई ल्याउँदै हामीले गर्ने व्यवहारले बच्चाको चाहिँ सिकाइमा प्रभाव पार्छ, त्यस कारणले गर्दा हामी आइडियल हुनुपर्छ भन्ने हिसाबले अभिभावक सचेतना कार्यक्रम हामीले सञ्चालन गरेका छौँ। यसरीका अभिभावकहरूलाई हामी कहाँ त्यो एउटा नानी पनि छन् अटिजम भएको भनौँ न, एउटा त्यो नानी पनि छन् हाम्रोमा अहिले आइछन्, उनले गरिरहेछन्, उहाँको अभिभावकहरू पनि प्रभावित हुनुहुन्छ। हामीले कहिले नदेखेको परिवर्तन विद्यालयमा देखेका छौँ, तपाईँहरूले राम्रो गर्नुभएको छ भनेर भन्नुभएको छ। त्यो हिसाबले हेर्दाखेरि अभिभावक सचेत हुनु भनेको के हो भन्दा एउटा समाज सचेत हुनु र विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पर्नु, अभिभावक सचेतना चाहिँ जरुरी छ र शारदा माविले अभिभावक भेला मार्फत अभिभावक सचेतना कार्यक्रम भनेर पनि गरेको छ र हाम्रो विद्यालय नर्स हुनुहुन्छ, उहाँले अभिभावकलाई काउन्सिलिङ गर्ने पनि गर्नुभएको छ। मैले एउटा उदाहरण सुनाउँछु, हाम्रो एकजना नानीलाई एकदमै कुपोषण हाम्रो नर्स म्याडमले चेक गर्दै जाँदाखेरि एकदमै कुपोषण भएको फेला पऱ्यो र अभिभावकले त्यो कुपोषणलाई बुझ्नु पनि भएको रहेछ, थाहा पनि पाउनु भएको रहेछ, त्यो बच्चा कमजोर भइसकेको छ, अब यो बच्चा एकदम नाजुक अवस्था छ भन्ने कुरा पनि थाहा पाउनु भएको रहेछ होइन। पछि उहाँले चाहिँ अभिभावक बोलाएर हामी सबैजना बसेर अभिभावकलाई एउटा सम्झाइ बुझाइ गरिसकेपछि त्यो नानीको अहिले राम्रो भएको छ भनौँ, त्यस हिसाबले पनि हरेक पक्षमा बच्चाको स्वास्थ्यको दृष्टिकोणले सिकाइको दृष्टिकोणले हरेक हिसाबले चाहिँ अभिभावकलाई सचेत गराउनु जरुरी छ अभिभावक। त्यो अर्को कुरो के पनि चाहन्छ भने अभिभावक सचेतना भनेको विद्यालयप्रति अपनत्व बोध गर्नको लागि पनि हो, विद्यालय मेरो हो, मेरो बच्चा पढ्छ, मेरो चाहिँ छिमेकीको बच्चा पढ्छ होइन, भोलि गएर

0: मेरा पुस्ता चाहिँ यही विद्यालयमा रमाउने हो भन्ने किसिमको, र यो विद्यालयलाई मैले गर्नुपर्छ मेरै हो भन्ने एउटा अपनत्वको भावना पनि बढ्छ, त्यसको लागि पनि अभिभावक सचेतना कार्यक्रम चाहिँ महत्त्वपूर्ण रहेको छ।
1: म्याडम, मैले अर्को कुरा के जोड्न चाहे भने, वास्तवमा यो देशमा कर्तव्य भनेर पढाइएन, महिला अधिकार, शिक्षक अधिकार, विद्यार्थी अधिकार, बाल अधिकार भनेर पढाइयो, अनि शिक्षण सिकाइ प्रक्रियामा पनि शिक्षकहरूले कर्तव्य के हो यो सबै शिक्षकमा लागू नहुन सक्छ, केही शिक्षकहरूमा त उहाँ निकै कर्तव्यवान बनेर सिकाउनु भएका कुराहरू त हामीलाई थाहा छ, तर केही शिक्षकहरूले अधिकार मात्रै खोज्ने अनि आफूले के काम गरे भनेर आफ्नो मूल्यांकन आफूले नगर्ने, यो अवस्थामा विभिन्न किसिमका राजनीतिक संस्थाका झोला बोकेर संगठन खोलेका हुन् कि अनि धार लागेका हुन् कि भन्ने अवस्था बुझिया छ। अब यसमा शिक्षक हक हितको लागि एउटै मात्रै संगठन भए हुँदैन र म्याडम, यो चापाकाँडा 15-20 संगठन छन्, महानगरपालिकामा पनि मैले त्यहाँको प्रमुख सरसँग कुरा गर्दैन, सर यो कारणले असिलो भएको छ भनेर सरले म सबैले कुरा गर्नु भएको थियो, त्यो भएको हुनाले म्याडमको विचारमा एउटा शिक्षकको हक अधिकारको लागि एउटा मात्रै संगठन भए पुग्नेमा यहाँ पोलिटिकल पार्टीका झोला जस्तो धेरै हुँदाखेरिमा शिक्षामा ठुलो खैबल त आएको होइन?
0: एकदम महत्त्वपूर्ण प्रश्न सोध्नुभयो, यसको लागि धन्यवाद। यो समसामयिक पनि हो र अलिकति बुझ्नुपर्ने प्रश्न पनि हो। हजुरले एकदम ठिक भन्नुभयो, मौलिक चाहिँ हकको खोजी गर्ने चाहिँ धेरै भयो, कर्तव्यको खोजी भएन। संविधानले नै पहिला मौलिक हकै व्यवस्थापन गरेको हो, अहिले आएर संविधानमा पनि कर्तव्य नागरिकका कर्तव्य भनेर राखिएको छ होइन। हक र कर्तव्य भनेको सँगसँगै जोडिएर आउने कुरा हो, र अहिले हजुरले भन्नुभएको छ एउटा पेसागत सङ्घ सङ्गठनका विषयवस्तुहरू उठेका छन्। अब पेसागत सङ्घ सङ्गठन भनेको हिजोका दिनमा पेसाकर्मीहरूको सामूहिक सौदाबाजीको लागि, उनीहरूको सामूहिक हकको लागि र उनीहरूको सामाजिक न्यायको लागि होइन, एउटा चाहिँ सुरक्षित रूपमा चाहिँ व्यवसाय गर्न पाउने, पेसा गर्न पाउने त्यसको लागि, र पेसागत पेसाको आचार संहिता निर्माण गर्ने, पेसामा गर्नुपर्ने चाहिँ भनौँ न कर्तव्यहरू पालना गर्नकै लागि स्थापित भएका हुन् पेसागत सङ्घ सङ्गठनहरू। अब एकाध व्यक्तिले एकाध व्यक्तिको चाहिँ कारणले गर्दा पेसागत सङ्घ सङ्गठनहरू बदनाम भएको देखिएकै छ, किनभने जो भनौँ न के अरे अलिकति लिडिङमा बस्नुभयो अथवा चाहिँ जसले अलिकति अरूलाई प्रभाव पार्न सक्नुहुन्थ्यो त्यस्ता व्यक्तिहरूले नै गलत गर्दै गर्दाखेरि एउटा सिङ्गो पेसागत सङ्गठन सङ्घ सङ्गठनहरू नै चाहिँ गलत भएको भनेर चाहिँ आरोप पनि लागेको छ। तर के छ भने पेसागत सङ्घ सङ्गठन आफैमा गलत चाहिँ होइन होइन, त्यहाँ त एउटा के अरे निरीह व्यक्तिले पनि न्याय पाएको छ नि त त्यहाँ त होइन, आफूले सामु उसले एकल रूपमा चाहिँ प्राप्त गर्न नसक्ने न्यायहरू, अब एकल रूपमा प्राप्त गर्न नसक्ने सेवा सुविधाहरू सामूहिक रूपमा उसले चाहिँ के अरे आवाज उठाउँदाखेरि प्राप्त गरेको छ, त्यो हिसाबले यसलाई पोजिटिभ मान्यो हो। तर केही व्यक्ति विशेषको कारणले गर्दाखेरि पछिल्लो समय यो देखिएको छ, र हामीले त्यस्ता व्यक्ति विशेषलाई चाहिँ नेग्लेक्ट गर्नुपर्छ, हटाउँदै जानुपर्छ, र राम्रा व्यक्तिहरू त्यसमा स्थापित हुने हो भने शिक्षा क्षेत्र राम्रो हुन्छ। अर्को कुरो के छ भने हजुरले भन्नुभएको जस्तै अहिले चाहिँ शिक्षा ऐनले अलिअलि शिक्षक महासङ्घ भनेर स्थापना गरेको छ, त्यो शिक्षकहरूको छात्र सङ्गठन हो, र सम्पूर्ण शिक्षकहरू शिक्षक महासङ्घमा आबद्ध हुनुहुन्छ, र एउटा परिकल्पना शिक्षकहरूको एउटै छात्र सङ्गठन हुनुपर्छ भन्ने किसिमको परिकल्पना शिक्षक महासङ्घ हो। र राज्यले पनि एउटा कुरा के मनन गरेको छ भने पक्कै पनि पेसाकर्मीहरूलाई पेसाकर्मीहरूको सामूहिक सौदाबाजीको लागि उनीहरूलाई एउटा छात्र सङ्गठनको जरुरत पर्छ है, होइन पेसाकर्मीहरू एकै ठाउँमा रहन सक्ने वातावरण चाहिँ हुनुपर्छ भन्ने उसले पनि त मनन गरेको छ। त्यस हिसाबले हाम्रो ऐनमै व्यवस्थापन गरिएको छ, महासङ्घ हुनुपर्छ भनेर व्यवस्थापन गरिएको छ। महासङ्घका महासङ्घमा बस्ने पदाधिकारीहरू पात्रहरू होइन जो हुनुहुन्छ उहाँहरू आइडियल हुनुभयो भने सिङ्गो महासङ्घ पनि चाहिँ राम्रो छविको देखिन्छ होइन। अब त्यहाँ चाहिँ खेल्ने पात्रहरूले थोरै बेमानी गरिदिनु भयो भने चाहिँ त्यतिखेर सिङ्गो महासङ्घ नै नराम्रो हुन्छ। त्यस हिसाबले हामीले सबभन्दा ठुलो कुरो के रहेछ भने व्यक्तिगत नैतिकता रहेछ कि, एउटा व्यक्ति नैतिकवान छ भने उसले संस्थालाई पनि नैतिकवान बनाउँछ होइन, एउटा चाहिँ उसको परिकल्पना आफ्नो संस्थाको चाहिँ परिकल्पना आफ्ना शिक्षक स्टाफहरूलाई पनि त्यही किसिमको आइडियल बनाउँछ नैतिक वान बनाउँछ भने अब त्यो चाहिँ भनौँ न संस्थामा लिड गर्ने व्यक्तिले अलिकति खराबपन देखाउँदाखेरि त्यसले सिङ्गो संस्थालाई नै असर गर्छ. त्यही भएर एउटा व्यक्ति विशेषले गर्दा चाहिँ बदनाम भएको हो कि जस्तो लाग्छ मलाई कुनै कुनै व्यक्ति विशेषले. तर समग्रमा भन्यो भने शिक्षक महासङ्घ अब शिक्षकको पेसा सङ्घ सङ्गठनहरू आफैमा गलत र खराब चाहिँ होइन.
1: म्याडम अमूल्य समय दिनुभएको हजुर हार्दिक आभार व्यक्त गर्न चाहन्छु. मैले ऊर्जाघात गरेर छुटेका विषयवस्तु हो. म्याडमले यो कुरालाई उठाउनु त हुन्थ्यो भन्ने केही कुरा छ भने एक मिनटको समय लिएर हात दिनुभयो.
0: हस् धन्यवाद. सर्वप्रथम मलाई यहाँ एउटा अवसर दिनुभयो आफ्ना कुराहरू राख्ने चाहिँ वातावरण बनाइदिनु भयो त्यसको लागि रेडियो चाहिँ परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु. र मैले यहाँबाट भन्दै गर्दाखेरि अभिभावकलाई शिक्षक अभिभावकसँग एउटा चाहिँ शिक्षाकर्मी शिक्षाका सरोकार राख्ने व्यक्तिहरूलाई विद्यालय तपाईँको हो होइन तपाईँ हाम्रो हो हाम्रो सहकार्यमा नै विद्यालय सफल हुन्छ. सहकार्य गरौँ. सकारात्मक सल्लाह सुझाव चाहिँ विद्यालयमा जाँदा जोसुकै पनि जाँदा हुन्छ. सकारात्मक सल्लाह सुझाव लिएर जोसुकै पनि विद्यालय प्रवेश गर्न सक्नुहुन्छ. यहाँलाई चाहिँ विद्यालयले सधैँ स्वागत गर्छ र यहाँहरूको अमूल्य समय विद्यालयलाई खाँचो छ. अभिभावकले पनि त्यही हिसाबले चाहिँ समय प्रदान गरिदिन मैले अनुरोध गर्दछु. सम्पूर्ण सरकारवाला व्यक्तिहरूलाई शिक्षा क्षेत्रमा लाग्नुभएका व्यक्तिहरूलाई कम्तीमा नै आफ्नो क्षेत्रमा रहेको विद्यालयको चाहिँ भौतिक व्यवस्थापन त्यहाँको शैक्षिक व्यवस्थापन र त्यहाँको सानो समाजसँगको समुदायसँगको सम्बन्धलाई चाहिँ सुदृढ बनाउनको लागि भूमिका खेलिदिनुहोस् अहिले अनुरोध गर्दछु. र शारदामावीको प्रभाव हुँदै गर्दाखेरि शारदामावी चाहिँ त्यहाँको स्थानीय जनताप्रति त्यहाँको चाहिँ स्थानीय व्यक्तित्वहरूप्रति शैक्षिक व्यक्तित्वहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्दछ. उहाँले निरन्तर र साथ र सहयोग दिइरहनु भएको छ. यही साथ र सहयोगको चाहिँ अपेक्षा आगामी दिनमा पनि निरन्तरता होस् यही चाहिँ मैले भन्न चाहन्छु. र सम्पूर्ण व्यक्तिहरूको समुज्जवल भविष्यको शुभकामना पनि व्यक्त गर्न चाहन्छु. यहाँहरूको जीवन हाँसी खुसी होस् स्वस्थ रहोस् स्वास्थ्य नै धन हो. स्वास्थ्य रह्यो भने सबै कुरा हुन्छ. त्यही भएर सम्पूर्ण चाहिँ रेडियो सुनेर बस्नुभएका आदरणीय श्रोताहरूलाई पनि यहाँहरूको चाहिँ सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको चाहिँ शुभकामना पनि व्यक्त गर्न चाहन्छु. धन्यवाद. नमस्कार.
1: धेरै धेरै धन्यवाद म्याडम. पश्चिम बङ्गाल आवाज रेडियो साइनोको शिक्षा र सरकार कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतागणमा धन्यवाद. प्रविधि कक्षबाट सहयोग गर्ने प्राविधिक महेन्द्र महतोलाई धन्यवाद. आजका हाम्रा स्रष्टा आजका हाम्रा अतिथि शारदा मावि भरतपुर 19 एन्जिला रिजाल म्याडमप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु भन्दै म छायामा पर्न चाहन्छु. प्रसाद विश्वराम सबैको दिन शुभ रहोस्. जय रेडियो साइन.
2: थप सिकाइको योजना बनाउँदै अगाडि बढ्दै जानुपर्ने हुन्छ. हामीले पनि एउटा सिकाइ नै भयो हामीलाई पनि यो जो हामीले एउटा प्लान नै प्लान बनाएको थियौँ. यो पाइलट प्रोजेक्ट जस्तो कस्तो हुन्छ थाहा थिएन हामीलाई. हामी अब आजसम्म आउँदा त्यो सफल भएको जस्तो लाग्छ. विषयगत रूपमा शिक्षकले सम्भावित विद्यार्थीहरूलाई काउन्सिलिङ गर्नुभयो भने अब जस्तै विभिन्न विद्यालयको प्रहरीहरूलाई पनि मेरो यो अनुरोध छ कि उहाँहरूले टिम बनाउँदै अब त्यसपछि कसैलाई जिम्मा दिने एउटा चाहिँ त्यसको फोकल पर्सन त हुनैपर्छ. र उहाँले योजना बनाएर हामीले अब यसमा चाहिँ केही त्याग गर्नैपर्छ. जस्तो हामीले पनि शनिबार भनेनौँ बिदाको दिन भनेनौँ. जस्तो 81-82 भनौँ होइन 81-82 हामीले अधिकांश समय चाहिँ त्यही विद्यार्थीहरूकै लागि खर्च गऱ्यौँ. त्यहाँ कुनै पारिश्रमिकको कुरा थिएन. हामी शनिबार बिदाको दिन कैयौँ चाहिँ शनिबार बिदाको दिनहरू विद्यालयमा हुन्थ्यौँ. त्यही विद्यार्थीको माझमा बस्थ्यौँ. को कसको लेभल के छ त्यो लेभल चाहिँ हेर्दै थप सिकाइको लागि प्रोत्साहन गर्दै मेटेरियलहरू के कति उपलब्ध गराउनुपर्छ मेटेरियल दिँदै निरन्तर फलोअप चाहिँ गरियो भने सफल हुन्छ भन्ने कुरा चाहिँ हामीलाई यो विश्वास छ. म जो यो कार्यक्रम सुनेर बसिरहनु भएको भएका आदरणीय प्रज्यू अथवा शिक्षकज्यूहरू हुनुहुन्छ उहाँहरूलाई म यही सुझाव यही तरिका त्यसले गर्दा हामी सफल भयौँ र तपाईँहरूको विद्यालय पनि पक्कै यो सफल हुन्छ भन्ने कुरा म उहाँहरूमा सेयर गर्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद नाथ कुमार सर, हजुरको अमूल्य समयका बावजुद पनि भर्चुअल रूपमा रहेर आफ्ना अनुभव र आफ्नो अनुभूति व्यक्त गर्नुभयो। वास्तवमा शिक्षक सिकाइमा निरन्तरता भयो भने सफलता हुन्छ भन्ने कुरा पनि सरले व्यक्त गरिसक्नु भएको छ। त्यस कारण सबैभन्दा पहिला भाषा हो, म्याथमेटिक्स पनि भाषा हो सर भनिसक्नु भएको छ। भाषापछि विचार आउँछ,

0: अब चलाउनु इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98 01 00 4477।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै बसिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 98 75 82 997,
2: 98 550 10 997।
5: चैते धाममा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम:
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
6: खेतमा पानी जमाइराख्ने:
5: वेभिस्ट्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
7: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM।

बिरामी विमानस्थल आउजाउ गरे यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचय पत्र हवाई टिकटका आधारमा आवत जावत गर्न दिइनेछ। तराईका विभिन्न छ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपमा प्रहरीले 39 जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार शुक्रबार पक्राउ परेका ती व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका छन्। उनीहरूले सामाजिक सद्भाव बिथोल्ने गतिविधि गरेको बताइएको छ। शुक्रबार सबैभन्दा बढ़ी धनुषामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा 21 जनालाई राखिएको छ भने त्यसबाहेक सिराहामा 5, सलाईमा 9, पर्सामा 1, मौतरीमा 2 र सप्तरीमा 1 जना नियन्त्रणमा छन्। धनुषा, मौतरी र सिराहामा बिहिबार पक्राउ परेका 25 जनालाई आवश्यक अनुसन्धानपछि हाजिरी जमानीमा छाडिएको छ भने बिहिबार धनुषामा 12, मौतरीमा 10 र सिराहामा 1 जना पक्राउ परेका थिए। त्यस्तै सिराहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरहल गाउँपालिका 2 तुलसियाका 15 वर्षीय गणेश यादवका परिवार र सरकारबीच सहमति भएको छ। परिवारले अघि सारेका 5 बुँदे मागमा सरकारका तर्फबाट थप 3 बुँदे समावेश गर्दै 8 बुँदे सहमति भएको गृहमन्त्री सुदन गुरूङले बताउनु भएको छ। घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहयोग घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, बुवा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र सब बुझेर दाह संस्कार गरिने सहमति भएको छ। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। पीड़ित परिवारसँग भेटेपछि पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री गुरूङले सुनसरी र चिरागका घटनाको दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोक पारमा कोदो दिवस विशेष कार्यक्रममा आयोजना गरेको छ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्ये एक हो। नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परेका छन्। उत्पादनका हिसाबले सबैभन्दा धेरै सम्भावना कर्णाली प्रदेशमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो खडेरी र सुक्खा भूगोलमा पनि फल्ने बाली भएकाले उत्पादन र उत्पादकत्वको हिसाबले धान, गहुँ र मकैपछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली मानिन्छ।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क
1: रेडियो
2: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ दिशो फाइबर नेट

बल पुगेको छ। यतिखेर नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। त्यसै गरी फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। युट्यूबमा नेपाली नेटवर्क टीभीबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो इनआरएन 99.1 MHz पनि नेपाली बहस यतिखेर तपाईँ एकैसाथ हामीसँग सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक आर्थिक सांस्कृतिक कोर्डिनेटिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र नेपाली बहसमा सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हिमालको काखमा हराइरहेका निर्मल पूर्जा ब्रोडपिक हिउँ पहिरो, चार आरोहीको मृत्यु, छजना अझै बेपत्ता रहेको खबर, दुःखद खबर हामी तपाईँहरूलाई यतिखेर सुनाइरहेका छौं। किनभने माउन्ट हिमालमा जुन किसिमको पहिरो गयो हिजो मात्रै, विश्वका अग्ला हिमालहरू जो आफ्नो पैतलाको छाप छोड्न सफल, एक नाम हो निर्मल पूर्जा अर्थात निम्स दाई। असम्भव केही छैन भन्दै मृत्युको मुखबाट पटक पटक जीवन र कीर्तिमान जितेका तिनै निम्स दाई यति बेला पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा अवस्थित ब्रोड पिक 8,051 मिटरमा हराइरहेका छन्। त्यसको खोजी कार्य एकदमै तीव्र रूपमा भइरहेको जानकारी पनि यतिखेर प्राप्त भएको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी साहसिक खेलमा युवाले ज्यान गुमाएको वा चाहिँ ज्यान गुमाउनु परेका कतिपय घटनाहरू छन्। तर निर्मलको हकमा उनी यतिखेर हराइरहेको अवस्था छ। खोजी कार्य जारी रहेको भनिएको छ। त्यहाँ चाहिँ हिम पहिरो जाँदाखेरि स्थिति तनावग्रस्त भएको छ। आदरणीय श्रोता, आजको दिनमा हामी नेपाली बहसमा यो कुरालाई पनि उठान गर्न चाहन्छौ। वित्तीय अपराधमा व्यवसाय मुद्दा पितलो कि पहुँचको खेल, आज हामी चर्चा गर्दैछौ। आरोपित थुनामुक्त हुँदा मुद्दा कमजोर कि पहुँचको खेल भन्ने प्रश्न यतिखेर उठेको छ। अर्कोतर्फ आवश्यक प्रमाण नजुटाइकन हतारमा काम देखाउन सीआईडी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सरकारी वकिलको कार्यालयले व्यवसायमाथि मुद्दा चलाएको भन्नेलाई पनि बल पुगेको छ। यतिखेर नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा ढिलाइ गरी राज्यलाई आर्थिक नोक्सानी पुर्याएको आरोपमा उनलाई ललितपुरको धापाखेलबाट प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईडीले नियन्त्रणमा लिएको जानकारी यतिखेर प्राप्त भएको छ। आदरणीय श्रोता, हितपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ गरी मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शेखर घोल्सा, शंकर ग्रुपसँग जोड़िएको अग्रवाल परिवार, विभिन्न कर्पोरेट घरानाका साझेदारहरू अदालतको आदेशमा धरौटीमा थुनामुक्त भइरहेका छन्। यतिखेर आरोपित थुनामुक्त हुँदा मुद्दा कमजोर कि पहुँचको खेल भन्ने प्रश्न पनि यतिखेर उठेको छ। भने अर्कोतर्फ आवश्यक प्रमाण नजुटाइकन हतारमा काम देखाउन सीआईडी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सरकारी वकिलको कार्यालयले व्यवसायमाथि मुद्दा लगाएको टिप्पणी पनि यतिखेर भइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। नेपाली बहसमा अहिलेको अवस्थामा तराईमा जुन किसिमको सामाजिक सद्भाव कायम भएर बसेको समाज थियो, त्यहाँ चाहिँ एकाएक धार्मिक द्वन्द्वको रागो फैलिएको छ। तराई मधेसको तनाव यतिखेर शान्तितर्फ गइरहेको भन्ने विषय पनि बाहिर आएको छ। तराई मधेसमा उत्पन्न दुई समुदाय बीचको द्वन्द्व समाधानमा सबै राजनैतिक दलहरू एकसाथ देखिएका छन्। पछिल्लो पटक प्रधानमन्त्री बालेन्द्र शाहले समेत राजनैतिक संवादलाई अघि बढ़ाएका छन्। नेपाल प्रहरीले 15 जना प्रहरी उच्च अधिकृतहरूलाई विशेष जिम्मेवारी सहित त्यहाँ खटाएको छ। त्यसपछि बिस्तारै 5 दिनपछि सब उठेको छ। घटना नहुनुपर्ने घटना घट्यो। दुई समुदाय बीचको यो घटनाले गर्दाखेरि धेरै समाजमा चाहिँ नकारात्मक सन्देशहरू पनि गएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सत्तारूढको 4 महिनापछि मात्रै राजनीतिक संवाद थाले। तराई मधेसमा उत्पन्न दुई धार्मिक समुदाय बीचको द्वन्द्व पश्चात शाहले राजनैतिक संवाद बाक्लो बनाएका हुन्। आज हामी यिनै विषयमा नेपाली बहसमा चर्चा गर्नेछौ। छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुन्छौं।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो नेपाली रेडियो
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
3: बीच होम इन्टरनेट
4: यति राम्रो भइसमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थान सदैव कानून समिति सभापति समीक्षा बासकोटा हुनुहुन्छ। बासकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्ते, गुड मर्निङ।
4: अब देशमा पछिल्लो समय जुन घटनाक्रम नहुनु पर्ने हो, होइन, धार्मिक द्वन्द्वदेखि लिएर धेरै घटनाक्रमहरू घटे, तर त्यसमा चाहिँ राजनीतिक दलहरूलाई सहमति गराउने कुरामा अर्थात नेपालको राजनीतिमा जुन ढंगले सरकारले एक्सन लिनुपर्ने ठाउँमा तपाईँका पार्टी सभापति नै सरकारको भूमिकामा देखिनु भएको छ। सरकारका गर्ने कामहरू सबै पार्टी सभापतिले नै गर्दै हुनुहुन्छ, त्यसपछि मात्रै प्रधानमन्त्री र गृहमन्त्री तात्यो भनेर चाहिँ यतिखेर व्याख्या विश्लेषण भइरहेछ, के भन्नुहुन्छ?
5: अनि सर्वप्रथम त जसले पहल गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, सभापतिजी हुनुहुन्छ, प्रधानमन्त्रीजी हुनुहुन्छ, पहल गरेर यो विषयलाई टुङ्गोमा पुर्याउनु सबैभन्दा या सबैसँग सद्भावको एउटा वातावरण निर्माण गर्नु, आपसी सहमति सहकार्यको वातावरण निर्माण गर्नु सबैभन्दा ठुलो विषय हो। म त्यसको लागि सभापति सम्माननीय दुबेलाई धन्यवाद दिन चाहन्छु। अर्को विषय चाहिँ यो फरक कोणबाट मात्र मैले तपाईँलाई भने, नेपालको राजनीतिमा सायद सम्भवतः थोरै समयमा मात्र यस्तो भएको होला जो चाहिँ पार्टीको सभापति प्रधानमन्त्री नहुनुभएको अवस्था या संसदीय दलको नेता नहुनुभएको अवस्था यो थोरै समयमा मात्र भएको छ। र राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा चाहिँ पार्टी सभापति पार्टी सभापतिको रूपमा हुनुहुन्छ, होइन, र प्रधानमन्त्रीज्यू चाहिँ फरक व्यक्तिको रूपमा हुनुहुन्छ। र सर्वदलीय बैठकमा साँच्चै भन्नुहुन्छ भने हेर्ने हो भने पुरानो हिसाबले गर्दाखेरि चाहिँ प्रधानमन्त्री नै आफै पार्टीको अध्यक्ष या सभापति हुने भएको भएर त्यो प्रधानमन्त्रीले इनिसिएसन लिने विषयहरू पनि हुन्थ्यो होला। तर हाम्रो हकमा चाहिँ वरिष्ठ नेता प्रधानमन्त्री हुनुहुन्छ र पार्टी सभापति चाहिँ त्योभन्दा बाहिर हुनुहुन्छ, पार्टीको नेतृत्वमा हुनुहुन्छ भनेपछि सर्वदलीय बैठकहरूको नेतृत्व गर्ने
4: पार्टीको सभापतिले सर्वदलीय बैठक बोलाए पनि प्रधानमन्त्री उपस्थित हुनु भएन भने पनि कम्तीमा गृहमन्त्रीसम्म उपस्थित हुनुपर्छ यस्तो कुराहरूमा, किन चाहिँ उहाँहरू उपस्थित हुनुहुन्न? जब चाहिँ ढिलो भइसक्छ, होइन, त्यसपछि मात्रै उहाँहरू सक्रिय हुनुहुन्छ, यो किन भइरहेको छ? सरकारको सुस्तता किन भन्ने प्रश्न आउँछ क्या?
5: होइन, यो चाहिँ हाम्रो किनभने सर्वदलीय बैठक पछाडि नै साथै हाम्रो सेन्ट्रल कमिटीको बैठक पनि थियो र यो विषय सेन्ट्रल कमिटीको बैठकमा पनि उठेको थियो र सभापतिज्यूले पनि यही विषयलाई यसरी नै एड्रेस गर्नुभएको थियो, होइन। र अर्को विषय भनेको चाहिँ सर्वदलीय बैठक चाहिँ गृहमन्त्रीज्यू आफै पनि त्यहाँनिर विभिन्न बैठकहरूमा रिपोर्टिङ दिने काममा, किनभने उहाँ त अब मेजर गृह मन्त्रालयकै जिम्मेवारीभित्र पर्छ शान्ति सुरक्षाको विषय, होइन, प्रधानमन्त्रीसित र अन्य सुरक्षा निकायहरूसित काममा व्यस्त हुनुभएको र यो सर्वदलीय बैठक थियो। सर्वदलीय बैठकको हिसाबले क्याबिनेटको सेकेन्ड वरियतामा रहनुभएको मन्त्रीज्यू तथा पार्टीको पनि सेकेन्ड वरियता थर्ड के अरे उपसभापति, होइन, लाई उपस्थित गराएर यो सर्वदलीय बैठक चाहिँ त्यसरी सम्पन्न भएको थियो। अब यसमा पनि हामीले ए यस्तो भयो कि भनेर अड्कलबाजी काट्ने भन्दा पनि जतिखेर जे आवश्यक पर्यो, चाहे त्यो सभापतिले गर्नुभए पनि चाहे प्रधानमन्त्रीज्यूले गर्नुभए पनि, आवश्यकता अनुसार देशको हितमा र अहिलेको स्थिति परिस्थिति सम्हाल्नको लागि आवश्यक कदमहरू चालिरहनु भएको छ। त्यसको लागि अब सभापतिको जुन सक्रियता थियो, जुन उहाँले रात दिन यही विषयमा काम गरिरहनु भएको छ, विभिन्न धर्मावलम्बीहरूसित पनि भेटघाट गरिरहनु भएको छ, पार्टीका नेताहरूसित पनि भेटघाट गरिरहनु भएको छ, सांसदहरूलाई पनि भेटेर निर्देशन दिएर आफ्नो क्षेत्र जाने जिल्ला जाने आम नागरिकको माझमा बसेर यो विषयलाई शान्त बनाउनमा आफ्नो भूमिका खेल्ने भनेर जुन प्रोएक्टिभनेस देखाउनु भएको छ त्यो चाहिँ साह्रै नै अब हामी सबैले भनौँ न गर्व गर्ने किसिमले।
4: जब समयमा अलिकति सरकार सक्रिय भइदिएको भए सुनसरीमै लागेको रासलाई त्यही निभाउन सकिन्थ्यो, यो धेरै जिल्लाहरूमा फैलिन पाउँथेन भन्ने खालको विषय पनि उठेर आएको थियो क्या? त्यसमा त तपाईँ एग्री हुनुहुन्छ नि त, होइन, अलिकति सक्रियता बढी भएको भए त्यही समाप्त हुन्थ्यो नि त, होइन?
5: यो अब काम गर्ने शैली सबै हिसाबले हो, पक्कै पनि गृहमन्त्रीज्यू त्योभन्दा पहिले त्यहाँ उपस्थित भइदिनु भएको भए अड्कलबाजी काट्ने हामीले यो गर्ने भन्ने हो। तर पनि अहिलेको बिचमा अहिलेको अवस्थामा चाहिँ म योभन्दा अगाडि गरिदिएको भए योभन्दा पछाडि गरिदिएको भए भन्ने भन्दा पनि स्थिति सम्हाल्नु हामी सबैको दायित्व हो र स्थिति सम्हाल्नको लागि हामीले सर्वपक्षीय प्रयास गर्नु पर्थ्यो, पार्टीबाट गर्नु पर्थ्यो, सरकारबाट गर्नु पर्थ्यो, त्यो प्रयासहरू आफ्नो तवरबाट भइराखेको छ र जसले सकारात्मक एउटा भूमिका पनि निर्वाह गरिराखेको छ र आम नागरिकबाट पनि एउटा सजग र्याली निकाल्नेदेखि लिएर हामी एकै ठाउँमा छौँ, यो विषयलाई यसरी लिएर जानुपर्छ भन्ने यो हरेक कोणबाट चाहिँ एक हिसाबले सहसहयोग भइराखेको छ र यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ। म कसलाई के गर्ने र सभापतिले नै भनेको लाइन पक्रिने हो भने अहिले कसको दोष छ या कसको कमी कमजोरी छ भन्ने लाग्छ भने सबै सभापतिलाई लाइदिए हुन्छ, मेरो कमी कमजोरी छ, मेरो दोष छ, बाँकी अहिले जे गर्नुपर्ने हो त्यो काममा मात्र गरौँ, धेरै नचाहिने विषयमा हामी बहस पनि नगरौँ भन्नुभएको छ र म पनि त्यही लाइन नै विषय प्रस्तुत गर्न चाहन्छु।
4: अब परिस्थिति अलिकति शान्तितर्फ गएको भन्ने कुरा आएको छ, होइन, समाजमा यतिखेर सरकार छ, तराई मधेस तनावबाट शान्तितर्फ गएको छ, अब भाइचाराको सम्बन्ध राखेर बसेको समाज, एउटै इनारको पानी खाएको समाज, सँगै पधेर पानी पधेर गरेको समाजमा चाहिँ यस्तो क्रियाकलाप राम्रो थिएन, पक्कै पनि राम्रो थिएन, यसमा सबैले समयमै सजग बन्नुपर्छ, यस कुरामा दुई मत पनि भएन, हामीले पनि निरन्तर रूपमा यसको विषयमा आवाज पनि उठाइरहेका छौँ, यहाँको तर्फबाट के छ यसको सुझाव अर्थात् उहाँहरूलाई के छ आह्वान?
5: हामी यो त आम नागरिक हामी हिजो पनि साथ सँगै बसेको एउटै परिवारको रूपमा एउटै मालाको रूपमा बसेको र बेला बेला यस्ता क्रियाकलापहरू विभिन्न ठाउँमा हुने गर्छन् जसले गर्दाखेरि चाहिँ हामी सम्पूर्ण नेपालीलाई दुःख महसुस हुन्छ र फेरि पनि कुनै तत्त्व मिसिएर र यसमा कसैले राजनीतिक रोटी सेक्ने काम गर्नु हुँदैन, यो विषयमा हामी सबैजना संवेदनशील भएर हामी सारा नेपाली एक ठाउँमा उभिएर यो विषयलाई चाहिँ हेर्नुपर्ने हुन्छ, हाम्रो भाइचारालाई कायम गर्नुपर्ने हुन्छ र कहिलेकाहीँ मलाई के पनि लाग्न थाल्यो भने आजभोलि हामी यो सामाजिक सञ्जाल लगायत अन्य विषयहरूमा एकदमै पेचिलो पेचिलो भाषणहरू अभिव्यक्तिहरू दिइराखेको हुन्छौँ, हामीले त्यस्ता अभिव्यक्ति दिँदाखेरि या इन्टरभ्यू दिँदाखेरि देखि लिएर हामीले के लेखिराखेका छौँ, हामीले कतै समाजलाई गलत दिशातर्फ त डोर्याइराखेका छैनौँ भनेर हाम्रा हरेक अभिव्यक्ति हाम्रा हरेक लेखनहरूमा पनि हामी विशेष गरी भनौँ न राजनीतिक दलका नेताहरू, समाजका अगुवाहरू, होइन, त्यस्तै गरेर मिडियाकर्मीहरू सबैजना संवेदनशील सचेत चाहिँ हुन जरुरी छ भन्ने एउटा त्यो म्यासेज यो अहिलेको अवस्थाले दिएको छ भन्ने लाग्छ र हामीले गर्ने क्रियाकलापहरूमा पनि अब अझ बढी संयमता, अझ बढी संवेदनशीलता चाहिँ आवश्यकता छ।
4: अब आज चाहिँ सरकार जुन किसिमले अगाडि बढिरहेको छ जनताका मागहरूमा, जनताका मुद्दाहरूमा, होइन, जनताको लागि चाहिँ डेलिभरी दिने कुरामा तपाईँहरूले जुन तरिकाले चाहिँ जनतालाई आश्वस्त पार्नु भएको थियो, हिजो मत माग्दाखेरि जुन किसिमको सक्रियता थियो, तदारुकता थियो, आज हेर्नुहोस् त राजधानी विभागको दृश्य देखाएर सरकारको व्यापक रूपमा आलोचना भइरहेको छ, त्यहाँको भिडभाड देख्नुभयो, घर घरमा पासपोर्ट पुर्याउँछु भन्ने सरकारले त हेर्नुहोस् त्यहाँको भिडभाडै व्यवस्थित गर्न सकेन भनेर।
5: र अब यो एउटा सानो सानो विषयमा हामीले खण्डन गर्ने हो भने गर्न पनि सकिन्छ, सरकारको पोजिटिभ आलोचना या त खबरदारी गर्नै पर्छ, होइन, अब यो काम गर्दै जाँदा केही कमी कमजोरी हुन सक्छ त्यसमा म सहमत छु, इन्टेन्सन वाइज काहीँ केही गलत छैन र कयौँ विषयहरू चाहिँ तपाईँ अहिले तीन महिनाको सरकारले यो गरेन भन्दै गर्दाखेरि पहिला कस्ता किसिमका कामहरू हुन्थे र के विषयहरू चाहिँ जोडिएर आउँछ, त्यसमा प्रविधि जोडिएर आएको होला, हामीले कस्तो सफ्टवेयर राखेको थियौँ, हामीले के गरिरहेको थियौँ भन्ने यी यावत विषयहरू जोडिन जान्छ, फेरि त्यो जोड्दै गर्दाखेरि खालि पहिलाकालाई दोष दिने भन्ने विषयहरू पनि होला, होइन, भनिसके पछाडि कति कुराहरू चाहिँ गर्न खोज्दा खोज्दै पनि हाम्रा सर्भरहरूले काम नगरिदिने, हाम्रो साइटहरूले काम नगरिदिने यी यावत समस्याहरूको बिचमा पनि सरकारले एउटा काम गर्न खोजिराखेको छ र त्यो दृश्य एउटा होला, तर सँगसँगै सुशासनको जगमा काम गर्न खोज्दै गर्दाखेरि व्यक्तिहरू पक्राउ गर्नु जसले चाहिँ आफ्नो भनौँ न निहित स्वार्थको लागि चाहिँ राज्यको अर्थतन्त्र नै आफ्नो हातमा या थोरै व्यक्तिको पहुँचमा राख्ने व्यक्तिहरू कारागारमा हुनु या त उनीहरूलाई पक्राउ गर्नु, मुद्दा चलाइनु, यस्ता विषयहरू पनि छन् जसले सरकारले गरिरहेको छ। भूमिहीनहरूको अवस्थामा काहीँ कतै लाल पूर्जा वितरणको कामहरू नै भइसकेको छ, होइन, यस्ता यस्ता कामहरू पनि छन् जहाँ भइराखेका पनि छन्। अब हामीले भइराखेको कामलाई पनि टिपेर ल हुँदैछ भन्ने भाष्य चाहिँ निर्माण गर्न पनि जरुरी छ। र मैले भने नि सरकारले कति गर्यो कति गरेन भन्ने कुरा 100 दिन प्लस नै हामीले यो निष्कर्ष निकाल्न चाहिँ गलत हुन्छ भन्ने लाग्छ। होला काहीँ कमी कमजोरी
4: सरकारका कमी कमजोरी धेरै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै आज चाहिँ सरकारको आलोचना गरिरहनु भएको छ, खबरदारी गरिरहनु भएको छ। सरकार चाहिँ जनताको भावना अनुसार अगाडि बढ्न सकेन, यो सरकार जनताको हो कि के हो भन्ने खालका प्रश्न त छोटो समयमै उठ्न थाल्यो नि त। यो किन यसो उकुस किन
5: यसलाई यसरी बुझ्नुपर्छ? नागरिकको पनि र हाम्रो सबैजनाको आशा चाहिँ के थियो भने हामी त्यहाँ जाने साथै सबै कुरा ठिक हुन्छ भनेर। र मैले इलेक्सन अगाडि तपाईँसित यही बहस कार्यक्रममा होस् या कुनै अन्तर्वार्ताहरूमा पनि मैले भने थिएँ, हामीले जाने साथै सबै कुरा जादुको छडी जस्तो एकै सेकेन्डमा ठिक गर्न सक्दैनौँ। यसको लागि समय चाहिन्छ, निश्चित समय हामीले धैर्यताका साथ काम गर्नुपर्ने हुन्छ, त्यो समय नागरिकले पनि हामीलाई दिनुहुन्छ भन्ने विषयहरू मैले राखिरहेको थिएँ। र म आज पनि त्यही भन्छु, हामीले आजको भोलि रूपान्तरणको आशा चाहिँ देख्न सक्छौँ, बाटो चाहिँ त्यतातर्फ हिँडेको पहल गर्न सक्छौँ, होइन, तर ठ्याक्कै रिजल्ट आउनको लागि केही समय लाग्न सक्छ। र त्यसमै कैयौँलाई होइन, अब त राष्ट्र स्वतन्त्र पार्टीको सरकार छ, यो सरकारले त यो गरिहाल्नुपर्ने, यो भइहाल्नुपर्ने भन्ने त समस्याहरू हेर्नुहोस् न, तपाईँ किसानका समस्याहरू होला, होइन, त्यस्तै गरेर मिटर ब्याजका समस्या होला, सहकारी पीडितका समस्या होला, हरेक समस्याहरूलाई समेटेर सम्हालेर जाने कोसिसमा छ, कति सम्हालिराखेको छ। तर आजको भोलि नै सबै विषयहरू टुङ्गिन्छन् भन्ने होइन, होइन, त्यो गरेर सरकारले बिस्तारै कामहरू गरिराखेको छ। त्यसमा पनि अझ सरकारले जुन रफ्तार भनिरहेको छ त्यो रफ्तारमा हुनुपर्छ भन्ने विषयमा त दुई मतै भएन।
4: अब किसानले समयमा मल पाएनन्, अब सुकुम्बासीहरू कहाँ जाने भन्ने अझै पनि तनावमा छन्, अन्दोलमा छन्, उनीहरूलाई जान नागरिकता जारी भएको छ, त्यही जिल्लामा जाऊ भन्ने छ, होइन, यस्तो खालको निर्णय त बन्नु भएन नि त सरकार, होइन, जनताको सरकार, लोकतान्त्रिक सरकार, मास्कोटाजी
5: सरकार निर्णय बन्नु भएन। सरकार राज्य सरकारले आफ्नो अभिभावक त लिनुपर्छ, त्यसमा दुई मत छैन। तर तपाईँ हेर्नुहोस्, नेपालको हकमा हामीले कृषिको समस्यालाई अहिले मात्र जोडेर हेऱ्यौँ भने अहिले भन्ने 32 अर्बको हामीले कृषिको मलको विषयलाई जोडिराखेका छौँ। तपाईँ यो बजेटलाई तपाईँ 50 अर्ब पुऱ्याए पनि यसरी केमिकल फर्टिलाइजर आयात गरेर नेपालको माटो बिगारेर मात्र हामी कहीँ पुग्दै पुग्दैनौँ। अब यस्तो वैकल्पिक बाटोहरूमा पनि हामीले काम गर्नुपर्ने हुन्छ। अरू बेला भन्दा अझ बढी मल आएको अवस्था त्यो हुँदा पनि मलको अभावै छ भनेको
4: होइन, मल छैन, होइन, मल एकदमै कम मात्रामा मात्रै आयात भएको छ। हिजोकाले त गरेनन्, अब आजकाले पनि कतिसम्म लुकाउनु, कति ढाँट्नु, मल छ भने फोरेर निकाल्नु परौ भन्नुभएको थियो क्या अस्ति राजीव खत्रीजीले मलाई, राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले, सरकारले काम गर्न सकेन मलमा, गल्ती स्वीकार्नुपर्छ भन्नुभएको थियो क्या अस्ति भर्खरै। होइन,
5: यसो तपाईँ अब किसानले समयमा मल बिउ पाएन भने किसानलाई सबैभन्दा बढी आवश्यक हुने विषय नै त्यही नै हो, होइन, यसमा पनि केही कमी कमजोरी भएको छ भने नि गल्ती स्वीकार्ने हो, त्यसमा अगाडि बढ्ने हो। तर जसरी केही गर्दै गरेन सरकारले भन्नेमा चाहिँ म सहमत छैन। सरकारले आफ्नो ढङ्गले कामहरू गरेको छ। र अर्को कुरा भनेको वितरण प्रणालीमा तपाईँ सङ्घीय सरकार मात्र छैन, प्रादेशिक सरकार र स्थानीय सरकार पनि सामेल भएका छन्। र प्रादेशिक सरकार र स्थानीय सरकारमा हामी आफै नेतृत्वमा छैनौँ, तालमेल मिल्नलाई गाह्रो छ। तपाईँ विभिन्न स्थितिमा हेर्नुहुन्छ, यो हरेक विषयहरू जोडिएको छ। अब यसो भन्यो भने फेरि के तपाईँहरू सङ्घीय सरकारमा बसेर अन्य दललाई पनि दोष लाउने भन्नुहुन्छ। अब यो दोष लाउने भन्दा पनि हामी कसरी सहकार्य गर्ने भन्ने विषय चाहिँ हो, होइन, त्यही भएर कयौँ अप्ठ्याराहरू चाहिँ देखिएका छन्। वितरण प्रणालीमै पनि अप्ठ्यारोपनहरू देखिएको छ, डुप्लिकेसन्सहरू भएको छ, मल भएर पनि नागरिकले चाहिँ मल प्राप्त नगर्ने भएको छ, होइन। अब यो विषयहरू छन्, यसमा हरेक तह र तबका सामेल तह र तबकाले आफ्नो जिम्मेवारी वहन गर्दै नागरिकको पक्षमा काम गर्नुपर्छ भन्छु म।
4: अब अहिले सरकारको कामहरूबाट जुन किसिमको आशाहरू जनताहरूमा सुरु सुरुमा पलाएको थियो ती आशाहरू कसरी पनि निराशामा गए भनेर भन्दाखेरि एउटा उदाहरणै दिन चाहन्छु म चाहिँ। जस्तो यो वित्तीय अपराधमा व्यवसायीहरू संलग्न भएका कुराहरू छन्, मुद्दा फितलो कि पहुँचको खेल भनेर यतिखेर अब सुरु भएछ लेख्न होइन। आरोपी चुनामुक्त हुँदासम्म मुद्दा कमजोर कि पहुँचको खेल भन्ने प्रश्न यतिखेर उठ्यो। अर्कोतर्फ आवश्यक प्रमाण नजुटाइकन हतारमा काम देखाउन सीआईबी, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सरकारी वकिलको कार्यालयले व्यवसायमाथि मुद्दा चलाउँदाखेरि समस्या सिर्जना भयो, सरकार धरपकडमा गयो भन्ने प्रश्न पनि आइरहेको छ क्या, के भन्नुहुन्छ?
5: अब यो चाहिँ कस्तो छ भनेदेखि, नागरिक के भन्नुहुन्छ भन्दाखेरि भ्रष्टाचारी जति सबै जेलमा हुनु पर्यो भन्नुहुन्छ। अब त्यसलाई नै पक्रिन थाल्यो भने फेरि अर्को आवाज उठ्छ, मुद्दा पितलो भयो, यो भयो, त्यो भयो। हेर्नुहोस्, अब कुन कामलाई प्रायोरिटी दिने भन्ने विषय हो। र तपाईँ साँच्चै भन्नुहुन्छ नि, यो सरकारले साँच्चै केही नगरेको हो भने अहिले सिंहदरबारमा घुमिराखेका बिचौलियाहरू छटपटिया छन्। यो दशकौंदेखि आफ्नो पहुँचमा, सीमित व्यक्तिको पहुँचमा हरेक मन्त्रालय र प्रधानमन्त्रीसम्मको पहुँच राख्ने बिचौलियाहरू जुन थिए तिनीहरू चाहिँ छटपटिराखेको अवस्था
4: के गर्ने। बिचौलिया छटपटिए पनि उहाँहरूको जम्बो टिम छँदैछ त सचिवालयमा, प्रधानमन्त्रीको सचिवालयमा 37 जना छन् अरे सल्लाहकारहरू सोकीहरू, होइन, ऊर्जा मन्त्रीकोमा त्यस्तै छन्, अर्को मन्त्रीकामा त्यस्तै छन्, हुँदाहुँदा लोकसेवा पास गरेर आका कर्मचारीका माथि पनि सहजकर्ता भनेर एउटा आफ्नै दूत बिचौलिया राखिएको छ भन्ने विषय आएको छ। यही हो त सुशासन पारदर्शिता भन्ने प्रश्न छ।
5: यसलाई यसरी हेरौँ, किनभने म चाहिँ के कुन पक्षमा बोल्छु भन्दाखेरि, यदि कानूनसम्म हामीले प्रधानमन्त्रीले आफ्नो सल्लाहकारहरू, आफ्नो टिमहरू खडा गर्न पाउनुहुन्छ भने या अन्य मन्त्रीहरूले राख्न पाउनुहुन्छ भने त्यसलाई त्यही हिसाबले हेरौँ। यदि आउँदैछु एकदमै जम्बो टिम भइरहेछ भने त्यसमा हामीले विचार गर्नुपर्छ। हामी त्यसरी मितव्ययिता अप्नाउने पार्टी पनि भनिराखेका छौँ, आवश्यकता भन्दा बाहिर गएर हामीले त्यस्ता कामहरू गर्नु हुँदैन भन्ने लाग्छ, होइन। र तर होइन, हामीलाई आवश्यक छ त्यस्तो टिमको, त्यस्तो सल्लाहको आवश्यकता छ भने त्यसलाई फेरि बिचौलिया भनेर तपाईँले जसरी भन्न खोजिरहनु भएको छ त्यसलाई चाहिँ फेरि गलत हो, होइन। बिचौलिया होइन, चाहिँ हिजोको दिनमा हाम्रो हरेक तह र तब्कामा बसेर काम गर्ने र सीमित व्यक्तिहरूले मात्र पहुँच पाउने ठाउँमा हामीले आम नागरिकले पनि सिंहदरबारको पहुँच पाओस् भन्ने हिसाबले काम गर्न खोजिराखेका छौँ, सेवा प्रणालीमा सुधार गर्न खोजिराखेका छौँ। र सेवा प्रणाली आजको भोलि नै सुधार हुने विषय होइन, तर कति ठाउँमा त्यो सेवा प्रणालीहरू सुधार भएर पनि आएका छन्। र अल्टिमेटली मेरो चाहिँ के हो यो सरकारप्रतिको आशा भने, ठ्याक्कै सरकारले अब आफ्नो बजेट इम्प्लिमेन्ट गर्ने त बल्ल आज साउनको केही दिनमा हामी आइपुगेका छौँ, होइन। सो हामीले अब आफ्नो कार्यक्रमहरू आफ्नो हिसाबले गर्न पाउने चाहिँ भर्खर साउन लागेपछि, हाम्रो नयाँ फिस्कल इयर सुरु भएपछि भएको छ। र यसलाई थोरै टाइम दिएर कसरी सरकारले काम गर्दो रहेछ, कसरी इम्प्लिमेन्टेसनमा जाँदो रहेछ, कसरी आफूले गरेका बाचाहरू पुरा गर्दो रहेछ, कसरी सेवा प्रणाली सुधार गर्नलाई काम गर्दो रहेछ भनेर केही समय चाहिँ हेर्नुपर्छ भन्ने नै लाग्छ मलाई।
4: अब एउटा कुरा, अब कसरी पनि हामीले पुष्टि गर्नुपर्छ भने, बास्कोटाजी, आरोप लगाएर मात्र होइन, किनभने जुन किसिमले राहदानी छपाई प्रक्रियामा, पासपोर्ट छपाई प्रक्रियामा जर्मन कम्पनीले काम गर्दै गर्दाखेरि फ्रान्सेली कम्पनीका दूतहरू आएर, अझ भनौँ नेपालकै पनि एकजना सिद्धार्थकै नाम गरेका नेपालका प्रतिनिधिहरूदेखि लिएर उहाँहरूले बालुवाटार हुँदै सिंहदरबारसम्म घेरेको, झण्डै झण्डै पार्टी सभापतिले एक्सन नलिएको भए चाहिँ जर्मन र नेपालको सम्बन्ध पनि बिग्रने, अर्बौं बिगो पनि तिर्नुपर्ने, धरोटी रकम पनि तिर्नुपर्ने, फेरि फ्रान्सेलीलाई दिने। र अहिले के सुन्नमा आएको छ भने नि, बोलकबोल नगरिकन, टेन्डरै नगरिकन 1 करोड राष्ट्रिय परिचय पत्र छपाउनलाई फ्रान्सेलीलाई दिइसकियो रे। यसको बारेमा तपाईँले बुझ्नु भएको छ कि छैन? यो नै हो सुशासन, यो नै हो अमन चयन, जनताले यस्तै गर्नलाई पठाएको हुन् सरकारमा।
5: म विधि र प्रक्रियाको पक्षमा हो, भयो रे। यहाँ चाहिँ कस्तो छ भने, इन्फर्मेसन र मिसइन्फर्मेसनको, डिसइन्फर्मेसनको बिचमा हामी छौँ, होइन। कति न्युजहरू हामीलाई साँच्चै हो जस्तो लाग्छ, भोलि त्यो फेरि फ्याक्ट चेकहरू हुँदाखेरि त्यो चाहिँ सही सूचना नहुन पनि सक्छ। र सरकारका कयौँ सूचनाहरू चाहिँ त्यस्ता हिसाबले पनि आएका छन् जसले चाहिँ आम नागरिकमा एउटा भ्रम सृजना गर्ने काम पनि गरेको छ। र अस्ति हामीले केन्द्रीय
4: राष्ट्रिय बारेमा
5: भएर मैले भने नि आम नागरिकलाई पनि म के अपिल गर्छु भन्दाखेरि यो मिसइन्फर्मेसन डिसइन्फर्मेसनबाट बचेर आधिकारिक सूचनाहरू के हो त्यतातिर नै ध्यान दिनुपर्छ जस्तो लाग्छ। र अस्ति हाम्रो सेन्ट्रल कमिटी बैठकमा पनि एउटा के विषय भयो भन्दाखेरि अब प्रत्येक महिना मन्त्रीज्यूहरूले चाहिँ आफ्नो कामको ब्रिफिङ गर्ने सो द्याट हरेक सांसदहरूले हरेक नागरिकलाई आफ्नो सरकारले कस्तो काम गरिराखेको छ फर्स्ट ह्यान्ड इन्फर्मेसन लिएर नागरिकलाई जानकारी दिने होइन। हामी आफै पनि कति सूचनामा कहिलेकाहीँ अलिक कम सूचना प्राप्त गरेको अनि सरकारको तर्फबाट मान्य मन्त्रीज्यूहरूले पनि भन्दै हुनुहुन्छ हामीले यति धेरै काम गरिराखेका छौँ सायद हामीले त्यो विषयहरू चाहिँ आम नागरिकसँग प्रचार गर्न नसकेको या त्यो सूचनाको च्यानल क्रिएट गर्न नसकेको कारणले गर्दाखेरि भ्रामक सूचनाहरूले चाहिँ जग्गा के स्पेस पाइराखेको छ जसले गर्दाखेरि आम नागरिकमा चाहिँ निराशा बढिराखेको छ भन्ने विषयहरू पनि उठेको छ। सो यसलाई सही तरिकाले एड्रेस गरेर जानुपर्छ र आउँदा दिनहरूमा चाहिँ यस्ता भ्रामक सूचना भन्दा पनि के भएको रहेछ भन्ने विषय हो। र यदि
4: प्रकरणमा त सभापतिले हस्तक्षेप नगरेको भए परराष्ट्र मन्त्रीले सक्रियता नदेखाएको भए त बर्बादै हुँदो रहेछ नि त। जर्मनले त्यत्रो
5: तपाईँले यसरी हेरौँ न सभापतिजी के को लागि त सभापतिजी हामी देशको प्रधानमन्त्री को पनि पार्टी
4: सभापति
5: तपाईँलाई म क्लियर गरौँ काहीँ अझ हामी त कस्तो राम्रो स्थितिमा छौँ भन्नुहुन्छ भनेदेखि अन्य स्थितिमा चाहिँ सभापति नै प्रधानमन्त्री हुँदाखेरि अलिक अप्ठ्यारो हुन्थ्यो होला तर अब अहिले त हाम्रो त प्रधानमन्त्रीज्यू माथि पनि अब पार्टी सभापति हुनुहुन्छ काहीँ गल्ती कमी कमजोरी हुन लाग्यो भने सभापतिले त्यसलाई टाइम लिने ए गल्ती कमी कमजोरी हुँदैछ है तिमीहरू यहाँनिर सुध्रिनुपर्छ यहाँनिर चाहिँ यसरी जानुपर्छ यहाँनिर चाहिँ यसरी काम गर्नुपर्छ भनेर सही समयमा उहाँले आफ्नो से राखेर उहाँले यसलाई सम्हालेर गइराख्नु भएको छ होइन। त्यसलाई हामीले सकारात्मक रूपमा लिनु पर्यो र के नसोचौँ भन्दाखेरि प्रधानमन्त्रीज्यू छुट्टै व्यक्ति अनि पार्टी सभापति छुट्टै भनेर नगरौँ उहाँहरू पार्टीको नेतृत्वको जिम्मेवारीमा छौँ र हाम्रो मेन उद्देश्य भनेकै देशलाई सुशासनतर्फ लिएर जाने हो र सुशासनको जग मजबुत तरिकाले हाल्नेमा चाहिँ हामीले कमी कमजोरी गरेका छैनौँ भन्ने लाग्छ।
4: अब जाँदा जाँदै जुन किसिमले संसद दलको नेतालाई समेत पार्टीले चाह्यो भने फिर्ता बोलाउन सक्छ सभापतिले चाहनुभयो भने फिर्ता बोलाउन सक्छ यसमा पनि कतिपयले संशय व्यक्त गरेछन् यो किन आशंका व्यक्त गरे हो केन्द्रीय कमिटी बैठकमा
5: केन्द्रीय कमिटी बैठकमा चाहिँ ठ्याक्कै त्यो आशंका भन्दा पनि के हो भनेर विधानको विषयमा प्रश्न उठाउँदाखेरि सभापतिजीले जुन हिसाबले प्रस्तुत गर्नुभयो विधानमा काहीँ न काहीँ विधिमा हामीले प्रक्रियामा एकअर्कालाई विश्वास गर्नुपर्छ उहाँले त आफैले भन्नुभयो तपाईँहरूले अझ केही छ भने राख्नुहुन्छ हेर्नु सभापतिले मलाई सर्वसम्मति बनाउनु भयो तर मलाई पनि भोलिको दिनमा काहीँ न काहीँ साथीहरूले यस्तो हो भनेर लाग्छ भने मलाई पनि कसरी भनौँ न एउटा त्यो अङ्कुश लाउनु मिल्ने ठाउँ छ भने लाउनुहोस् किनभने यो लोकतन्त्रको सुन्दरता हो र हामीले काहीँ कसैलाई गल्ती कमी कमजोरी गर्छ कि भनेर एउटा डर चाहिँ राखिराख्नुपर्छ र यसले फेरि नराम्रो किसिमको डर होइन हेर्नुहोस् त्यसले पोजिटिभ डर चाहिँ राख्नुपर्छ जसले गर्दाखेरि चाहिँ अघि तपाईँले भने जस्तै काहीँ कमी कमजोरी हुन लाग्यो भने पार्टी सभापतिले पार्टीले यो कमी कमजोरी रोक्नका लागि विभिन्न प्रक्रिया गर्ने र उहाँले अर्को कमिटमेन्ट गरेको पनि तपाईँलाई सुनाइदिउँ यदि तपाईँहरूलाई चाहनुहुन्छ भने म अहिले त के अर्कोचोटिको लागि पनि लेखेर दिन सक्छु भनिसकेपछि यस्ता साना साना विषयमा आशंका गर्नुभन्दा पनि उहाँको इमानप्रति उहाँले बोलेको बोलीप्रति हामी विश्वस्त भएर काम गर्ने हो र उहाँले त्यो काम गर्ने शैलीमा चाहिँ काहीँ पनि कमी ल्याउनु भएको छैन उहाँहरू एकअर्काको परिपूरक हो भनेर नै बुझौँ र त्यसरी नै अगाडि जान्छ यस्ता साना विषयलाई जोडेर आन्तरिक पार्टीका आन्तरिक विषय र कानुनमा केही हामीले राख्नुपर्ने विषयहरूलाई जोडेर बाहिर आशंका क्रिएट गर्नुपर्ने केही स्थिति नै छैन।
4: समीक्षा पासकोटा चाहिँ यहाँको महत्वपूर्ण समय सुझाव सम्वादका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु म। नमस्कार
5: राष्ट्रिय
4: स्वतन्त्र पार्टीका सांसद कानुन समिति सभापति समीक्षा पासपोर्ट आदरणीय श्रोता नेपाली बसमा छोटो विषयमा पुनः उपस्थित रहेछौँ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आइएमई गरौ।
2: ए भति, त एकाएक शाकाहारी भइसले कमजोर होला है, कमजोर
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नि राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। खरो विषयमा चरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
1: यति राम्रो भेषमा स्वतन्त्र नागरिक समूहका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ। धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ।
2: थ्याङ्क यू सो मच।
1: अहिले कहाँ हुनुहुन्छ तपाईँ?
2: म यतिखेर सिराको गोल बजारमा छु, जहाँ अस्ति दुःखद घटना घट्यो, गणेश यादवको चाहिँ मृत्यु भयो, त्यो ठाउँमा छु र
1: उहाँका
2: परिवारजनहरूसँग पनि आज हामी भेट्दैछौँ र यहाँको अवस्था चाहिँ अहिले शान्तितिर उन्मुख भइराखेको छ। हामी एउटा अभियानमा छौँ मधेसमा, जसरी सुनसरीबाट घटना घटिसकेपछि मान्छेहरूमा एउटा त्रास के हुने हो मधेस प्रदेशमा, अब त्यहाँ ठुलो समस्या आउने हो कि विद्रोह हुने हो कि भन्ने थियो। अब बिस्तारै मधेस शान्त हुँदैछ, अब सामूहिक सद्भाव, धार्मिक सहिष्णुता, एकता आजको आवश्यकता हो र सबै नेपालीहरूमा एउटा सन्देश गएको छ कि मधेसमा अब केही पनि हुँदैन,
1: जाँदैन
2: मधेसमा, अब सहमति सहकार्य एकता मेलमिलाप र सद्भावको यात्रा सुरु हुँदैछ। त्यतातिर अहिले चाहिँ जनजीवन गइराखेको छ,
1: नागरिकहरू सडकमा आइसकेन,
2: प्रहरी पनि छ, नेपाली सेनाले पनि गस्ती गरिराखेको छ, सेना पनि परिचालित भएको छ गोल बजारमा। हामीले नेपाली सेनाका परिचालित जवानहरूसँग पनि विभिन्न पक्षसँग पनि कुराकानी गऱ्यौँ, एकदम राम्रो छ वातावरण। मैले के भन्न खोजेको छु भन्दाखेरि अहिले हामीले एकता सहकारी मिलमिलाप र सामूहिक सद्भावको सन्देश दिने हो। अब नेपालीहरू एकासँग मिलेर बसेको समाज हो, नेपाल र नेपालीको इतिहास लामो छ तपाईँलाई थाहा छ, किन भन्दाखेरि नेपालमा कुनै पनि द्वन्द्व कसैले पनि अहिले स्वीकार्दैनन्, नेपालमा कुनै पनि हिंसा अहिले कसैले पनि स्वीकार्दैनन्। अब नेपाललाई हामीले शान्त बनाउने हो, शान्ति नेपाली जनताको चाहना हो। त्यसैले स्वतन्त्र नारी अभियानको म अध्यक्षको नाताले मधेसका धेरै जनताहरूसँग मैले भेटेँ, धेरै पक्षहरूसँग मैले कुराकानी गरेँ र हामीले हिजो वीरगन्जमा उदोपति व्यापारीसँग प्रमुख जिल्लाधिकारी भोला दाहालसँग भेट्यौँ, त्यसपछि बारामा उदोपति व्यापारीहरूसँग भेट्यौँ, त्यहाँ पनि अन्तर्क्रिया गऱ्यौँ, हामीले त्यसरी रोहतरमा आएर पनि अन्तर्क्रिया
1: गऱ्यौँ।
2: एकदम के भनिरहनु भएको छ भन्दाखेरि मधेस अब शान्त हुन्छ, आत्मिनु पर्दैन र यहाँ धार्मिक सहिष्णुता र एकता कायम हुन्छ, किन भन्दाखेरि भाइचारा कायम हुन्छ, कुनै पनि समस्या आउँदैन, आउन दिनु हुँदैन भन्ने कुरामा मधेसी जनता एकदम ढुक्क छन्। आत्मविश्वासका साथ मधेसी जनताको भनाइ के छ भन्दाखेरि अहिले उहाँले खोजेको शान्ति नै हो, उहाँले खोजेको एकता नै हो, मेलमिलापै हो, एकले अर्कालाई सम्मान गर्ने। किन भन्दाखेरि धर्मको कुरा गर्दाखेरि मधेसमा एकले अर्कालाई सम्मान गर्ने परम्परा छ, यो विगतदेखि वर्तमानसम्मको इतिहास हामीले हेर्नुपर्छ। यहाँ कुनै पनि धार्मिक द्वन्द्व विवाद मधेसी जनताले स्वीकार गर्छ,
1: त्रासको वातावरण छैन, यो हिजो अस्तिकै घटना हो होइन, किनभने उनीहरू तपाईँ अझ फेरि केही हुन्छ कि भन्ने टाइपको चाहिँ त्यो त्रसित मानसिकतामा छैनन् नागरिकहरू।
2: अब नागरिकहरूको भनाइ सुन्दाखेरि उहाँहरूको भनाइ के छ भने अब यहाँ शान्ति सुरक्षा अमान चयन होस्, कुनै पनि समस्या नहोस्, नेपाली सेनाले राम्रो काम गरेको छ शान्ति सुरक्षा अमान चयन राख्नको लागि र सद्भावलाई कायमै राख्नको लागि, यहाँ कुनै पनि हिंसा द्वन्द्व चाहिँ नहोस् नभड्कियोस् भनेर नेपाली सेना सचेत भएर काम गरिराखेको छ, सेना परिचालित भएको ठाउँमा राम्रो वातावरण पनि बनेको छ। त्यसैले गर्दाखेरि मसँग पनि अहिले धेरै मान्छेहरू यहाँ हुनुहुन्छ, जनताहरू हुनुहुन्छ, मैले उहाँहरूको अनुहार हेरिरहँदाखेरि पनि उहाँहरूको मनमा त्रास त छ कि हुने हो, त्रास छ नभएको होइन, तर पनि उहाँहरू त्रासको बिचमा पनि शान्ति चाहनुहुन्छ, मेलमिलाप चाहनुहुन्छ, एकता चाहनुहुन्छ। म अहिले एउटा जुन किसिमको घटनाको तपाईँलाई चाहिँ यहाँ वर्णन गर्न चाहन्छु, व्याख्या गर्न चाहन्छु। हामी गणेश यादवलाई गोली लागेकै ठाउँमा छौँ, यहाँ अहिले जनताहरू हुनुहुन्छ, धेरै जनताहरू हुनुहुन्छ, हामीले यहाँ धेरै पक्षसँग कुराकानी पनि गऱ्यौँ, आज बिहानैदेखि हामी गोल बजारमा छौँ, सिरामा छौँ, सिराका विभिन्न ठाउँमा छौँ। हिजो राति गृहमन्त्रीले गणेश यादवको परिवारसँग

0: एउटा सम्झौता पनि गर्नुभएको छ, त्यो सम्झौता कारण गरी कुरा पनि उहाँले बताउनु भएको छ। र गणेश यादवलाई सही घोषणा गर्ने, उहाँको परिवारलाई क्षतिपूर्ति दिने, रोजगारी दिने र उहाँको परिवारका केही सदस्यहरूलाई निशुल्क पढाइदिने र केही परिवारका सदस्यहरू बिरामी हुनुहुन्छ गणेश यादवको र निशुल्क उपचार गरिदिने गृहमन्त्री सुबन्धुले घोषणा गर्नुभएको छ। र अब आजै गणेश यादवजीको दाह संस्कार गर्ने कुरा पनि गृहमन्त्रीले बताउनु भएको छ, पोस्टमार्टम रिपोर्ट आइसकेपछि। त्यसैले हामी अहिले मूल बजारमा छौँ र मधेसको भूमिबाट म एकताको सन्देश दिन चाहन्छु, सामाजिक सद्भावको सन्देश दिन चाहन्छु। अब मधेसमा कुनै पनि अशान्ति यहाँको जनताले चाहेका छैन, अशान्ति हुँदा पनि हुँदैन, मधेसमा अब राम्रो बाटोमा बन्दैछ, भन्नुपर्छ। एक आपसमा यहाँ मिलेर बसेको समाज हो मधेस भनेको, र जुन किसिमको छ नि नेपालीहरूमा एकताको गजबको संयोग पनि छ, भावना पनि छ मधेसमा। मैले धेरै जनतालाई, हजारौँ जनतालाई भेटिन्छुदेखि आजसम्म व्यापक रूपमा अहिले अन्तर्क्रिया गरी हरेक पक्षसँग कुरा गर्दाखेरि पनि उहाँहरूको भनाइ छ, मधेसमा कुनै पनि हिंसा नहोस्, कुनै पनि द्वन्द्व नहोस्, कुनै पनि छ नि हिंसात्मक गतिविधि नहोस् र शान्तितिर मधेस अगाडि बढोस्। एकदम यहाँका जनताले चाहेका छन् शान्ति समृद्धि नै चाहेका छन्। मधेसमा समस्याहरू छ नभएको होइन, अहिले म समस्या कुरा गर्न चाहन्नु, यहाँ विवेकको पनि समस्या छ। मधेसमा जसरी विकास हुनुपर्छ त्यसरी विकास भएको पनि छैन, तर पनि सुनसरीमा घटना घटिसकेपछि मधेसमा जुन किसिमको अब संकट आउने हो कि
1: सुनसरीमा यो घटना घट्यो, सुनसरीबाट यो चाहिँ आगो सल्कियो, तर सरकारले समयमा काम गरिदिएको भए, समयमा त्यहाँ पहुँच बढाइदिएको भए, समयमा सुनसरी पुगेर चाहिँ त्यहाँका जनताहरूलाई चाहिँ होइन अलिकति आश्वस्त पारिदिएको भए चाहिँ यो सिराहा, पर्सा, सप्तरी, जनकपुरसम्म यो आगो फैलिन्थेन। सरकारको तदारक त त्यति राम्रो भएन, सरकार वेट एन्ड सीमा बस्यो, कानमा तेल हालेर बस्यो, चार दिनपछि मात्र सक्रिय भयो भन्ने आरोपलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ?
0: अहिले यस बारेमा मधेसमा पनि व्यापक रूपमा जनताहरूले प्रश्न गरे, बहस भएको छ, तर पनि पछिल्लो समय आएर गृहमन्त्रीको सक्रियता बढ्यो, प्रधानमन्त्रीको स्वयं सक्रियता बढ्यो, प्रधानमन्त्री विभिन्न पक्षहरूसँग भेट्नुभयो, मधेसका नेताहरूसँग, मधेस सरकारका नेताहरूसँग, बुद्धिजीवीहरूसँग, मधेसवादी दलका नेताहरू मात्रै होइन आफ्नै पार्टीका सांसदहरूसँग, विभिन्न पार्टीका सांसदहरूसँग पनि प्रधानमन्त्रीले संवाद सुरु गर्नुभयो, राष्ट्रको नाममा सम्बोधन गर्नुभयो अस्ति। त्यसपछि गृहमन्त्रीले पनि पीड़ित परिवारहरूसँग सम्झौता गरेर अहिलेको अवस्थालाई सहज बनाउनको लागि जुन पहलहरू भएको छ, पहिले गरेको भए अवस्था आउँथेन, भन्ने पनि छन्
1: सर्वदलीय बैठकमा होइन। रवि लामिछानेजीले जस्तै सर्वदलीय बैठक आह्वान गर्नुभयो, तर त्यहाँ चाहिँ गृहमन्त्री उपस्थित हुनुभयो, प्रधानमन्त्री उपस्थित हुनुभयो, यो पनि त आलोचित बनियो नि त होइन?
0: होइन, सर्वदलीय बैठकमा पार्टी सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पनि जानुपर्थ्यो, गृहमन्त्री पनि जानुपर्थ्यो, मैले त अघिदेखि नै भनेको छु। तर तपाईँलाई एउटा राम्रो कुरा भन्न चाहन्छु, सकारात्मक कुरा गर्न चाहन्छु, आज पनि नकारात्मक कुरा गर्न चाहन्न। हामीले एउटा अभियान सुरु गरेका थियौँ माइतीघर मान्डेलाबाट, फोटो नारी अभियानले एउटा धार्मिक गुरुहरूलाई, सबै धर्मका धार्मिक गुरुलाई एक ठाउँ राखेर, हिन्दूका, मुस्लिमका, इसाईका र बुद्ध धर्म मान्नेहरू, बुद्धिस्ट धर्म मान्नेहरूको हामीले चाहिँ गुरुहरूलाई एकै ठाउँमा राखेर माइतीघर मन्डेलाबाट हामीले एउटा अभियान गरेका थियौँ, त्यो अभियान सार्थक हुँदैछ, त्यसलाई सबैले फलो गरेका छन्, सबैले त्यसलाई आत्मसात गरेका छन्। हिजो राष्ट्रिय पार्टीको सभापति रवि लामिछानेले पनि धार्मिक गुरुहरूलाई बोलाउनु, हिन्दू र मुस्लिमका गुरुहरूलाई बोलाएर एउटा सहकार्यको लागि हामी अब द्वन्द्व र विवादमा जानु हुँदैन, मिलेर बसेको समाज हो भनेर जुन सन्देश दिनुभयो, मैले चार दिन अगाडि माइतीघर मन्डेलाबाट एउटा घोषणा गरेको थिएँ, अब हामी शान्ति सद्भाव र एकतामा जानुपर्छ भनेर त्यसलाई सबैले स्वीकार गरेका छन्। र ऋषि धमला यतिखेर मधेसको भूमिमा छ, मधेसमा सङ्कट आयो भने ऋषि धमला जहिले पनि मधेस जनताको साथमा रहनेछ। मधेस आन्दोलन हुँदाखेरि 62-63 सालको आन्दोलनदेखि पछिल्लो समयमा मधेसी जनतालाई जब समस्या पर्छ, बाढी पहिरो जान्छ, जब सुक्खा चाहिँ आउँछ, जब पानी पर्दैन, अनि यहाँका किसानहरू जब पीडामा हुन्छन्, जब किसानहरूले मल पाउँदैन, बिउ पाउँदैन, सिँचाइ हुँदैन, ऋषि धमला मधेसको भूमि आउँछ। अहिले पनि म मधेसको भूमिमा आएको छु, जब मधेसमा एउटा सङ्कट आउने हो कि, मधेसमा द्वन्द्व हुने हो कि भनेर त्यसलाई समायोजन गर्नको लागि, त्यसलाई सरलीकरण गर्नको लागि, द्वन्द्व व्यवस्थापन गर्नको लागि म यहाँ आएको छु। अब द्वन्द्व होइन, एकदम राम्रो बाटोबाट भन्दैछ, शान्ति सुरक्षाको राम्रो प्रत्याभूति जनताले पाउनुपर्छ, पाउनको लागि बाटोमा भन्दैछ।
1: त्यहाँको केही सुझाव छ अन्तिममा जाँदा जाँदा केही आह्वान छ?
0: मेरो आह्वान छ, के आउँछ भने थिम बम्थी तपाईँले जसरी कार्यक्रम चलाउनु भएको नेपाली बहस, नेपाली बहस सबैभन्दा बढी जनताले सुन्ने कार्यक्रम मार्फत म यो मधेसको भूमिबाट गोल बजारबाट सिरा जिल्लाबाट के भन्न चाहन्छु भन्दाखेरि अब देशमा सरकारी मेलमिलाप एकता सामाजिक सद्भाव धार्मिक सहिष्णुता आजको आवश्यकता है यतातिर हामी सबैले ध्यान दिनुपर्छ। द्वन्द्व विवाद होइन, झगडा होइन, हिंसा होइन, अब समृद्धि विकास मेलमिलाप एकता म दिन चाहन्छु र सबै नेपाली मिलेर बसेको समाज हो नेपाली समाज, यो समाजलाई हामीले बचाउनुपर्छ, अगाडि बढाउनुपर्छ, एक आपसमा मिलेर बस्नुको विकल्प छैन, त्यतातिर हामी सबै एक भएर जानुपर्छ भन्ने सन्देश दिन चाहन्छु।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मधेसमा सद्भाव कायम गरेर फर्किनुहोस्, शुभकामना छ, नमस्कार। स्वतन्त्र नागरिक समूहका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमल आदले स्वतन्त्र नेपाली बसपछि विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो
1: देश हो खुशीको कनेक्सन
2: यो
0: हरो विषयमा तरो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चौचौ
5: ग्लोबल आयरी ब्याङ्क सबैका लागि ब्याङ्क
6: डिस होम इन्टरनेट यतिखेर हाम्रो बेसमा मधेस मामिला जानकार एवं नागरिक समाजका सचेतक गणेश मण्डल हुनुहुन्छ. मण्डलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
7: गुड मर्निङ, धन्यवाद.
6: अब यतिखेर सुनसरीबाट सल्किएको आगो तराईको पर्सा जनकपुर होइन सप्तरी सिराहा अब धेरै नागरिकहरू घाइते छन्. हेर्नुहोस्, धेरैले चाहिँ ज्यानको आहुति दिनु पर्यो होइन, कतिपयको मृत्यु भएको छ, अझै पनि बेडमा छटपटाइरहेका छन्. यो समग्र कुरालाई हेर्दाखेरि चाहिँ त्यहाँको अहिलेको अवस्था र चाहिँ मधेसमा देखिएको यो तनावलाई तपाईँले कसरी हेर्नु भएको छ?
7: कुरा चाहिँ मतलब के देखेँ भने तपाईँको श्रावण महिना मतलब हरेक वर्षमा आउने महिना हो. श्रावण महिनामा हिन्दूहरूले अब त्यहाँ जहाँ चाहिँ घटना घटेको छ, सुनसरीको देवानगन गाउँपालिकाको कप्तानगञ्जमा, त्यो ठाउँमा चाहिँ त्यो ठाउँका मान्छेहरू हरेक साल चाहिँ कोसीमा गएर पानी ल्याएर शिवालयमा चढाउने प्रचलन थियो. यसपालि दुर्भाग्य हेर्नुहोस् कस्तो घटना घट्यो. ज यसपालिको दुईवटा शनिबार चाहिँ सोमबार चाहिँ मान्छेहरूले उसमा चाहिँ के भन्छ नदीमा गएर पानी ल्याएर शिवालयमा चढाउनै पाएन. पुरै समाज चाहिँ शोकाकुल छन् र मलाई लाग्दैन त्यहाँका चाहिँ मुस्लिम कम्युनिटीले केही आफ्नो चाहिँ धार्मिक चाडपर्व गर्दै गर्दाखेरि हिन्दूहरूबाट कहिले आक्रमण भएको. मेरो 10-12 वर्षदेखि यो हिन्दू मुस्लिमको झगडा चाहिँ देखिरहेछु होइन नेपालमा. तर मुस्लिमलाई उसको चाडपर्वमा हिन्दूले आक्रमण गरेको त्यो मैले देखाएको छैन. तर अस्ति चाहिँ कसरी अब उहाँहरूलाई चाहिँ पुनः चाहिँ यो बारम्बार भइरहने विभिन्न ठाउँमा भइरहने घटना मध्ये चाहिँ त्यो कप्तानगञ्जमा पनि चाहिँ हिन्दूहरूमाथि जुन किसिमको पर्वतापन तरिकाले दमन भयो या पुलिसबाट भयो या कि बाहिरबाट भयो क्लियर त भएको छैन. तर मान्छेले अहिले धेरै सुरक्षा निकायको मान्छेहरूले भन्न थालेछ पुलिसकै गोली हो त्यो भनेर भन्न त त्यो एकदम निन्दनीय छ. र मैले चाहिँ त्यो व्याख्या गर्न सक्ने अहिलेको अवस्थामा चाहिँ त्यो
6: सरकारको जुन तदारुकता सरकारको सक्रियता अलिकति अगाडि भइदिएको भए सुनसरीबाट सल्किएको यो राको चाहिँ धेरै जिल्लाहरूमा प्रवेश गर्दैन थियो भन्ने पनि छ धेरैको होइन. यसमा के छ तपाईँको?
7: सरकार त धेरै सम्भावित घटनाहरूको बारेमा यो सरकारले अनुभव पनि छैन, जानकारी पनि छैन. अल्लाहले पलाएर सरकार चलिरहेछ. यो त तरिकाले त अब सम्भावित हुन सक्ने जोखिमहरूको बारेमा उहाँहरूलाई पनि थाहै हुँदैन क्या.
6: होइन, अब सरकारले त हरेक कुराको निगरानी राख्नु पर्यो. सरकारले अब के हुँदैछ देशमा सबै कुराको जाँचबुझ गर्नु पर्यो. प्रहरी सुरक्षा दस्ता पनि त्यो किसिमले कन्भिन्स हुनु पर्यो होइन. त्यो गर्न सकेन अहिलेको सरकारले, दुईटै नजिकको सरकारले. गणेशजी,
7: होइन, यो सरकार चाहिँ त्यो नम्बर भन्ने मात्रै सबै कुरा हुँदो रहेछ. सरकार भनेको भावना पनि हो, सरकार भनेको अपनत्व पनि हो, सरकार भनेको अभिभावक पनि हो, सरकार भनेको परिवार पनि हो. त्यो कुराहरू बाँकी कुरा नम्बर बाहेक बाँकी कुरा यो सरकार र नागरिकको बिचमा केही छैन, बुझ्नुभयो नि. त्यसैले यो सरकार चाहिँ आम नेपाली नागरिकको भावनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन, आम नेपाली नागरिकको चाहिँ तपाईँको चाहनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन, आम नागरिकको सपनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन. यो ओन्ली चाहिँ नम्बर मात्रै भएर सरकार हुँदो रहेन छ. त्यसैले मैले यो सरकारलाई पुरै आम नेपाली नागरिकको चाहिँ मतलब भावना चाहना अब चाहिँ उसको सम्भावनाको सरकार मैले देखिरहेको छु पनि सकिरहेको छैन.
6: अब भनिसके पछाडि चाहिँ अब अहिले जुन सुशासनका नाराहरू आएका छन् होइन, अब समाजलाई मिलाएर लैजाने, त्यसपछि देशलाई पनि मिलाएर लैजाने, अब सबै नागरिकहरूले चाहिँ एउटा सुखको अनुभूति गर्छन् अब यो मुलुकमा भनेर जुन किसिमको नारा दिएको थियो, मधुमास पनि पूरा गर्यो सरकारले, त्यो ढङ्गले अगाडि बढ्न सक्यो कि सकेन, छिमेकीहरूसँगको सम्बन्ध कस्तो राख्यो सरकारले आज?
7: अब यो सरकारलाई मैले अत्यन्तको भाषामा एक्सटेन्डिङ एजेन्ट भन्छु क्या। एक्सटेन्डिङ एजेन्ट भनेको के हो भने खर्चका कुराहरू चाहिँ मतलब चाहिँ यो यहाँ खर्च गर्ने, यहाँ खर्च गर्ने, यहाँ खर्च गर्ने, यहाँ खर्च गर्ने, त्यो चाहिँ देखाउने, तर नागरिकको जीवन स्तर उकास्नको लागि नागरिकलाई यो सेक्टरबाट यसरी फाइदा हुन्छ र आज तपाईँले 500 रुपियाँ कमाउँदै हुनुहुन्छ, भोलि चाहिँ 700 रुपियाँ कमाउनुहुन्छ भनेर देखाउन सक्ने सम्भावना देखाउन सक्ने यो सरकार भएन। त्यसैले चाहिँ अर्निङ लिडर हुनुपर्ने, गभर्मेन्ट भनेको अर्निङ लिडर पनि हो होइन। नागरिकले चाहिँ आज चाहिँ खेमजीले तपाईँ 1000 रुपियाँ दैनिक कमाउँदै हुनुहुन्छ मिडियाबाट भने, भोलि चाहिँ तपाईँलाई चाहिँ यसैलाई अलिकति आधुनिक बनाएर यसलाई चाहिँ 1000 रुपियाँबाट 10000 कमाउन सक्ने चाहिँ बनाउँछु भनेर त्यो किसिमको चाहिँ एउटा सोच हुनुपर्ने, त्यो नभएर स्पेन्डिङ एजेन्ट चाहिँ यहाँ यहाँ खर्च गर्छु, यो खर्च गर्छु भन्ने किसिमले चाहिँ हिँडेका छन् होइन। अनि कर्मचारीलाई कटौती गरेका छन्, उता यता चाहिँ सक्रिय सचिव राख्छु भनेका छन्, आफ्नो एउटा मन्त्रीले चाहिँ 21-21 27-27 मतलब चाहिँ सचिवालयमा मान्छे राखेका छन्। यो चाहिँ सुशासनको कुनै चाहिँ मतलब मापनभित्र पर्छ जस्तो मलाई लाग्दैन
6: होइन। अहिले चाहिँ यो त द्वितीय नजिकको सरकार हो, यसले चाहिँ हामीले संविधान संशोधनदेखि लिएर हरेक मुद्दाहरूलाई चाहिँ राम्रोसँग होइन सक्रियताका साथ अगाडि बढाउन सक्छ, सबैलाई मिलाएर ल्याएर सक्छ, तर कता कता के अलमल जस्तो, कता कता के बिर्सेको जस्तो, यो यो किन भइरहेको छ?
7: होइन, यो तपाईँहरूले अहिले धेरै मिडियामा प्रयोग हुने शब्द यो सरकार द्वितीयको सरकार हो, संविधान संशोधन गर्न सक्छ, संविधानको कमा परिस्थितिसम्म पनि चेन्ज गर्न सक्दैन। यो सरकार भनेको यथास्थितिकै निरन्तरता हो, बुझ्नुभयो नि? हिजोकी बिहोली शेरबहादुर प्रचण्डहरू जुन सरकार थियो त्यही सरकारको निरन्तरता हो, त्यही संविधान हो, त्यही व्यवस्था हो, त्यही संरचना हो, त्यही चाहिँ मतलब तपाईँको कार्य हो, शैली हो, केही फरक छैन, बुझ्नुभयो नि? अब यसको चाहिँ प्रतिनिधि सभामा नम्बर होला 181, तर राष्ट्रसभामा छैन होइन। संविधान संशोधन गर्नको लागि के भन्छ प्रदेश सभाको पनि कुनैको धेरै इस्युहरू छ, त्यहाँ पनि तपाईँलाई चाहिँ मतलब ऊ गर्नुपर्छ, पास गर्नुपर्छ, राष्ट्रसभामा पास गर्नुपर्छ। त्यसैले कोमा परिस्थितिसम्म पनि यो सरकारले यो संविधानको चेन्ज गर्न सक्ने हैसियतमा छैन।
6: अहिले मधेसको अवस्था के छ बुझ्नुभयो? त्रसित छ वा चाहिँ मधेस शान्त भइसकेको छ?
7: मधेसको अवस्था निकै भयावह छ, र यो मधेसको होइन देशकै अवस्था भयावह छ। हामी चाहिँ मुलुकको एउटा ठुलो चाहिँ कालखण्डको चाहिँ एउटा चाहिँ यस्तो चरणमा उभिएका छौँ, यहाँबाट चाहिँ यो इस्युहरू अगाडि बढ्यो भने हामीले कसरी सम्हाल्ने भनेको, कसले सम्हाल्ने, को अभिभावक हुने, कतै छैन। अहिले जुन सांसदहरू जुन जुन जहाँबाट जित्या छ ती सांसदहरूको हैसियत यस्तो छ कि उनीहरू हिँड्दा हिँड्दै चाहिँ जागिर खान चाहिँ काठमाडौँको सडकमा कुद्दा कुद्दै सांसद भएकाहरू होइन, मतलब एउटा चाहिँ खर्दा सुभाको जागिर पाउन पाएर चाहिँ राजनीतिमा लागेकाहरूलाई चाहिँ समाजले चाहिँ आफ्नो लिडर मानेको छैन, तर चाहिँ जनप्रतिनिधि चाहिँ अहिले देखियो, तर त्यो जनप्रतिनिधि भनेपछि मतलब एउटा चाहिँ परिवेशको चाहिँ त्यो उपज भयो, तर नेता होइन तिनीहरू, समाज चाहिँ अहिले लिडर विहीन छ। यो अवस्थामा अब यदि यो समस्या चाहिँ यो सम्प्रदायिकता बढ्यो भने देश चाहिँ निकै नै ठुलो खाडलमा जान सक्ने सम्भावना म देखिरहेको छु। अर्को कुरा चाहिँ छिमेकीहरूको चाहिँ सँग चाहिँ यो सरकारको राम्रो सम्बन्ध छैन, नागरिकसँग चाहिँ सम्बन्ध चाहिँ विश्वास छैन, सरकारको नागरिक नागरिकको सरकारप्रति विश्वास छैन, अपोजिसन अपोजिसनै भइहाल्यो। युवाहरूको एउटा जुन उठ्यो आशा थियो, त्यो आशा चाहिँ यो 3 महिनाभित्र नै चाहिँ निराशामा परिणत भइसकेको छ। कर्मचारीहरू चाहिँ त्राहिमान छन्, व्यापारीहरू त्राहिमान छन्। यो सरकार चाहिँ एक किसिमले चाहिँ मतलब चाहिँ भस्मासुर जस्तै, भस्मासुरको कारणले गर्दा एक समयमा चाहिँ सारा देवी देवताहरू त्राहिमान थियो, त्यस्तै किसिमले अहिले चाहिँ आम नागरिकहरू, व्यापारीहरू, कर्मचारीहरू, त्यसपछि चाहिँ तपाईँको चाहिँ युवाहरूदेखि लिएर मधेसका मान्छेहरू सबै प्रकार त्राहिमान छ। मधेसका मान्छे किन कुन अर्थमा भन्यो भने दुईटा बेङ्गलबाट, एउटा चाहिँ त्यो बर्डरमा जुन 100 रुपियाँको कुरा उठाएको थियो नि त्यतिखेर, त्यसको कारणले अहिले चाहिँ साम्प्रदायिकता दङ्गाको कारणले गर्दा अपोजिसनहरू चाहिँ कानुनी राज छैन, कुनै पनि बेला कसैलाई लगेर थुम्केला भनेर, युवाहरूको अब भविष्य यहाँ देखिरहेको छैन भनेर उनीहरू निराश भइसकेको छ। यस्तो किसिमको मल्टिपल भौमरीमा सरकार अहिले चाहिँ देश गएछ, त्यसको चाहिँ एकदमै मतलब चाहिँ कसरी सम्हाल्ने यो सरकारसँग चाहिँ त्यो खुबी पनि देखिरहेको छैन, झन् भौमरीमा चाहिँ अन्यलतामा फसाउँदै लगिरहेछ। त्यसैले चाहिँ मलाई गाह्रो लाग्छ र मधेसमा चाहिँ अहिले अस्ति जुन आइतबार राति जुन घटना घट्यो, त्यो घटना जुन समुदायबाट घट्यो, त्यो समुदायका धार्मिक गुरुहरू, धार्मिक गुरु भनेपछि यो चाहिँ त्यो उसको होइन, त्यो मतलब नेसनल कमिटीहरू हुन्छन् मुस्लिमहरूको, त्यो कम्युनिटीका चाहिँ प्रमुखले चाहिँ आएर बोल्नु पर्यो, यो देश अस्तिको घटनामा चाहिँ हाम्रो गल्ती भयो, हामी माफी माग्छौँ, त्यो किसिमको अभिव्यक्ति अहिलेसम्म आएको छैन भनेपछि चाहिँ राज्यले चाहिँ केही कुराहरू सम्झौता गरिरहेछ, 10 लाख रुपियाँ सहित भयो, त्यसमा मृत्यु भयो भयो त्यसलाई सहित घोषणा गरिदियो होइन, सहित घोषणा गरिदियो, 10 लाख दियो, त्यसपछि चाहिँ अब उसको परिवारलाई जागिर दिने सरकारले अपनाएको रवैया के हो भने, तपाईँको तपाईँले जागिर चाहिएछ भने तपाईँले एउटा परिवारमा एकजना मान्छेलाई गुमाउनुहोस् र त्यसपछि तपाईँको परिवारको अर्को कुनै सदस्यलाई जागिर दिन्छु भने यो ट्रेन बसाउन खोजिरहेछ होइन, यो गलत हो। यस्तो किसिमले चाहिँ आउने दिनमा चाहिँ पर्ने चाहिँ छाप चाहिँ साह्रै नै गलत हुन्छ। त्यसैले चाहिँ मधेस अहिले निकै नै चाहिँ दोहोरो चाहिँ तेह्रो चाहिँ चपेटामा परिरहेछ। एउटा चाहिँ सहज रूपमा प्राकृतिक रूपमा भारतसँग भएको सम्बन्धमा पनि अहिले दरार आयो, त्यो बर्डर इस्युले गर्दा भने चाहिँ मिलेर सदियोदेखि मिलेर बसेको चाहिँ मधेसी समुदाय यो जसभित्र थारू पनि पर्छ, मुस्लिम पनि पर्छ, यो मधेसी पनि पर्छ, हिन्दू पनि पर्छ, त्यहाँ चाहिँ त्यो किसिमको त्राहिमान छ। त्यसैले चाहिँ अहिले मधेसको अवस्था ठिक छैन।
6: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो गणेश मण्डल, नागरिक सचेतक अगुवा, मधेसका जानकार, आदरणीय श्रोता। नेपाली बहसको समय सकिएको छ, खेम्बम बिदा चाहन्छु। नमस्कार।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 9845082997,
2: 9855010997।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
6: खेतमा पानी जमाइराख्ने,
5: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
6: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
8: हुन्छ
9: हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।

0: यो सूचना संगीत र मनोरञ्जनको अटुचाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 9.8 megahertz
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 AM
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
3: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
2: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: के भयो के को हल्ला खल्ला हो यो
5: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
6: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
4: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
5: हो त है हामीले त ध्यानै नदिएको
6: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
7: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ला ला ला, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

यो सूचना संगीत र मनोरञ्जनको अटुचाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550607359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556493495।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम:
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
6: खेतमा पानी जमाइ राख्ने:
5: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
0: Radio Simon 89.8 MHz
7: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। It's 12 PM

0: सर्वपक्षीय संवाद सम्बन्धी खबरबाट तराई मधेशमा देखिएको तनाव, सर्वपक्षीय संवाद, सुरक्षा उपस्थितिको वृद्धि र स्थानीय समुदायको सक्रियतापछि क्रमशः साम्य हुँदै गएको छ। सरकार, राजनैतिक दल, नागरिक समाज, धार्मिक अगुवा र स्थानीय तहले संयमता, संवाद र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन्। विभिन्न जिल्लामा शान्ति र सद्भाव कायम गर्न र्याली, बैठक तथा प्रतीकात्मक अभियान सञ्चालन भइरहेका छन् भने अफवाह र हिंसाबाट जोगिन सबै पक्षले अपील गरेका छन्। सुनसरीका नौवटा स्थानीय तहमा लगाइएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू आदेश हटाए पनि निषेधाज्ञा आदेश भने जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्र प्रसाद अर्यालले यसअघि साउन 12 गते राति 9 बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यू आज बिहान 8:30 बजेदेखि बेलुका 8 बजेसम्मका लागि हटाइएको बताएका छन्। आइतबार राति दुई समुदायका बीचमा झडप भएपछि सशस्त्र प्रहरीको गोली लागि सुनसरीको देवानगंजमा ओम प्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागि 10 जना घाइते भएका थिए भने घाइते मध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि जिल्लाका विभिन्न स्थानमा तोड़फोड़ र आगजनी भएको थियो। त्यस्तै देवानगंज घटनालाई लिएर मध्य प्रदेशमा समेत आन्दोलन र प्रदर्शन भएका थिए। त्यस क्रममा सिराको लाहानमा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। गृहमन्त्री सुदन गुरूङ र पीड़ित सरकारबीच सहमति भएपछि देवानगंज घटनाका मृतकको अन्त्येष्टि गरिएको छ। त्यस्तै सिराको लाहानमा जारी कर्फ्यू हटाइएको छ। गोलबजारको कर्फ्यू भने जारी राखिएको छ। सुनसरीमा दुई समूहबीच भएको झडप नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विरोधमा गोलबजारमा भएको प्रदर्शनमा औरही गाउँपालिका 2 तुलसियाका 15 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। यादवको परिवारसँग सहमति भए पनि गोल बजारमा भने कर्फ्यू यथावत राखिएको छ। त्यस्तै जनकपुर धाममा सद्भाव र्याली सहित कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। अवस्था तनावग्रस्त बनेपछि गत बिहिबार दिउँसो 3:30 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो। आज बिहान 10 बजेदेखि भने कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लोइटेलले जानकारी दिएका छन्। सुनसरी घटनापछि जनकपुर धाम सहित मधेसका जिल्लाहरूमा विरोध समेत प्रदर्शन भएको थियो। विभिन्न 6 जिल्लामा सामाजिक सद्भाव बिथोलीको आरोपमा प्रहरीले 39 जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार शुक्रबार पक्राउ परेका ती व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका छन्। उनीहरूले सामाजिक सद्भाव बिथोल्ने गतिविधि गरेको बताइएको छ। शुक्रबार सबैभन्दा बढ़ी धनुषामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा 21 जनालाई राखिएको छ। त्यसबाहेक सिराहामा 5, सर्लाहीमा 9, पर्सामा 1, महोत्तरीमा 2 र सप्तरीमा 1 जना नियन्त्रणमा छन्। धनुषा, महोत्तरी र सिराहामा बिहिबार पक्राउ परेका 25 जनालाई आवश्यक अनुसन्धानपछि हाजिरी जमानीमा छाडिएको छ भने बिरा धनुषामा 12, महोत्तरीमा 10 र सिराहामा 1 जना पक्राउ परेका थिए। बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका 3 स्थित कालापानीमा चक्का जाम गरिएको छ। गत जेठ 11 गते स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुटा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुम्बावासी तथा अव्यवस्थित बसोबासीहरूले सड़क चक्का जाम गरेका हुन् उक्त प्रकरणमा 4 जनामाथि झुटा मुद्दा लगाइएको भन्दै बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपीहरू निर्दोष रहेकाले 3 दिनभित्र मुद्दा फिर्ताका लागि पहलकदमी गर्न बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार छेत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। त्यसअनुसार बिहिबार बर्दिवास नगरपालिकाको सभामा स्थानीय राजनीतिक दल, स्थानीय सरकार, प्रहरी तथा प्रमुख जिल्ला अधिकारी सहित सर्वदलीय बैठक बसेको थियो। उक्त बैठक निष्कर्षविहीन बनेको थियो भने बैठकमा बर्दिवास नगरपालिकाका प्रमुख प्रहलाद कुमार छेत्रीले मुद्दा फिर्ता गराउन प्रशासनलाई दिएको 3 दिने अल्टिमेटम शुक्रबार सकिने जानकारी गराएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा बकस पत्र गराउँदा कुशले प्रारूपमा भूमि प्रशासन कार्यालय ललितपुरका 3 नासुसहित 5 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 3 लाख रूपियाँ बरामद भएको छ। अख्तियारले गएराती ललितपुर मालपुतका नासुहरू उत्तम कुवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो। उनीहरूसँगै लेखापढ़ी व्यवसायीहरू शैलेन्द्र राणा मगर र समीर कटवाल समेत पक्राउ परेका छन्। जग्गाको बकस पत्र गराउने काममा दुःख र हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अख्तियारले उनीहरूसँग घुस बाहेक स्रोत नखुलेको 25,000 रूपियाँ पनि बरामद गरेको जनाएको छ। उनीहरू एक होटलबाट पक्राउ परेका हुन्। नेपाली कांग्रेसले प्राकृतिक विपद व्यवस्थापन सम्बन्धी आन्तरिक प्रशिक्षण शुरू गरेको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सानेपामा आजदेखि 3 दिने प्रशिक्षण शुरू भएको हो। प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिकाइनुका साथै अभ्यास समेत गराइनेछ। प्राकृतिक विपदको क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहयोगीकरण गरिने बताइएको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानले आगामी दिनमा हरेक जिल्लामा विपद व्यवस्थापन स्वयंसेवकको अवधारणा बमोजिम अघि बढ़ने योजना बनाएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ। हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सृजना हुन नदिन उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन अनुसार निगमले शनिबार विज्ञप्ति जारी गर्दै ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाइएको जनाइएको छ। निगमका अनुसार दैनिक माग अनुसार एलपी ग्यासको आपूर्ति भइरहे पनि केही संचार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको थियो। बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न आग्रह गरिएको छ। त्यसै गरी काठमाडौँ उपत्यकामा बढ़ी माग हुने ग्यास ब्राण्डको आपूर्तिलाई सहज बनाउन साउन 16 गतेदेखि टेकु स्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योग मार्फत बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ। ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर 01597190 सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ। साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौजदात नगर्न पनि निगमले अनुरोध गरेको छ। उद्योग मन्त्री गौरी कुमारी यादवले बजारमा उपभोक्ताको हितलाई केन्द्रमा राख्दै अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै वितरण प्रणालीमा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिनुभएको थियो। निगमले सोही निर्देशनलाई कार्यान्वयन गर्दै ग्यास आपूर्तिलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउने कदम अघि बढ़ाएको छ। नेकपा एमाले बागमती प्रदेशको मुख्यमन्त्री संशोधन दलका नेता नफेर्ने भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच शुक्रबार बेलुका बागमती प्रदेशका सीमित नेताहरूसँग छलफल गरी संसदीय दलका नेता नफेर्ने निर्णयमा पुगेका हुन्। संसदीय दलका नेता जगन्नाथ थपलियालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय भएको छ। बागमती प्रदेशका नेकपा एमालेका प्रमुख सचेतक एकलाल श्रेष्ठले विधि र पद्धति अनुसार नै मुख्यमन्त्री चयन हुने बताएका छन्। उनले शुक्रबारको छलफलमा आफू पनि सहभागी भएको जानकारी दिँदै भनेका छन् पार्टी अध्यक्ष महासचिव सहितको बैठकमा पार्टीको विधि पद्धति अनुसार नै मुख्यमन्त्री छनौट हुने निर्णय भएको हो। संचार माध्यममा पार्टी संसदीय दलको नेता परिवर्तन गरेरै भए पनि किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने भन्ने विषय चर्चामा आएको थियो। नेकपा एमालेमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परम्परा रहेको छ। पाकिस्तान चीन सीमा स्थित विश्वको 12 अग्लो हिमाल ब्रड पीकमा आएको हिम पहिरोपछि बेपत्ता भएका अमेरिकी आरोही म्यालोरी गेजको शव फेला परेको छ। गिलगिट बालिस चाङको सूचना विभागका अनुसार उद्धार टोलीले गेजको शवसँगै ओमानकी नदिरा अहमद अब्दुल्ला अल हार्थी र नेपालका पूर्वबहादुर गुरूङको शव पनि पहिचान गरेको छ। तीनैजनाको शव हेलिकप्टर मार्फत अस्पताल पुर्याइएको छ, जहाँ उनीहरूको औपचारिक पहिचान तथा कानूनी प्रक्रिया अघि बढ़ाइने जनाइएको छ। यसअघि पाकिस्तानको अल्पाइन क्लबले 4 शव फेला परेको जनाएको थियो, तर पछि आफ्नो विवरण सच्याउँदै 2 शव र 1 मानव शरीरको अंश मात्रै फेला परेको स्पष्ट पारेको थियो। अल्पाइन क्लबका अनुसार ड्रोन मार्फत थपकी आरोपीहरू देखिएका छन्, तर उनीहरूको अवस्था यकिन गर्न सकिएको छैन। खराब मौसमका कारण उद्धार टोलीले प्रभावित क्षेत्रमा पुग्न नसकेको र आज पुनः खोजी अभियान सञ्चालन गरिने बताइएको छ। क्लबका अनुसार अझै एकजना आरोहीको अवस्थाबारे कुनै जानकारी भने प्राप्त भएको छैन। कार्यक्रम पर्वत श्रृंखलामा रहेको 8,047 मिटर अग्लो ब्रड पीकमा बिहिबार शिखरतर्फ उक्लिरहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय टोली हिम पहिरोमा परेको थियो। उक्त टोलको नेतृत्व विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल अर्थात निम्स पूर्जाले गरिरहेका थिए। उनले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिनाभन्दा केही बढ़ी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। अल्पाइनको अघि शुरूआतमा निर्मल पूर्जा सहित 3 आरोहीको जीपीएस ट्र्याकरबाट गतिविधि देखिएको जनाएको थियो, तर हेलिकप्टरले 30 स्थानमा पुग्दा कुनै पनि आरोही भेटिएनन् भनी बताएको छ भने पछि उद्धारकर्ताले टोलीका सदस्य सुएल साखीको जीपीएस ट्र्याकर चखनासुर अवस्थामा फेला पारेपछि पहिले देखिएको संकेत प्राविधिक त्रुटि हुन सक्ने अनुमान गरिएको छ। शुक्रबार पाकिस्तान सेनाले 2 उद्धार हेलिकप्टर परिचालन गरेको थियो। ती हेलिकप्टर मार्फत उद्धारकर्मी र विशेष उपकरण प्रभावित क्षेत्रमा पठाइएको अल्पाइन क्लबले जनाएको छ। क्लबले सबै आरोहीको सकुशल उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति समेत ऐक्यबद्धता व्यक्त गरेको छ। हामीसँग खबर रसी बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भारतको आसाममा मनसुनी बाढ़ी पहिरोको कारण ज्यान गुमाउनेको संख्या 80 जना पुगेको छ। शब्द संख्या गएको आइतबार यता बाढ़ीमा परि ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। अत्याधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदी मध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असममा हजारौं मानिस प्रभावित हुन पुगेका छन्। विशेष गरी बाढ़ीले असम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। सराइदेव जिल्ला बाढ़ीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ 1,37,000 भन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन्। त्यसपछि शिवसागरमा 84,000 र जोहाटमा 49,000 प्रभावित भएका छन्। यसैबीच भारतको मौसम विज्ञान विभागले आज पनि असम तथा छिमेकी राज्य अरूणाचल र नागाल्याण्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग जारी युद्ध अन्त्य गर्ने बाटो खोजिरहेका बेला उनलाई मध्यपूर्वका प्रमुख साझेदारहरूबाट परस्पर विरोधी सन्देश प्राप्त भइरहेको छ। साउदी अरबले युद्ध मत्थर पार्न आग्रह गरिरहेको भने इजरायल इरानमाथि थप दबाव र सैन्य कार्यवाहीको पक्षमा जोड़ दिइरहेको छ। बुधबार साउदी रक्षा मन्त्री खालिद बिन सलमानले वाशिङटनमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग भेटेर साउदी युवराज मोहम्मद बिन सलमानको सन्देश सुनाएका थिए। साउदी अरब युद्ध लम्बिँदा ठूलो जोखिम उत्पन्न हुने भएकाले द्वन्द मत्थर पार्न चाहन्छ, तर त्यसको अघिल्लो दिन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको भेटमा इरानसँगको कूटनीति सफल हुनेमा शंका व्यक्त गरेका थिए। दुवैले इरानमाथि दबाव बढ़ाउने र आवश्यक परे पुनस्तरीय युद्ध पुनः शुरू गर्ने विकल्पबारे छलफल गरेको इजरायली अधिकारीहरूले बताएका छन्। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डमा भएको त्रिदेशीय एक दिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाण्डु आइपुगेको हो। श्रृंखलामा नेपाली घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग समान 2-2 खेलेको थियो, जसमा नेदरल्याण्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्याण्डस भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थक भन्दा आफ्नो टोलीमा निराश रहेको बताएका छन्। यो नतिजाले लीग टूको अंक तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उनले आउँदो श्रृंखलामा राम्रो गर्दै एक दिवसीय मान्यता जोगाउने विश्वास व्यक्त गरेका छन्। नेपालको 32 खेलमा 24 अंक छ। अब नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। त्यस्तै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक संरचनाको एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता लिएको छ। अफ्रिका फुटबल संघहरूबाट तीव्र विरोध भएपछि फिफाले यो विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। फिफाले विश्वकप सहित आफ्ना प्रमुख प्रतियोगिताहरू संचालन गर्ने नयाँ कम्पनीमा करिब 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरेको थियो। उक्त योजना अनुसार नयाँ कम्पनी करिब 20 अर्ब डलर हुने अनुमान गरिएको थियो। यस घटनापछि इन्फान्टिनोको नेतृत्व क्षमतामाथि थप दबाव सिर्जना भएको छ। उनी यसअघि सन् 2026 विश्वकपका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धका कारण आलोचित भएका थिए। ट्रम्पले अमेरिकी खेलाड़ी फ्लोरारिन बोलागुनलाई देखाइएको रातो कार्डबारे इन्फान्टिनोलाई फोन गरेको सार्वजनिक रूपमा बताएका थिए। जादा जादा नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सर्वपक्षीय सक्रियतापछि तराईमा देशको तनाव साम्य हुँदै सुनसरी धनुषा सप्तरी र सिराहामा कर्फ्यू हट्यो। निषेधाज्ञा जारी। कालापानीका सुकुम्बासीले गरे बीपी राजमार्गमा चक्का छाम। घुससहित ललितपुरमा 3 नासुसहित 5 जना पक्राउ। 3 लाख बरामद। बजारमा ग्यासको कृत्रिम अभाव। आजदेखि टेकुबाट वितरण गरिने। अनाव गर्न निगमको आग्रह। ब्रड पीक हिमपैरोमा अमेरिकी आरोही म्यालोरी सहित 3 जनाको शव फेला। निर्मल पूर्जा सहित बेपत्ताको खोजी जारी। बागमतीमा एमाले दलको नेता नफेर्ने। जगन्नाथ थपलियालाई मुख्यमन्त्री बनाउने निर्णय। भारतको आसममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो। इरान युद्ध अन्त्य गर्ने प्रयासमा ट्रम्पलाई परस्पर विरोधी दबाव। इरानसँग वार्ता तत्काल पुनः शुरू हुने सम्भावना न्यून। र नेदरल्यान्ड्समा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली सदस्यता, आउँदो श्रृंखलामा राम्रो खेल्ने खेलाड़ीहरूको प्रतिक्रिया, फिफाको निजी लगानी योजना रद्द, इन्फान्टिनोमाथि नेतृत्व संकट। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। एक बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज.
1: Subscribe now and press the bell icon.

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: बाय बीच राजी बरकुरबा।

0: पहिलो समय सूचक अहिले दिउँसोको एक बज्यो 1 PM
1: रेडियो साइन 89.8 MHz
2: मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह BBS BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मयादेवी कन्या कलेज भरतपुर 10-1 सम्पर्क नम्बर 0656-94-495
4: चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहानी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको दाँतमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दिना 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
5: खेतमा पानी जमाइराख्ने
4: विस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने
5: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कास्टोगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवा ग्राहकहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवा ग्राहकहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले यही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने विवरण अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण यात्रुकमा ढिलाइ भएको हुँदा क्रमशः यात्रुक हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने विवरण अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: Radio Sign 89.8 MHz

0: मत सम्झिन हिँड्न कति दिन लाग्छ होला?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुग्यो। जानी

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरेँ कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 2 PM।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकैसाथ सजिलैसँग फ्लिपकार्ट क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै हर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लास्टिक टेक छोयो कि छोड्यो
1: बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
5: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
4: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845009486।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एक मात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855524454, 9855520754। इमेल lok.logic2@gmail.com।
6: हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स, साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेको छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पोसिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी सबै छ नि।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9875082997,
7: 9855109997।
5: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
10: लिन्छु मात्र होइन, भटभटे रिकन्डिसन एन्ड ओट्सबाट लिइहाल न। मैले चाहिँ त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
5: ए हो र, म पनि त्यहीँ जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
11: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किन्बेच पनि गरिन्छ।
5: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 550 82 751।
12: हेलो हेलो, 1 2 3 चेक।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Sapphire Island Sunday Nuncha Radio Pilot 89.8 Megahertz.
1: पहिलो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM.
2: हेलो 1 2 3 चेक.
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
1: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित 1. सम्पर्क नम्बर 056-493-495.
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ. राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना.
4: नेपाल सरकार विज्ञापन बोर्ड. राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना. चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ. सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ. टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ. विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ. राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ. जिल्ला प्रशासन कार्यालय चितवन.
5: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
7: कम्पनी M2063 बमोजिम भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगा।

तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:04 PM।
1: होइन दिदी, कतै हिँड्नु भयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
1: ह्या दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452049586।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिठाने। मोबाइल 98552549454, 98455420454, इमेल lok.logic2@gmail.com।
3: हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स, साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझेन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पोपिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 98452089997,
4: 98550109997।
7: ए दाई, ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्रहरी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
8: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छ?
7: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकर, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्त खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
8: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, नेट इन्ट्री सबै अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
7: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनटी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
8: सञ्चालक
7: सुरेश श्रेष्ठ,
8: एसएनटी कम्पनीको कार्यालय
7: बाइपास रोड भरतपुर चितवन,
8: मोबाइल नम्बर
7: 98550 60 359,
8: 98550 60 359।
9: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन,
10: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
9: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
10: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
9: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
10: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
9: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
11: ए लौ न लौ लौ, चटाइ पर्ने आटो सबै जाने यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र
12: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
1: के हो दाइ
2: भोलि तल त्यो गजुरी बिहेमा के नभएका दिदी बहिनी पनि आउँदैछन् रे?
1: ए हो र दाइ, जानुपर्छ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556493495।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
1: आमाले मिठो
2: खाना दिनुहुन्छ
1: अनि बाबाले
2: काखमा लिनुहुन्छ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10-1, सम्पर्क नम्बर 0556-93-495।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

0: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: ए 6 बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ शहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा हिमाल चुली पहाड खोज तराई फाँट पनि कान थापेर सुनी बसौ खबर.

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523
2: पाँच बजे बिहान उठेर भरे दस बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
3: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
4: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
5: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज
7: कार्यक्रम साझा आवाज
5: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
8: महिला किसानका संघर्ष सपना र सफलताका कथा
9: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेछु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
6: पसिनाको सम्मान समानताको अभियान
7: कार्यक्रम साझा आवाज

0: को हो को भने
1: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
0: को हो यो
2: हामी
3: सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरको साथमा आएका छौ
2: सुन्न नबिर्सनुस् है
3: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
4: साझा खबर अब सारा नेपाल तपाईसँग
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
6: को साझा खबर अब नेपाली पात्रोमा पनि
7: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
6: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
7: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
7: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम

0: बेला तपाईको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
2: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
7: को हो यो?
8: हामी
9: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौ।
8: सुन्न नबिर्सनुस् है।
9: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
0: साझा खबर, अब सारा नेपाल तपाईसँग।
10: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
11: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
10: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
11: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
12: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
0: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
13: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
14: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
15: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
14: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
16: महिलाको श्रम, अधिकार र सम्मानको आवाज
1: कार्यक्रम साझा आवाज।
14: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
4: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
17: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
14: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
15: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
16: पसिनाको सम्मान, समानताको अभियान
1: कार्यक्रम साझा आवाज।
3: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चा

0: Hi, I live on the Nuncha Radio Silent 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं।
1: शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ, राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमै 372 गुनासा, एलपी ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमको निर्देशन।
2: ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ।
1: सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको मन्त्रीको भनाई। अन्तर्राष्ट्रिय बजार बढ्दा अलैची निर्यातमा 64% वृद्धि। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुलले फेरियो गुल्मीको यात्रा।
3: पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भइयो। अब पानी परे पनि, बाटो बिग्रे पनि, यहाँ हाइवेमा आएपछि हामी तमगास जानलाई, पाल्पा जान, बुटोल जान, जहाँ जान नि सक्थ्यो।
1: र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने, एसियाली खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध, सम्बन्धित निकायको जवाफ माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: पछिल्लो समय एलपी ग्यास अभावको गुनासो बढ़ेपछि आयल निगमले आपूर्ति सहज बनाउन आवश्यक कदम चालेको जनाएको छ। निगमले अभाव नरहेको दावी गरे पनि बजारमा सहज उपलब्धता सुनिश्चित गर्नु मुख्य चुनौती बनेको छ। अत्यावश्यक वस्तुको वितरणमा पारदर्शिता, समान पहुँच र प्रभावकारी अनुगमन आवश्यक छ। उपभोक्ताले पनि आवश्यकता अनुसार मात्रै खरीद गरी कृत्रिम अभाव रोक्न सहयोग गर्नुपर्छ। ग्यास जस्तो दैनिक जीवनसँग जोड़िएको वस्तुको निर्वाध आपूर्ति राज्यको प्राथमिक जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: पाकिस्तानको ब्रोड पीक हिमालमा आएको हिम पहिरोमा परि विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपाली आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा निर्मल पूर्जाका साथै पूर्व बहादुर गुरूङ, निमा शेर्पा, किलिपेम्बा शेर्पा, ग्यालो शेर्पा र नेवाङ थिन्दु शेर्पा रहेका छन्। 10 आरोही टोली मध्ये 6 नेपाली र 4 विदेशी नागरिक थिए। अस्ति बिहिबारदेखि सम्पर्कविहीन भएका उहाँहरूको मृत्यु भएको पुष्टि आज भएको हो। पक रहेको आरोहण कम्पनी इलाइट एक्सपर्टले आज एक फेसबुक पोस्ट मार्फत यस हृदय विचारक खबरको आधिकारिक पुष्टि गरेको हो। यस घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुगेको छ। साहसिक आरोहणका लागि विश्वभर परिचित निर्मल पूर्जाको निधनले नेपाल मात्र होइन अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायलाई पनि स्तब्ध बनाएको छ। उहाँहरूको मृत्युप्रति प्रधानमन्त्री बालिन शाहले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। सामाजिक सद्भाव खलबलाउने गतिविधिमा संलग्न रहेको आरोपमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सबै पक्षलाई साम्प्रदायिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न भए कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले बालबालिका सम्बन्धी ऐन 2075 अनुसार बालबालिकालाई हड़ताल, बन्द, धरना र जुलुस जस्ता गतिविधिमा सहभागी गराउन नपाइने कानूनी व्यवस्थापूर्ण रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरेको छ। यसैबीच हिन्दू, मुस्लिम तथा अन्य धर्मका समुदायका अगुवाहरूको सहभागितामा आज बारा र धनुषामा सद्भाव र्याली निकालिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मी इन्द्र कुमार मिश्रले मधेसका अन्य जिल्लाको प्रभाव बारामा पर्न नदिन प्रशासनले व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले आजको सद्भाव र्यालीले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको पनि उल्लेख गर्नुभयो।
0: जिल्लाको शान्ति सुरक्षा व्यवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं। हिजो मात्रै हामी सर्वपक्षीय सर्वदलीय बैठक राख्दाखेरि सबैको एउटा चाहिँ के सुझाव आयो भन्दा यो सद्भाव र्याली गर्न उपयुक्त हुन्छ। हाम्रो जिल्लामा यद्यपि त्यस्तो खालको कुनै घटनाहरू नदेखिए पनि एउटा सन्देश दिन आवश्यक छ भन्ने खालको, यो जिल्लाको लागि मात्रै होइन अन्य जिल्लाहरूको लागि पनि एउटा सन्देश हुन्छ र राम्रो सन्देश जान्छ भन्ने सुझावका आधारमा चाहिँ आज हामीले सद्भाव र्याली गरेका थियौँ। शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ र सबै पक्षको, सबै धर्मका, सबै वर्गका व्यक्तिहरूको सहभागिता थियो र राम्रैसँग त्यो सम्पन्न भयो। सम्बन्धी अवगत गरायो।
5: सिराहको गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आज दुई घण्टाका लागि खुकुलो गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद तथा व्यवस्थापनमा सहज बनाउन दिउँसो 3 बजेदेखि 5 बजेसम्म कर्फ्यू खुकुलो गरिएको हो। कर्फ्यू खुकुलो भएको समयमा पनि 5 जना भन्दा बढ़ीको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नभए पनि जारी निर्देशनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन ग्यास वितरकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार 31 गतेको निर्णय अनुसार नियमित रूपमा दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौजात नगर्न पनि निगमले आग्रह गरेको छ। उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न विक्रेतालाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा ग्यासको बढ़दो मागलाई ध्यानमा राख्दै निगमले आजदेखि टेकु स्थित कार्यालयबाट समेत ग्यास बिक्री वितरण शुरू गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनसँग बताउनुभयो।
2: अब यो अभाव भत्ताए पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जससँग एउटा मात्रै सिलिण्डर, निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिण्डर छ उहाँहरूको सिलिण्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइने जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
5: निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ठगी सम्बन्धी मुद्दा छिटो टुंगो लगाउन समर्पित इजलास गठन गर्न आवश्यक रहेको बताउनु भएको छ। मन्त्री रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई मन्त्रालयले तयार पारेको प्रतिवेदन बुझाउँदै सहकारी कसुर हेर्न छिट्टै इजलास गठनको आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको हो। मन्त्रालयका अनुसार सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा आर्थिक वर्ष 2082-83 शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 372 उजुरी दर्ता भएका छन्। केन्द्रका अनुसार शिक्षा क्षेत्रका 192 र स्वास्थ्य क्षेत्रका 180 उजुरी परेका हुन्। तीमध्ये शिक्षा क्षेत्रका 103 र स्वास्थ्य क्षेत्रका 147 उजुरी फर्चुट भइसकेको छन् भने बाँकी उजुरीमाथि प्रक्रिया जारी छ। स्वास्थ्य क्षेत्रमा उपकरण खरिदमा पारदर्शिता नअपनाइएको कर्मचारीहरूलाई पद अनुसार जिम्मेवारी नदिएको, विशेषज्ञ चिकित्सक समयमै अस्पताल नपुग्ने तथा नियुक्ति प्रक्रियामा अनियमितता भएका विषयमा बढ़ी उजुरी परेका छन्। त्यसै गरी शिक्षा क्षेत्रमा बढ़ुवा प्रक्रिया, शिक्षक सरूवा, अन्तरप्रदेश सरूवामा चलखेल अध्ययन विदापछि नफर्कने प्राध्यापक तथा परीक्षा व्यवस्थापनमा लापरवाही जस्ता विषयमा उजुरी दर्ता भएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़दै जाँदा काँकरभिट्टा नाकाबाट हुने अलैची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैची निर्यातबाट 12,62,69,70,00 रूपियाँ बराबरको कारोबार भएको छ। काँकरभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात करिब 64.65% बढ़ेको देखिन्छ। कारोबारसँगै निर्यात परिणाममा वृद्धि भएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी माङ्कल राईले बताउनुभयो।
0: यो वर्ष चाहिँ मेची भन्सार कार्यालयबाट करिब 12,62,69,00,000 अमेरिकी चाहिँ भारत लगायत तेस्रो मुलुकमा चाहिँ निर्यात भएको छ। तुलनात्मक हिसाबले चाहिँ लास्ट इयर भन्दा यो आवामा चाहिँ अमेरिकीको निर्यात चाहिँ बढेको हो र यो आवामा चाहिँ हजुरको अलैचीको मूल्य पनि वृद्धि भएको देखिन्छ। यो हिसाबले हेर्दाखेरि नेपालमा अलैचीको चाहिँ सम्भावना उत्तिकै राम्रो देखिन्छ। यसको चाहिँ कृषि क्षेत्रमा यसलाई विस्तार गर्दै लाने हो भने नेपालका कृषक अलैची कृषकहरूको चाहिँ जीवनस्तर अझै उक्सिने, त्यसै गरेर निर्यात मार्फत देशको अर्थतन्त्र पनि मजबुत हुने देखिन्छ।
5: गत आर्थिक वर्षमा काँकरभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलोग्राम मात्रै अलैची निर्यात भएको थियो। साझा खबरमा अब खेल खबर। दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 नेपाल सहभागी नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आज सार्वजनिक गरेको प्रतियोगिताको समूह विभाजन ड्रमा नेपाललाई समावेश छैन। आगामी नोभेम्बर 4-17 बंगलादेशमा आयोजना हुने तय भएको यस प्रतियोगिताबाट नेपाल बाहिरिनुको मुख्य कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल संघ इन्फामाथि गरिएको निलम्बन हो। फिफाले गत जून 25 इन्फालाई निलम्बन गरेको थियो। फिफाको निलम्बन कायम रहेका कारण नेपाल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अयोग्य भएको हो। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भनेपछि यी स्पोर्ट्सका खेलाड़ीले विरोध गरेका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुदमा स्थान बनाएको थियो।
6: गुल्मीको भड्कुवामा नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा
7: सर भाषा अब हामीलाई बजार जान परे पनि 10 रेडी हुनु पर्थ्यो अनि काम नभ्या पनि हतार हतार जानु पर्थ्यो अनि पुल भएपछि ढुक्क छ पारि गएपछि गाडी पाइन्छ भन्ने छ।
6: पुल बनेपछि विद्यार्थीदेखि व्यवसायीसम्मलाई सहज रिपोर्ट सँगै लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
9: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
10: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
8: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
9: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट

0: सूचना नेटवर्क CIM
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। गुल्मीको रूरू क्षेत्र गाउँपालिका एक र तीन जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। 525.1 मीटर लम्बाईको यो पुल बनेपछि खोला वारपार गर्ने मात्र होइन वर्षौंदेखिको कठिन यात्रालाई छोट्याउने माध्यम बनेको छ। पुल सञ्चालनमा आएपछि विद्यार्थीको पढ़ाई, स्थानीयको आवत जावत, बजार पहुँच र भविष्यको पर्यटन सम्भावना समेत नयाँ ढंगले खुल्न थालेको छ।
2: गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 3 भड्कुवाकी सावित्र थापाको दैनिकी हिजो आज सहज भएको छ। झोलुङ्गे पुल सञ्चालनमा आएपछि उहाँलाई सजिलो भएको हो। निर्माण अघि सामान्य कामका लागि पनि घण्टौ हिँड्नु पर्ने बाध्यता थियो। अहिले केही मिनटमै वारपार गर्न सकिने भएकोले दैनिक जीवन सहज भएको उहाँ बताउनुहुन्छ।
3: सहज भाषा अब हामीलाई बजार जान परे पनि 10 बजे रेडी हुन पर्थ्यो, अनि काम नभए पनि हतार हतार जान पर्थ्यो, अनि पुल भएपछि ढुक्क पारी गएपछि गाडी पाइन्छ भन्ने हो। गएर काम नभए पनि 4 बजेसम्म बसिराख्नु पर्थ्यो गाडी कुरेर, अनि अहिले त गाडी जहाँ जति भेट जहाँ भेट्यो आउनु पाइयो ठिकै छ।
2: रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको हो। यसले स्थानीय सँगै विद्यार्थीका लागि समेत पढ़ाई सहज बनाएको छ। भड्कुवाका विद्यार्थी अध्ययन गर्ने रिडी माध्यमिक विद्यालयले सवारी सुविधा सञ्चालन गरे पनि गाउँसम्म सड़कको सहज पहुँच थिएन। पुल बने पछि उनीहरू फलाटेबाट सिधै गाडी चढेर विद्यालय जान थालेका छन्। यसले पढाइ छुट्ने समस्या पनि हटेको अभिभावक चम्फा थापा बताउनुहुन्छ।
4: अहिले भने यो पुलको यो जोडीदेखिबाट विद्यार्थीलाई गाडी पारी लिन आउँछ है। अहिले यहाँ बाटो बन्द पनि भयो के रे, अब यहाँ पहिरो गएर नि यो बिगाडी धेरै जस्तो यो बाटो अब यति बाटो बिग्री पनि नहिँड्ने गर्दाखेरि अहिले धेरै जसो पारी गाडीमा चढ्ने बाटो जाने गर्नुहुन्छ।
2: पुलले करिब 1.5 घण्टाको पैदल यात्रा अब 10 मिनटमै सीमित गराइदिएको छ। पालिका केन्द्र तमघास, पाल्पा र बुटवल जस्ता स्थानसम्म पुग्न सहज भएपछि स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आउन थालेको स्थानीय मीना भट्टराई र कमला भट्टराईको अनुभव छ।
5: हामी अब हाइवेबाट धेरै विकटमा थियौं, अहिले नभए जस्तो लाग्यो कि यहाँ पुल त रहेछ, हाइवेमा छिटो आइनु भयो, नभए यो भड्कुवा वरिपरि खोलाले काटेको टापु जस्तो गाउँ थियो। त्यो पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो, अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तमघास जानलाई, पाल्पा जान, बुटवल जान, जहाँ जान पनि सक्छौँ।
6: एकदम सुविधा भयो हामीलाई, अब दिन रेडी गए पनि दिनभरि गाडी कुरेर रेडी बस्न पर्ने त्यो बाटो छुट भयो, यहाँ माथि आएर गाडीमा आएर छोटो बाटो छिटो सस्तो एकदम सुविधा।
2: स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवल मार्फत भीमशिखर हिरा कन्स्ट्रक्सन प्रणालीले 2082 असार 19 गते पुल निर्माणको सम्झौता गरेको थियो। यसको कुल लागत 8,85,34,000 रूपियाँ रहेको छ। हालसम्म पुलको करिब 91% काम सम्पन्न भइसकेकोले सञ्चालनमा ल्याइएको छ। रूरू क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु गेवाली,
7: यो पुलले भड्का र हाइवेलाई जोड्ने, मुख्य त हामीले यो भड्का जुन यहाँको एउटा अलि टापु जस्तो छ, एउटा छुट्टै डाँडो छ, यसलाई चाहिँ हामीले हाइवेसँग जोड्ने गरिकन यहाँको जनजीवनलाई सहज बनाउनको निम्ति हामीले यो झोलुङ्गे पुलको परिकल्पना गरेका हौ।
2: भड्कुवाको यो झोलुङ्गे पुल केवल 2 किनारा जोड्ने संरचना मात्र नभएर यसले अवसर, विकास र भविष्य प्रतिको आशा समेत जोडेको स्थानीयको बुझाइ छ। पुलबाट रिडी बजार, कालीगण्डकी क्षेत्र र वरपरका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकोले यसलाई पर्यटनसँग जोडेर स्थानीय आमदानीको स्रोत बनाउन सकिने सम्भावना पनि देखिएको छ। हुमाकान्त पोखरेल, CIN रेडियो, धुर्कोट, गुल्मी।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सड़कमा गीत गाएर जीविका चलाउँदै दृष्टिविहीन कलाकार,
8: मैले कति
9: सबैजना अब आफ्नै तरिकाले आफ्नो जीविकोपार्जन गर्नुको निमित्तै
1: गीतसँगै संघर्ष। दृष्टिविहीन कलाकारको जीविकाको कथा, लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति, शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने।

0: प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष। प्रतिभा सबैसँग हुन्छ तर अवसर सबैले पाउँदैनन्। विशेष गरी दृष्टिविहीन प्रतिभा भए पनि मंच, आर्थिक स्रोत र प्रोत्साहनको अभावले ओझेलमा परेका छन्। उनीहरूका लागि रहर मात्र होइन जीविकोपार्जनको आधार पनि हो। तर औपचारिक सांगीतिक क्षेत्रमा स्थान बनाउन नसकेपछि धेरै दृष्टिविहीन अन्तत सड़कलाई नै आफ्नो मंच बनाउन बाध्य भएका कैयौं उदाहरण पाउन सकिन्छ। नवराज जयगढ़ीको घर धनगढ़ी 18 फूलबारीमा छ, तर हिजो आज आफ्ना केही साथीहरूसहित डडेलधुराका बजार, गल्ली र सड़कमा गीत गाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
4: धनगढ़ी उपमहानगरपालिका 18 फुलबारीका 40 वर्षीय दृष्टिविहीन नवराज जयगढ़ी बजारका चोक, बस पार्क र मानिसको भीड़भाड़ हुने स्थानमा गीत गाएर आफ्नो परिवारको जीविका चलाउँदै आउनु भएको 10 वर्ष भन्दा धेरै भयो।
5: मैले 23 वर्षको उमेरमा आँखा गुमाए होली कलरले गर्दा। सड़क सांगीतिक कार्यक्रममा 10 वर्षै नै भयो भन्नुपर्छ।
4: संगीत प्रति बाल्यकालदेखि नै लगाव थियो, तर 23 वर्षको उमेरमा होली खेल्ने क्रममा दृष्टि गुमाएपछि नवराजको जीवनले नयाँ मोड़ लियो। नियमित स्टेज अर्थात मञ्चमा गीत गाउने अवसर नपाएपछि र परिवारको जिम्मेवारी बोधका कारण पनि उहाँ सड़कमै गीत गाउन

0: सड़कमै गीत गाउँदै प्राप्त हुने रकमले परिवारको आवश्यकता पूरा गर्नुपर्छ। मासिक 8-10 हजार रूपियाँ जति आमदानी हुने अपेक्षाले शुरू गरेको यात्रामा अवसर र चुनौती दुवै छन्।
1: बालबच्चा परिवार चुलो जल्छ कि भनेर
0: 3 सन्तान सहित 5 जनाको परिवारको जिम्मेवारी एकातर्फ छ भने 7 जनाको टोलीसँग विभिन्न जिल्लामा पुग्नुपर्ने बाध्यता पनि। टोलीमा 5 जना दृष्टिविहीन कलाकार छन् भने 2 जना सहयोगीका रूपमा रहन्छन्।
1: 7 जनाको टिम चाहिँ छ र अब सबैजना अब आफ्नै यही तरिकाले चाहिँ आफ्नो जीविकोपार्जन गर्नुको निमित्तै हिँडिरहेको अवस्था छ।
0: जहाँ मानिसको बाक्लो चहल पहल हुन्छ त्यही यो टोलीको अस्थायी मञ्च बन्छ। करिब 10 वर्ष अघि नवराजले एउटा देउडा गीत रेकर्ड गराउनु भएको थियो तर आर्थिक अभाव र शारीरिक अवस्थाका कारण त्यसपछि थप गीत रेकर्ड गराउने चाहना पूरा नभएको उहाँको भनाइ छ।

0: प्राय आधुनिक शैलीका गीत गाउने नवराजलाई सड़कमा प्रस्तुति दिँदा सबैले समान व्यवहार भने गर्दैनन्। कतिपय स्थानमा अपमान र हेपाई पनि सहनु परेको उहाँ सुनाउनुहुन्छ।
1: कसैले भन्छन् उहाँ आफ्नो कला गलाहरू बेचेर खान पाइयो, ठिक छ, राम्रो छ, तपाईँहरूको गर्नुहोस्। कसैले उहाँको साङ्ग्रो सोचको कारणले चाहिँ अपेलमा चाहिँ भोग्नु परेको हुन्छ।
0: आँखाको ज्योति गुमे पनि संगीत प्रतिको भोक र शोक भने मरेको छैन। दैनिक संघर्ष, आर्थिक अभाव र सामाजिक विभेदका बीच पनि उहाँले गीतलाई नै आफ्नो सहारा बनाउँछ।

संलग्नै नवराज जयगढीको अस्थायी मञ्च बनेको छ र त्यही मञ्चबाट सृजना सपना र बाध्यताहरू पूरा भइरहेका छन्। हालसम्म उहाँको टोली कैलाली कञ्चनपुर डडेलधुरा डोटी लगायतका जिल्लामा पुगिसकेको छ।

0: सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक अवस्था क्षमता र सिप अनुसार अरू रोजगारीका अवसर मिले सजिलो हुने अपेक्षा नवराजको त हुनै अरू दृष्टिविहीनको पनि यस्तै चाहना छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: लस्केकी सुदूरपश्चिम र कर्णाली क्षेत्रमा लोकप्रिय लोकगीतको एक शैली हो। विशेष गरी देउडा संस्कृतिसँग यसको घनिष्ठ सम्बन्ध छ। लस्के शब्दले समूहमा लस्कर अर्थात पंक्ति मिलाएर गाइने र रमाइलो शैलीमा प्रस्तुत गरिने गीतलाई जनाउँछ। प्रेम, प्रकृति, सामाजिक जीवन, संस्कार, हाँसो ठट्टा र समसामयिक विषयवस्तु समेटिने लस्के गीतले सुदूरपश्चिमको लोक संस्कृति, भाषा र जीवनशैलीलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको छ। तर हिजो आज लस्के गीत लोप हुँदै गइरहेको स्थानीयले बताएका छन्। योग्यता र मापदण्ड नपुगेका उम्मेद्वारलाई आयुर्वेद परिषदको अध्यक्षको अन्तर्वार्तामा छनौट गरेको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आयुर्वेद चिकित्सा परिषद नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनौट गरिएका उम्मेद्वारहरूको सूचीप्रति ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्ड र कार्यविधि विपरीत उम्मेद्वार समावेश गरिएको भन्दै समाजले आपत्ति जनाएको हो। भारतको पिथौरागढ जिल्लास्थित धारचुला तहसील अन्तर्गत रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय धारचुलाले हिजो मंगलबार एक सूचना जारी गर्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनको बाँध साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 14 गते बेलुकी 6 बजेसम्म सिफ्ट सप्लाई गर्ने कार्यका लागि खोलिने जनाएको हो। दार्चुलाका सहायक प्रमुख जिल्लाधिकारी मोहन सिंह धामीले एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनले नेपाली प्रशासनलाई बाँध खोल्ने बारे पत्रचार गरेको बताउनु भएको छ। ब्रोडपिक हिम पहिरोमा निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको दुखद निधन भएको छ। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट 4 जना पक्राउ गरिएको छ। बारा र धनुषामा आज सद्भाव र्याली निकालिएको छ। सामाजिक एकता कायम राख्न सबै पक्षले आग्रह गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा 372 गुनासा दर्ता भएका छन्। अहिले बजारमा एलपी ग्यासको अभाव रहेको हल्ला चलिरहेको नेपाल आयल निगमको भनाई छ। ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमले निर्देशन दिएको छ। सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको सहकारी मन्त्रीको भनाई रहेको छ। अन्तर्राष्ट्रिय बजारमा अलैचीको निर्यात बढ़दा 64% वृद्धि भएको छ। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। यसले गुल्मीको जनजीवन मा सकारात्मक प्रभाव पर्ने भएको छ। र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने भएको छ। एसियाली खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध गरिएको छ। सम्बन्धित निकायको जवाब माग गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातिको 8 बज्यो 8 PM।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550637059।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक
2: छोयो कि चल्यो।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको